0: झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड तीर्थमोड फोन नम्बर 542005 542005

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204097।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन्ती मिल्सिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 15 गते शुक्रबार, सन 2026 जुलाई 31 तारीक असार कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौ मुख्य खबर का शीर्षकहरुबाट।
1: आपसी सद्भाव कायम राख्न दल र संघ सरकारको अपील, जिल्ला सर्वपक्षीय पहल। सुनसरी घटनाको पाँचौं दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
3: म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।
0: स्थानीय स्तरमा साना उद्योगबाटै 39 लाखलाई प्रत्यक्ष रोजगारी, गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका।
1: आज खीर खाने दिन, दूधको माग र खपत उच्च, एकै दिन 1 अर्ब रूपियाँ बराबरको कारोबार हुने अनुमान।
4: हाम्रो आँकडा अनुसार करिब 1 करोड़ लिटर दूध चाहिँ खपत हुन्छ, जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
0: संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि छनौट प्रक्रिया शुरू, 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान।
1: र फिफाले विश्वकपको शेयर बेचेमा युरोपेली देशले बहिष्कार गर्ने।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। राष्ट्रपति विभिन्न दल तथा सरकारवाला निकायले जारी गरेको विज्ञप्तीमा उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्ने प्रयासमा लाग्न सबैमा आग्रह गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति अमन चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन सबै राजनैतिक दल नागरिक समाजले आग्रह गर्नुभएको छ। यसै गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संवेदनशील परिस्थितिमा सबै नेपालीलाई उच्च संयमता अप्नाउन सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान नसक्ने भन्दै संवाद सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट देशलाई निकास दिने बताउनु भएको छ। यसै गरी कांग्रेस सभापति गगन थापाले सरकार र गृह प्रशासनको जुन खालको असंवेदनशीलता देखियो त्यसले जनचिन्तित बनाएको उल्लेख गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले जुनसुकै भूभागमा रहेर बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो भन्नुभएको छ। यसै हिजो बेलुकी राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले साम्प्रदायिक घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
2: म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरूहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। यस्तो संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।
3: सुनसरी घटनापछि सम्भावित असर न्यूनीकरण गर्न विभिन्न जिल्लामा सर्वपक्षीय पहल भइरहेको छ। मध्य प्रदेश सरकारले शान्ति सामाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ। हिजो जनकपुर धाममा मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसेको प्रदेश मन्त्री परिषद बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको समीक्षा गर्दै नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानूनको प्रभावकारी कार्यान्वयनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज विराटनगरमा वृहत सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ। राजनीतिक दल तथा सरकारवाला पक्षहरूले पनि धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाएका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको अध्यक्षतामा जनप्रतिनिधि समेतको सहभागिता रहेको बैठकले जिल्लाभित्र आपसी सद्भाव र शान्ति सुरक्षा कायम राख्न स्थानीय तहमा समेत सद्भाव र्यालीको आयोजना गर्ने निर्णय गरेको छ। बर्दियामा प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा हिजो सम्पन्न भएको सद्भाव बैठकमा देवानगंज घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरिएको छ।
1: मधेश र कोशी प्रदेशका जिल्लामा हिंसात्मक गतिविधि बढ़िरहेको गम्भीर अवस्थामा राष्ट्रिय समस्याको निकासका लागि राजनीतिक दल र जनप्रतिनिधिहरूले बहस गर्ने उच्च थलो प्रतिनिधि सभाको बैठक भने 5 दिनका लागि स्थगित गरिएको छ। 2 हप्तापछि हिजो मात्र बसेको बैठकमा दलका शीर्ष नेताहरू र सांसदले मधेशका विभिन्न जिल्लामा देखिएको गतिविधिलाई राष्ट्रिय समस्याका रूपमा लिएर समाधानका लागि सरकारले प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए। विपक्षी दल मात्र नभई सत्तापक्षकै सांसदले समेत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले पछिल्ला घटनाक्रमबारे संसदमा आएर जवाब दिनुपर्ने माग गरिरहँदा सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठक साउन 19 सम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको छ। सांसदहरूले उठाएका सवालमा सरकारले जवाब दिनका लागि रूलिङ वा सूचित गर्न समेत सभामुखले आवश्यक ठान्नु भएन। हिजोको बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी एमाले र श्रम संस्कृति लगायतका दलका सांसदले प्रधानमन्त्री र गृहमन्त्रीको जवाब माग गरेका थिए। यस्तै सुनसरी घटनाको 5औं दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। सरकारका काम कार्यवाहीबारे राष्ट्रपतिलाई औपचारिक जानकारी दिने अभ्यास तोड्दै आएका प्रधानमन्त्री शाह हिजो राति 9:15 बजे राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो। भेटमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा भएका विषम घटना र परिस्थितिबारे जानकारी लिनुभएको थियो। सुनसरीको देवानगंजमा भएको आइतबारको घटना लगत्तै सरकारले गर्नै पर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खास गरी प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव 5 जिल्लामा विस्तार भएको हो। दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा 2 जिल्लामा 3 जनाको ज्यान गइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षा विज्ञ, राजनीतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नै पर्ने केही काम बेलैमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारको यो विषयलाई लिएर प्रदेश तथा संघका सांसद, राजनीतिक दल, संसद, नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद भएको छैन। घटना लगत्तै गृहमन्त्री गुरूङले सुरक्षा समितिको बैठक राख्नुभयो तर प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग तत्काल ब्रिफिङ समेत लिनुभएन। 4थो दिन मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेट गर्नुभयो। 5औं दिन सुरक्षा परिषदको बैठक बोलाउनुभयो। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले घटनास्थल पुगेर समाधान खोज्न तत्काल पहल कदमी लिनुभएन। भिडियो मार्फत वा संसदमा उपस्थित भएर औपचारिक रूपमा यसबारे जानकारी दिने तत्परता पनि देखाउनु भएन। 5औं दिन मात्रै गृहमन्त्री गुरूङ घटनास्थल हिजो सुनसरीतर्फ लाग्नु भएको छ। प्रधानमन्त्री शाहले पनि हिजो मात्रै भिडियो सन्देश जारी गर्दै संयमता अप्नाउन अपील गर्नुभएको खबर आजको कान्तिपुरले लेखेको छ। यसैबीच सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू लागेको छ भने पर्सामा निषेधाज्ञा कायम छ। काया कैरनमा खीर खाने दिन र दूधको मागको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
7: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील, जिल्ला जिल्लामा सर्वपक्षीय पहल, सुनसरी घटनाको 5औं दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, सरकारले तत्काल पहल कदमी नलिँदा तनाव फैलिँदो, संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी हुँदै गर्दा 5 दिनसम्मका लागि बैठक स्थगित लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। स्थानीय स्तरका 7,55,563 लघु घरेलु तथा साना उद्योगबाट 38,96,862 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2046-47 2081-82 प्राइभेट साझेदारी र प्राइभेट लिमिटेड फर्मका रूपमा दर्ता भएका उद्योगले देशभर रोजगारी सृजनामा उल्लेखनीय योगदान दिएका छन्। आर्थिक वर्ष 2064-65 17,61,863 रहेकोमा 2081-82 आइपुग्दा 38,96,862 पुगेको थियो। दश वर्षको अवधिमा 21,34,999 जनाले रोजगारी पाएका छन्। दश वर्षको अन्तरालमा सबैभन्दा धेरै 2078-79 2,45,888 जना रोजगारी थपिएको थियो भने सबैभन्दा थोरै आर्थिक वर्ष 2070-71 17,038 जनाको मात्र रोजगारी सृजना भएको थियो। विभागको तथ्याङ्कले लघु घरेलु तथा साना उद्योग नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखाएको छ। ठूलो उद्योगको पहुँच कम भएका ग्रामीण तथा दुर्गम क्षेत्रसम्म यस्ता उद्योग विस्तार हुँदा स्थानीय स्तरमै रोजगारी सृजना भएको छ। यसले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन, स्थानीय उत्पादन वृद्धि गर्न तथा गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका खेलेको सरकारी अधिकारीको भनाइ छ। तर नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने सरकारले वित्तीय सहजीकरण नगरेका कारण साना उद्योग खुल्ने क्रम कम हुँदै गइरहेको बताउनु भएको छ। यसैगरी उद्योग विभागका निर्देशक प्रशान्त बोहराले विभागले जिल्ला जिल्लाबाट आएको तथ्याङ्कलाई एकीकृत गरेको र यो तथ्याङ्क बढ़ने र घट्ने क्रम चलिरहने बताउनु भएको छ। कृषि तथा वनजन्य उत्पादनमा आधारित उद्योग, खाद्य प्रशोधन, हस्तकला, तयारी पोसाक, फर्निचर, निर्माण सामग्री, सेवा तथा अन्य उत्पादनमूलक उद्योगले ठूलो संख्यामा रोजगारी उपलब्ध गराइरहेका छन्। महिलाद्वारा संचालित उद्योगको संख्या पनि पछिल्लो वर्षहरूमा क्रमशः बढ़दै गएको विभागको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
1: आज साउन 15 असार 15 दही चिउरा खाएर रोपाई महोत्सव मनाए जस्तै आज साउन 15 खीर खाएर रोपाई सकिएको खुशियाली मनाउने सांस्कृतिक परम्परा छ। खीर धार्मिक सांस्कृतिक रूपमा मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मानिन्छ। अरू दिनको तुलनामा आज दूधको माग र खपत उच्च हुन्छ। उपभोक्ताको माग धान्ने गरी दूधको व्यवस्थापन कसरी भइरहेको छ त थप जानकारी सहित साथी मदन पौड्याल।
9: आज साउन 15 परिवार आफन्त जमघट भएर तथा कार्यालयमा समेत साथीभाइ जम्मा भएर खीर खाने गरिन्छ। दूध र मरमसला सहित बन्ने परिकार हुनाले स्वादिलो पनि हुने गर्छ। अरू बेला कमै खाने गरे पनि आजको दिन धेरैले खीर खाने गर्छन्। खीर बनाउन दूध चाहिने भएकोले कतिपय किसानले नबेचेरै भए पनि राख्ने र बेलुका परिवारसँगै बसेर खीर बनाउने खाने गरिन्छ। पछिल्ला वर्ष आजको दिन उत्सवकै रूपमा विकास भएको नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल बताउनुहुन्छ।
10: विशेष गरेर एउटा हामीले चाड़ पर्व उत्सवको रूपमा लिन्छौं यसलाई। यस कारणले नेपाली समाजमा सबैले बिहान बेलुका अथवा अफिसमा अहिले हर ठाउँमा यति मात्र नभएर अहिले पछिल्लो समय के पनि बढ़ेको छ भने विभिन्न अफिस कार्यालयहरूमा पनि खाजाको रूपमा त्यहाँ पनि खीरै खाने चलनहरू गत 8-10 वर्ष यता चाहिँ यसरी यो परम्परा पनि चलेको छ।
9: नेपालमा दैनिक 70-75 लाख लिटर दूध उत्पादन हुन्छ। त्यसमध्ये झण्डै 31 लाख लिटर दूध दैनिक बजारमा व्यावसायिक कारोबारका लागि आउँछ। तर आज कार्यालयदेखि होटल रेस्टुरेन्टमा पनि खाजाको रूपमा खीरको माग उच्च हुन्छ। दूधको माग नै उच्च हुने हुँदा आज मात्रै 1 अर्ब रूपियाँ हाराहारीमा दूधको कारोबार हुने प्रारम्भिक अनुमान छ। झण्डै 1 करोड़ लिटर दूध खपत हुने नेपाल डेयरी एसोसिएशनको अनुमान छ।
10: एकदमै धेरै खपत हुन्छ किनभने देशभरिका मान्छेहरूले यसलाई एउटा सांस्कृतिक रूपमा परम्पराको रूपमा चाहिँ मनाउने गर्नुहुन्छ र हाम्रो आँकडा अनुसार करिब 1 करोड़ लिटर दूध चाहिँ खपत हुन्छ, जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
9: दूध, चामल, चिनी वा गुड़, घिउ तथा मरमसलाबाट तयार हुने खीर नेपाली समाजमा धार्मिक, सांस्कृतिक र पारिवारिक जीवनसँग जोड़िएको परिकार हो। पोषणका हिसाबले पनि यसको उत्तिकै महत्व छ। मौलिक खानाको संरक्षण, दूध र दुग्धजन्य पदार्थको उपभोग वृद्धि र किसानको सम्मानलाई आजको दिनले पक्कै प्रोत्साहन गर्छ। तर एक दिनका लागि हुने दूधको यो उच्च माग धान्न व्यवस्थापन चाहिँ कसरी हुन्छ त? फेरि नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल।
10: पौडो दूध कारखानामा चाहिँ बढी भएको दूधलाई धुलो दूध बनाउने राख्ने र हामीलाई नपुगेको बेलामा हामीले त्यसलाई प्रयोग गर्ने त्यसलाई चाहिँ हामीले के गर्छौँ भने एक हप्ता दस दिनदेखि चाहिँ सपोज मानौ मैले 10,000 लिटर दूध चाहिँ मैले बजारमा बिक्री वितरण गर्छु भने अब मैले त्यसलाई चाहिँ 12,000 बनाउने धुलो दूध हालेर 12 बनाउने अनि 12 बनाइसकेपछि 2,000 मैले स्टक गर्ने एकचोटि अनि 10 दिनमा हामीले 2,000 बनायो भने त 20,000 एक्स्ट्रा हामीसँग भइहाल्यो अलिअलि अलिअलि गरेर हामीले स्टक गरेर मेन्टेन गर्ने हो एकै दिन होइन।
9: खिर खाने सांस्कृतिक परम्पराले दूधको खपत बढ़ाउने मात्रै होइन किसान डेयरी उद्योग र राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउन पनि सकारात्मक योगदान पुर्याउने विश्वास छ।
3: दूधको माग व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्था बारे नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब बाँकी खबर। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसद लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्ति भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए त्यस्तो व्यक्ति यस पदमा बहाल रहेसम्म निवृत्ति भरण नपाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 दफा 3 उपदफा 1 थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम यो व्यवस्था विधेयकमा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सर्वोच्चले दोहोरो सुविधामा रोक लगाउने कानूनी प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा 2073 पुस 19 निर्देशनात्मक आदेश जारी गरेको थियो। लोकसेवा आयोगकी तत्कालीन अध्यक्ष कयो देवी यमीले कार्यकाल पूरा गरेपछि पहिला सेवा गरेको अवधिमा लोकसेवामा काम गरेको अवधि पनि जोड़ाउन खोज्दा सरकारी निकायले नमानेपछि उहाँ र आयोगका अन्य सदस्यले 2072 दायर गरेको रिटमा सर्वोच्चले यो आदेश गरेको। कान्तिपुरमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकको खबर छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर संघीय निजामती सेवा विधेयकको मस्यौदामाथि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा दुई महिनादेखि सूक्ष्म अध्ययन भइरहेको छ। यसअघिका अदालतका फैसला विद्यमान कानूनहरूसँग नबाजिने गरी मस्यौदाको प्रत्येक दफा दफामा मन्त्रालयले दुई महिनादेखि अध्ययन गरिरहेको छ। आवश्यकताका आधारमा विषय विज्ञ अन्तर मन्त्रालय र अन्तर तहसंघका प्रतिनिधिहरूसँग पनि मन्त्रालयमा छलफल गरेर विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदा रायका लागि गएको जेठ 11 गते कानून मन्त्रालयमा पठाएको थियो। विधेयकमा रहेको केही प्रावधान कानूनी भाषाका दृष्टिकोणले थप स्पष्ट पार्नुपर्ने र केही विषय संविधान तथा अन्य ऐनसँग नबाजिने गरी विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको कानून मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता दल बहादुर अधिकारीले संघीय निजामती सेवा ऐन प्रशासनिक संघीयता कार्यान्वयन गर्ने प्रमुख छाता ऐन भएकाले व्यापक अध्ययन नगरी टुङ्गोमा पुग्न नसकिने भएकाले अहिले मस्यौदामा सूक्ष्म अध्ययन भइरहेको बताउनुभयो। अध्ययनको समय कति लाग्छ यकिन गरेर भन्न सकिँदैन। जति समय लागे पनि अध्ययन गर्ने काम भने भइ नै रहेको उहाँले बताउनुभएको खबर गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ महासचिव छनौटको प्रक्रिया शुरू गरेको छ। उच्च हौदाको यो विश्वव्यापी कूटनीतिक पदका लागि सात उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदानको प्रक्रिया शुरू भएको हो। एन्टोनियो गुटरेसको दोस्रो पाँच वर्ष कार्यकाल यही डिसेम्बरमा सकिँदैछ। उहाँको उत्तराधिकारी बन्न अहिलेसम्म चार महिला र तीन पुरूष उम्मेद्वारको दौड़मा छन्। चिलीकी मिसेल वाचेलेट, युकेडरकी मारिया फर्नाण्डा एस्पिनोसा, अर्जेन्टिनाका राफेल ग्रोसी, कोस्टारिकाका रेबेका ग्रिस्पान, युगाण्डाका ओलारा ओटुनु, गुयानाकी गोलेरियल रोडिस फिर्केट र सेनेगलका माकी सालले गुटरेसको उत्तराधिकारी बन्ने प्रतिस्पर्धाका लागि मैदानमा आउने घोषणा गरिसकेका छन्।
6: अब खेल खबर फिफाले आफ्नो प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईएफए अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको शेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि सार्नु भएको थियो। इन्फान्टिनाले सारेको फिफाको यो योजना पारित भएमा फिफाका 211 सदस्य राष्ट्रले चार वर्षको व्यवसायिक चक्रबाट $2 करोड़ पाउनेछन्। प्रस्तावित योजना अनुसार यसको भुक्तानी शुरूआत 2027 हुनेछ। तर यूईएफएको हिजो बसेको आकस्मिक बैठकले यसलाई ठाडै अस्वीकार गर्दै विश्वकप नखेल्ने निर्णय गरेको छ। यसले फुटबलको भावनाको कदर नगर्ने निष्कर्ष निकालेको छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। गएराति देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
6: निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग आउने कार्तिक भित्रै संचालनमा ल्याउने तयारी गरिएको छ। सुरुङ भित्र र बाहिरको सबै काम सकेर कार्तिक भित्रै गाड़ी संचालन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ।
5: मन्त्रालयको संख्या कटौतीपछि अहिलेसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्। यी प्राय सबै मन्त्रालयले दरबन्दी संख्या घटाएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ। अहिले मन्त्रालयले धमाधम संगठन तथा व्यवस्थापन सर्वे पूरा गरी स्वीकृतिका लागि राष्ट्रिय किताबखानामा पठाउने गरेका छन्। किताबखानाका अनुसार कर्मचारी दरबन्दीका हिसाबमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सबैभन्दा ठूलो र विज्ञान तथा प्रविधि नवप्रवर्धन मन्त्रालय सबैभन्दा सानो देखिएका खबर नागरिक दैनिकले लेखेको छ।
6: उद्योग विभागले भौतिक आवेदन बन्द गर्ने भएको छ। विभागले अबदेखि अधिकांश सेवाका लागि भौतिक रूपमा आवेदन नलिई अनलाइन प्रणाली मार्फत मात्रै सेवा प्रदान गर्ने भन्दै भौतिक आवेदन बन्द गरेको हो। विभागको यो निर्णय आउने सोमबार साउन 18 गतेबाट लागू हुने सूचना अधिकारी सुरेश दाहालले जानकारी दिनुभएको छ।
5: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति, विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति, व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिश, लगानी प्रवर्धनसम्मका काम रोकिएका छन्। मंगिर 29/2082 अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो। त्यस यता बोर्ड बैठक समेत बस्न नसकेको खबर कान्तिपुरले लेखेको छ।
6: सरकारले विद्युतको महसुल पुनरावलोकन प्रक्रिया शुरू गरेको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बुधबार सम्पन्न बैठकले विद्युतको आन्तरिक खपत विस्तार गराउने, उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने गरी नयाँ दर निर्धारण गर्न समिति गठन गरेको छ।
5: पछिल्लो समय चरा तथा पंक्षीमा बर्ड फ्लू संक्रमणपछि अण्डा उत्पादनमा भारी गिरावट आएको छ। उत्पादनमा कमी आएसँगै प्रतिकेट अण्डामा 30 रूपियाँ मूल्य वृद्धि भएको व्यवसायीले बताएका छन्।
6: निर्माण सम्पन्न भइसक्दा पनि डोल्पाको विमानस्थल संचालनमा आउन सकेको छैन। 2068 सालमा निर्माण गरिएको विमानस्थल 2072 सालमा कालोपत्रे गरिएको थियो। पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडान समेत गरिएको छैन।
5: अब पालो उखानको
6: एकता नै बल हो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील, जिल्लामा सर्वपक्षीय पहल, सुनसरी घटनाको 5 दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
5: स्थानीय स्तरका साना उद्योगबाटै 39 लाखलाई प्रत्यक्ष रोजगारी, गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका।
6: आज खीर खाने दिन, दूधको माग र खपत उच्च, एकै दिन 1 अर्ब रूपियाँ बराबरको कारोबार हुने अनुमान।
5: संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि छनौट प्रक्रिया शुरू, 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान।
6: र फिफाले विश्वकपको शेयर बेचेमा युरोपेली देशले बहिष्कार गर्दै।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। सांसदहरूले स्वकीय सचिव राख्न पाउने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सांसद निवासको बाहिर गेटमा एकजना किशोर उभिएका छन् अनि भित्र हेर्दै उनी भन्दैछन्, अंकल म हजुरको जेठानको ससुराको भान्जाको सालीको मामाको नाति क्या, स्वकीय सचिवको जागिर पाइएला कि भनेर आएको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
8: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
9: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
8: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
9: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
8: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
9: यस्तो विवाह स्वत बदर हुन्छ।
8: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
9: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
8: बाल विवाहका गम्भीर असरहरू,
9: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
8: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
9: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
8: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
9: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
8: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
9: के हाम्रो पहिचान यही नै हो त?
8: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
9: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
8: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा बिहान 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारण शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ प्रहरीमा एक वर्षको अवधिमा 188 मुद्दा दर्ता, सबैभन्दा धेरै बैंकिङको सुर सम्बन्धी। मध्य नेपाल सात फाटबेसीमा पहिरो पीड़ित परिवारलाई वडाध्यक्षको सहयोग। गत आर्थिक वर्षमा मात्रै लमजुङ प्रशासनमा करिब 3 करोड़ राजस्व संकलन र हातानीको राजस्व सबैभन्दा बढ़ी। र प्रदेश अस्पताल लमजुङबाट एक वर्षमा 1,15,000 भन्दा बढ़ी लिए स्वास्थ्य सेवा। अब समाचार विस्तारमा। लमजुङ प्रहरीमा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका 188 मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङमा आर्थिक वर्ष 82-83 अपराध अनुसन्धानतर्फ सो संख्यामा मुद्दा दर्ता भएको हो। कार्यालयको मुद्दा दर्ता तथ्याङ्क अनुसार जिल्लामा अन्य मुद्दाको तुलनामा विशेष गरी बैंकिङ कसुर सम्बन्धीको मुद्दा धेरै रहेको पाइएको छ। प्रहरी कार्यालयमा दर्ता मुद्दा मध्ये 106 मुद्दा फर्छोट भएको छ। गत आर्थिक वर्षमा संगठित तथा आर्थिक अपराध अन्तर्गत बैंकिङ कसुरमा मात्र 38 मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। सो बाहेक जिल्लामा एक वर्षको अवधिमा जबरजस्ती करणी सम्बन्धी 11 र जबरजस्ती करणी उद्योग 2, लघु औषध सम्बन्धी 8 मुद्दा दर्ता भएका छन्। यसै गरी अभद्र व्यवहार सम्बन्धी 16 ठकी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी 4, जुवाताज सट्टेबाजी सम्बन्धी 2 र सहकारी ठगी सम्बन्धी 2 मुद्दा दर्ता भएको लमजुङ प्रहरीले जनाएको छ। प्रहरी कार्यालयको वार्षिक कार्य सम्पादन विवरण अनुसार जिल्लामा ज्यान सम्बन्धी मुद्दा दर्ता अधिक रहेको छ। एक वर्षको अवधिमा 50 ज्यान सम्बन्धी घटना दर्ता भएको छ, जसमा भवितव्य ज्यान सम्बन्धी 18 र फुटकर ज्यान सम्बन्धी 13 मुद्दा दर्ता भएका छन्। सो बाहेक कर्तव्य ज्यान सम्बन्धी 5, ज्यान मार्ने उद्योगमा 3, सवारी ज्यान सम्बन्धी 8 र सवारी भवितव्य ज्यान सम्बन्धी 3 मुद्दा दर्ता भएको छ। सोही अवधिमा जिल्लामा एक वर्षको अवधिभर 31 आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ। प्रहरीमा गत आर्थिक वर्षमा दर्ता भएका कुल 188 मुद्दा मध्ये 82 मुद्दा फर्छट हुन बाँकी रहेको लमजुङ प्रहरीले जनाएको छ। फर्छट हुन बाँकी मुद्दा मध्ये केही प्रतिवादी नखुलेका तथा केही मुद्दाहरूमा प्रतिवादी नै नभएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो। जिल्ला प्रहरी कार्यालयमा अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न प्रकृतिका मुद्दा दर्तासँगै महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रतर्फ विभिन्न उजुरी र अन्य विधाहरू आउने गरेको छ। प्रहरीमा आएका साना तिना विवादलाई आपसी समझदारीमा मिलाएर पठाउने गरिएको प्रणव बस्नेतले बताउनुभयो। लमजुङको मध्य नेपाल नगरपालिका सातका वडाध्यक्ष हिरा गुरूङले एक महिनाको भत्ता पहिरो पीड़ित परिवारलाई सहयोग गरेका छन्। गत मंगलबार राति सोही वडाको फाटबेसीमा पहिरोले थन्सार पुरिएर निधन भएका परिवारलाई वडाध्यक्ष गुरूङले एक महिनाको भत्ता बराबर 25,000 रूपियाँ सहयोग गरेका हुन्। पहिरोमा परि थाई ठेगाना मर्सिङले गाउँपालिका एक खन पोखरा भई मध्य नेपाल सात भाटबेसी बस्दै आएका टीका बहादुर विका र विनिता विकाको मृत्यु भएको थियो। सोही पहिरोमा परि सुकमाया विका र अस्मिता विका घाइते भएका थिए। पहिरोका कारण स्थानीय विष्णु दत्ता सुविधिको धनसारमा बस्दै आएका एकै परिवारका 2 मृत्यु र 2 घाइते भएका थिए। वडाध्यक्ष गुरूङले अस्मिता विका र विनिता विकालाई शैक्षिक सहयोग समेत गर्दै आएका थिए। गत शैक्षिक वर्षमा कास्कीमा अध्ययन गर्दै आएका विका दिदी बहिनीलाई वडाध्यक्ष गुरूङले स्टेशनरी विद्यालय पोषक सहित सम्पूर्ण शैक्षिक शुल्क सहयोग गर्दै आएका थिए। वडाध्यक्षको सहयोगमा अस्मिता विका कुष्मकार माभिमा कक्षा 9 पढ्छिन् भने विनिता विका सोही विद्यालयमा कक्षा 8 पढ्दै आएकी थिए। आफूले शैक्षिक सहयोग गरेका 2 विद्यार्थी विपदमा परि 1 मृत्यु र 1 घाइते भएको खबरले आफू स्तम्भ भएको वडाध्यक्ष गुरूङले बताउनुभयो। वडाध्यक्ष गुरूङको पहलमा मध्य नेपाल सात अन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत 160 बढ़ी विद्यार्थीलाई विद्यालय पोषक एवं स्टेशनरी खर्च उपलब्ध गराएका छन्। सो वडामा पनि जनमन्दिरमा वि महिन्द्री मा आधारभूत विद्यालय लक्ष्मी प्रावि शैलेश्वरी प्रावि कुष्माकर मावि लगायतका विद्यालयमा अध्ययनरत 160 बढ़ी विद्यार्थीले शैक्षिक सहयोग पाउँदै आएका छन्। यसैबीच लमजुङका प्रमुख जिल्लाधिकारी एवं सुरक्षा निकायका प्रमुखहरूले पनि पहिरो पीड़ित परिवारलाई भेटे।

0: तपाईले सुन्दै हुनुहुन्छ मर्सङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्योत रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ।

0: प्राकृतिक सौन्दर्य मनोरंजन र सांस्कृतिक उत्सव को अनुपम संगम
1: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजित छैटौं हामखोला छर्न महोत्सव 2083 मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजित छैटौं हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
0: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न,
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न,
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
2: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको संस्थाका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको संस्थाका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडार इकाई 2083 श्रावण 16 गते, राईनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत

0: श्रेष्ठ सम्पर्क नम्बर 98560-45248 महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 98412-38555 विदुर तिवारी 98560-45252 विवेक तिवारी 98464-34609
1: अब समाचार विस्तारमा विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय लमजुङले एक आर्थिक वर्षको अवधिमा करिब 3 करोड़ रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। आर्थिक वर्ष 82-83 विभिन्न शीर्षकमा 2,88,24,210 रूपियाँ राजस्व संकलन गरेको हो। कार्यालयको अनुसार जिल्लामा सबैभन्दा धेरै राहदानी सेवा प्रभावबाट राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको श्रावणदेखि असारसम्ममा राहदानी सेवा प्रभावबाट मात्रै 2,74,14,250 रूपियाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमसुङले जनाएको छ। राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक सेवा शुल्कबाट 7,39,950 रूपियाँ राजस्व संकलन गरेको छ। त्यसै गरी हात हतियारको इजाजत पत्र दस्तुर बापत 5,40,650 रूपियाँ, न्यायिक दण्ड जरिवाना र जफतबाट 84,180 रूपियाँ र प्रशासनिक दण्ड जरिवाना र जफतबाट 45,180 रूपियाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। प्रदेश अस्पताल लमजुङले आर्थिक वर्ष 82-83 115,308 सेवकराईलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। पछिल्ला वर्षहरूको तुलनामा अस्पतालको सेवा पहुँच गुणस्तर र सेवाग्राहीको विश्वासमा उल्लेखनीय वृद्धि भएको अस्पतालले जनाएको छ। नेपालका अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर पुरूषोत्तम घिमिरेका अनुसार आर्थिक वर्षभर विभिन्न विभाग मार्फत 115,308 जनाले सेवा लिएका हुन्। सेवा लिने मध्ये 11,307 जनाले आकस्मिक सेवा, 43,155 जनाले प्रयोगशाला ल्याब सेवा, 25,341 जनाले एक्सरे सेवा, 12,731 जनाले अल्ट्रा सोनोग्राफी सेवा, 11,550 जनाले ईसीजी सेवा तथा 1,230 जनाले इको सेवा लिएका छन्। त्यसै गरी 453 जनाले इन्डोस्कोपी सेवा प्राप्त गरेका छन्। मातृ तथा शिशु स्वास्थ्य सेवातर्फ पनि अस्पतालले प्रभावकारी सेवा प्रदान गरेको छ। आर्थिक वर्षभर 641 जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्। तीमध्ये 449 जनाको सामान्य प्रसूति तथा 192 जनाको शल्यक्रिया मार्फत प्रसूति गरिएको अस्पतालले जनाएको छ। नवजात शिशु उपचार सेवाबाट 103 जना लाभान्वित भएका छन्। एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत आर्थिक वर्ष 82-83 33 जना सेवाग्राहीले सेवा लिएको मेडिकल रेकर्ड सुपरभाइजर घिमिरेले जानकारी दिनुभयो। हाल 8400बाट सञ्चालन भइरहेको प्रदेश अस्पताल लमसुङले विशेषज्ञ सेवाको विस्तार, दक्ष जनशक्तिको परिचालन तथा आवश्यक स्वास्थ्य उपकरणको प्रयोगसँगै सेवाको गुणस्तर सुधार गर्दै आएको जनाएको छ। सेवाग्राहीको संख्या पनि वर्षेनी बढ्दो क्रम रहेको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 69-80 75,622 जनाले सेवा लिएकोमा आर्थिक वर्ष 80-81 20.41% भए 91,054 जना पुगेका थिए। त्यसपछि आर्थिक वर्ष 81-82 25.02% वृद्धि हुँदै सेवाग्राहीको संख्या 1,13,837 पुगेको थियो। आर्थिक वर्ष 82-83 यो संख्या बढ़ेर 1,15,308 पुगेको हो। अस्पतालका प्रमुख मेसु शिशिर देवकोटाले अस्पतालले पछिल्ला वर्षहरूमा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउँदै लगेकाले सेवाग्राहीको विश्वास निरन्तर बढ़िरहेको बताउनुभयो। आगामी दिनमा विशेषज्ञ सेवा विस्तार, अत्याधुनिक स्वास्थ्य उपकरणको उपयोग तथा बिरामी मैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ अस्पताल अघि बढ़िरहेको उहाँले जानकारी दिनुभयो। प्रदेश अस्पतालले स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक उपचार तथा विशेषज्ञ सेवामा निरन्तर सुधार गर्दै जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको आउने प्रतिबद्धता जनाएको छ। लमजुङको मर्सिङदी गाउँपालिकाले चालू आर्थिक वर्ष 82 84 का लागि विकास योजना तथा कार्यक्रमलाई समयमा सम्पन्न गर्ने उद्देश्यले विस्तृत कार्ययोजना निर्माण गरेको छ। गाउँ कार्यपालिकाको नयाँ आर्थिक वर्षको पहिलो बैठकले योजना कार्यान्वयनलाई व्यवस्थित प्रभावकारी र समयबद्ध बनाउन कार्ययोजना स्वीकृत गरेको हो। स्वीकृत कार्ययोजना अनुसार आयोजना ठेक्का आह्वान भदौ 15 गते भित्र गरिसक्ने उपभोक्त समिति मार्फत सञ्चालन हुने योजनाको समिति गठन पनि सोही अवधिभित्र सम्पन्न गरिनेछ। यस्तै मंगसिर 15 गते भित्र प्राविधिक इस्टिमेट तयार गर्ने, मंगसिर मसान्तभित्र योजना सम्झौता गर्ने तथा आगामी चैत मसान्तभित्र सबै योजना निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ। योजनाको भुक्तानी आगामी जेठ मसान्तभित्र गरिसक्ने कार्यतालिका पनि गाउँपालिकाले निर्धारण गरेको छ। गाउँपालिकाको अध्यक्ष अर्जुन गुरूङले विकास आयोजनामा ढिलासुस्ती अन्त्य गरी तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न कार्ययोजना निर्माण गरिएको बताउनुभयो। 15 लाख रूपियाँ भन्दा माथिका सबै योजना ठेक्का प्रक्रिया मार्फत सञ्चालन गरिने र 10 लाख रूपियाँसम्मका योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाट हुने समेत अध्यक्ष गुरूङले बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले कार्ययोजनाले योजना कार्यान्वयनलाई थप व्यवस्थित उत्तरदायी र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्दै सबै निकायलाई तोकिएको समय सीमामा पालन गर्न आग्रह गर्नुभयो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: लमजुङ प्रहरीमा एक वर्षको अवधिमा 188 मुद्दा दर्ता, सबैभन्दा धेरै बैंकिङ कसुर सम्बन्धी। मध्य नेपाल सात फाटपेशी पहिरो पीड़ित परिवारलाई वडा अध्यक्षको सहयोग। गत आर्थिक वर्षमा मात्रै लमजुङ प्रशासनमा करिब 3 करोड़ राजस्व संकलन। राजधानीको राजस्व सबैभन्दा बढ़ी र प्रदेश अस्पताल लमजुङबाट एक वर्षमा 1,15,000 भन्दा बढ़ीले लिए स्वास्थ्य सेवा। बिहान 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
1: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
2: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
3: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
2: जान त जाने, बरु कहाँ जाने होला खै।
3: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुसी।
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो बैङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32। हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB बैंकको ठीक अगाडि पनि रहेको छ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 4।
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 7 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.
9: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईं सुन्दै हुनुहुन्छ रेडियो मर्सियङ डीएफएम 95 मेगाहर्ज।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611-39157।
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
7: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जागर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसिसर 7 लमजुङ, सम्पर्क 0635200004, 9840050663।
8: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडा इकाई 2083 श्रावण 16 गते, राइनास इकाई 2083 श्रावण 17 गते, सुन्दर बजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9556045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9412385555, विदुर तिवारी 9556045252, विवेक तिवारी 9846634609।
9: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
10: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: हो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: अनि तयो कागज के मेची वा?
6: अँ झिल्काई,
5: के पर्सनल नम्बर ब्लक लैबी?
6: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिस तरी आएर ब्लक लैर खर्खाई।
5: अनि बैंगरी
6: बैंगरी चढ चाहिँ तली ललपर्दी
5: चम ललपर्दी न, आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयार भिसा, आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे, आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम।
6: सतर्क तना ठगी तब्द क्या जोगी ना।
7: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश।
8: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
5: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
10: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
11: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
10: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
11: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
10: छात्रवृत्तिको व्यवस्था,
11: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
10: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: आदरणीय श्रोता नमस्कार, कार्यक्रम स्वास्थ्य सरोकारमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालिका शोभा ठकुरी। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ साप्ताहिक स्वास्थ्यमूलक कार्यक्रम स्वास्थ्य सरोकार, र यो कार्यक्रम एसडीसीएस नमुना सामुदायिक अस्पतालद्वारा सञ्चालन भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो। यस परियोजनाले नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता लमजुङका तीनवटै रेडियोहरू, रेडियो मर्स्याङडी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेवडा 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ। साथै सम्बन्धित रेडियोहरूको फेसबुक पेज, वेबसाइट तथा हाम्रो पात्रो मार्फत पनि तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुनेछ। गएको हप्तामा हामीले तपाईँलाई सर्प दंशको बारेमा कुराकानी गरेका थियौं, जसको बारेमा जानकारी दिएका थियौं, र तपाईँहरूको एकदमै सकारात्मक प्रतिक्रियाको लागि म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। र आजको अंकमा हामी आम मानिसको दैनिक जीवनमा जोड़िएको विषय ज्वरो अथवा फिभरको बारेमा कुराकानी गर्न गइरहेका छौं, र यस विषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ डाक्टर विवेक पौडेल। उहाँलाई कार्यक्रममा स्वागत गरौं। डाक्टर सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्कार अनि धन्यवाद। अनि रेडियो मर्स्याङदी, रेडियो चौतारी र रेडियो भोटेवडा सुनिरहनु भएका, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय श्रोता महानुभावहरूमा मेरो पनि नमस्कार। एसडीसीएस नमुना कम्युनिटी हस्पिटलको स्टेप अप र स्केल अप परियोजना मार्फत यसरी समुदाय स्तरमा स्वास्थ्य जनचेतना फैलाउने यो मञ्चमा जोडिन पाउँदा मलाई पनि धेरै खुसी लागेको छ। आज हामी आम मानिसमा धेरै भ्रम र डर रहेको विषय ज्वरोको बारेमा छलफल गर्दैछौ। आशा छ आजको यो बसाई हाम्रो श्रोताहरूको लागि उपयोगी र फलदायी हुन्छ।
0: हजुर, हामी चाहिँ यो ज्वरोको बारेमा कुराकानी गर्न लागिरहेका छौँ, र सबै मान्छेहरूको घरमा चाहिँ कसैलाई कसैलाई ज्वरो आउने बित्तिकै मानिसहरू चाहिँ धेरै आतिन्छ। यो सामान्य भाषामा हाम्रो श्रोताहरूले बुझ्ने गरी भनिदिनुहोस् न, वास्तवमा यो ज्वरो भनेको चाहिँ के हो? होइन, किनभने सबैले ज्वरो आयो भनेर चाहिँ सुनिरहेको हुन्छ, एकदम कमन वर्ड पनि सुनिन्छ, र ज्वरो भनेको चाहिँ खासमा के हो?
1: सबैभन्दा पहिले त हाम्रा श्रोताहरूले के बुझ्नुपर्छ भने, ज्वरो आफैमा रोग चाहिँ होइन, यो त शरीरको ढाल वा सुरक्षाको टोली भनौँ न, त्यस्तो खालको हो है। अब हाम्रो शरीरमा भाइरस, ब्याक्टेरिया वा अन्य कुनै संक्रमणहरू प्रवेश गर्छ, हाम्रो प्रतिरक्षा प्रणाली जसलाई हामी इम्युन सिस्टम भन्छौँ, त्योसँग चाहिँ लडेर भगाउनको लागि चाहिँ शरीरले चाहिँ आफसे आफ तापक्रम बढाउँछ। सामान्यत 100 भन्दा माथि, 101 देखि होइन त्योभन्दा माथि डिग्री फरेनहाइटहरू, 38 डिग्री भन्दा वा 100 भन्दा माथि तापक्रम गएमा चाहिँ त्यसलाई चाहिँ बल्ल ज्वरो भनिन्छ। यसैले अब ज्वरो आउनु भनेको चाहिँ शरीरको रोगसँग लडिरहेको छ या फिर चाहिँ लड्ने प्रक्रियामा छ भन्ने चाहिँ प्रमाण हो। त्यही भएर तुरुन्तै सुरुमै चाहिँ आत्तिहाल्नु चाहिँ पर्दैन।
0: हजुर, अब भनेपछि ज्वरो आउनु भनेको त शरीरले चाहिँ राम्रोसँग रोगसँग लड्दैछ भन्ने बुझ्नु पर्यो। त्यसो भए डाक्टर साहब, अब घरमा चाहिँ कसैलाई ज्वरो आयो भने चाहिँ सुरुमा के कस्ता प्राथमिक उपचारहरू चाहिँ गर्न सकिन्छ?
1: अब मुख्यतः चाहिँ तीनवटा चाहिँ प्रमुख कुराहरू छन् होइन। अब त्यसमा चाहिँ पहिलो चाहिँ हामीले चाहिँ प्रशस्त मात्रामा चाहिँ झोलिलो पदार्थहरू पिउनु पर्यो। दोस्रोमा मनतातो पानीले चाहिँ टाउकोहरू पुछ्ने, स्पोन्जिङ भन्छौँ हामी त्यसलाई चाहिँ, हामीले पहिला पनि गरिराखेकै हो त्यो गाउँघरमा चाहिँ। त्यो चाहिँ अब मनतातो पानीले या फिर चाहिँ चिसो पानीले सकिन्छ भने त्यसले चाहिँ हल्का खुट्टाहरू, निधारहरू, काखीहरू यी कुराहरू चाहिँ पुछिदिने, मनतातोदेखि चिसो पानीले पनि मिल्छ। अनि चाहिँ हल्का कपडाहरू लगाउने, बाक्लो कपडाहरू, सिरकहरू त्यस्तो चाहिँ गुमुक्क परेर झन गुम्स्याएर त्यस्तो चाहिँ राख्नु भएन। अब सबैभन्दा प्रमुख भनेको चाहिँ ज्वरो आउँदा चाहिँ शरीरबाट चाहिँ हाम्रो इलेक्ट्रोलाइटहरू होइन पानीको मात्राहरू चाहिँ कम हुने र खेर जाने भएको कारणले गर्दाखेरि चाहिँ पानी, दालको रसहरू, सुपहरू, मकैको खोले वा चाहिँ जीवन जलहरू चाहिँ यस्तो झुलिलो चिजहरू चाहिँ अलिक बढी चाहिँ खानुपर्छ।
0: हजुर यो ज्वरो भनेको चाहिँ रोगसँग लड्ने क्षमता अथवा रोगसँग लड्दैछ भन्ने कुराहरू पनि बुझिन्छ भन्ने कुरा तपाईँले गर्नुभयो अनि यो हाम्रो समाजमा जुन चाहिँ ज्वरो आउने बित्तिकै सोझै मेडिकलमा गएर अथवा औषधि पसलमा गएर चाहिँ एन्टिबायोटिकहरू किनेर खाने अथवा जथाभावी चाहिँ कडा औषधिहरू खाने चलन छ अनि यसमा चाहिँ डाक्टर साहब कस्तो भनाइ छ अथवा डाक्टरको हिसाबले चाहिँ यहाँको भनाइ के छ?
1: हो यो चाहिँ एकदमै खतरनाक र गलत अभ्यास चाहिँ हामी गरिरहेका छौँ है। धेरै जसो ज्वरो चाहिँ भाइरल ज्वरो हुन्छ, अब यसको कारण चाहिँ त्यो भाइरसकै कारणले गर्दा हो र अनि यसमा चाहिँ एन्टिबायोटिकको केही पनि रोल हुँदैन। अब कति खण्डमा चाहिँ हामी चाहिँ जथाभावी एन्टिबायोटिकहरू खान्छौँ अनि त्यसको कारणले गर्दा चाहिँ पछि एन्टिबायोटिक चाहिने हुँदाखेरि चाहिँ त्यसको रेसिस्टेन्ट भएको कारणले चाहिँ अझ ठुलो समस्या चाहिँ आउन सक्छ। अनि साथै हामीहरू डेङ्गुको संक्रमण भइरहेको बेलामा चाहिँ यो फ्लेक्जम आइबोप्रोफेन भन्ने चाहिँ यो औषधिहरू एकदम कडा पेन किलरहरू चाहिँ खाइराखेका हुन्छौँ। अब यस्तो बेलामा चाहिँ झन् भित्र ब्लिडिङ हुन सक्ने, शरीरभित्र चाहिँ रगत बग्ने चाहिँ जोखिम हुन सक्छ। अब त्यसैले अब पहिला चाहिँ डाक्टरको परामर्श अनि त्यसपछि सामान्य रगतको जाँचहरू नगरिकन उमेर र तौलहरू अनुसार नहेरिकन चाहिँ हामी चाहिँ यतिकै ज्वरो आउँदैमा गएर फार्मेसीहरूबाट गएर चाहिँ एन्टिबायोटिक खानु चाहिँ एकदमै गलत प्र्याक्टिस र एकदम जोखिमयुक्त कुरा हो। त्यसैले चाहिँ अब पहिला चाहिँ हामी चाहिँ एक राउन्ड चाहिँ गएर चाहिँ डाक्टरसित सल्लाह लिने, परामर्श लिने, त्यसपछि चाहिँ सामान्य रगतको जाँचहरू गराएर मात्रै यो औषधिहरू सेवन गर्दा चाहिँ ठिक हुन्छ।
0: हजुर यो त एकदमै ठुलो कुरा, किनभने अस्पतालमा पनि हामी देखिरहेका हुन्छौँ सानो बच्चा हुन्छ, ज्वरो आएको हुन्छ, यति धेरै धेरै मेडिकलहरूमा गएर हाई डोजको चाहिँ एन्टिबायोटिकहरू बोकेर आइरहनु भएको हुन्छ होइन। यो चाहिँ ज्वरोहरू आउँदाखेरि अब डाक्टर साहबले चाहिँ घरमा बस्दा नै कस्ता कस्ता लक्षणहरू अथवा खतराका संकेतहरू देखियो भने चाहिँ तुरन्त अस्पताल आउने अथवा डाक्टर कहाँ जानुपर्छ भनेर चाहिँ मान्छेहरूले सजिलो बुझ्ने भाषामा बताइदिनुहोस् न। यो चाहिँ ज्वरो त आयो अनि अब ज्वरो आएको सामान्य ज्वरो यो लक्षणहरूको ज्वरो नभनेको नै ज्वरो आयो एन्टिबायोटिक खान भन्दा अनि अब कति दिनपछि कति घण्टापछि र कस्तो कस्तो अवस्थामा चाहिँ तुरन्त अस्पताल जानुपर्ने हुनसक्छ?
1: हजुर अब यसमा चाहिँ कस्तो छ भन्दा अघि मैले भनिहालेँ ज्वरो चाहिँ अब आफैमा रोग त होइन, होइन त्यसको संकेत हो, तर संकेत भन्दा भन्दै पनि ज्वरोलाई चाहिँ हामी सामान्य रूपमा लिएर ए शरीरले लड्दै जस्तो होला भनेर आफै यतिकै घरमा बसिराख्दा चाहिँ भएन। अब यसको चाहिँ डेन्जर साइन या फिर चाहिँ खतराका लक्षणहरू चाहिँ हुन्छन्। ज्वरो आइसकेपछि चाहिँ हाम्रो शरीरहरूले देखाउने लक्षणहरूलाई हेरेर अस्पताल जानुपर्ने या फिर चाहिँ अझै एक दुई दिन वेट गर्नुपर्ने कि या फिर आफै सन्चो हुने हो कि त्यो कुराहरू चाहिँ अलिकति हामी विचार पुर्याउनु पर्ने हुन्छ। अब मुख्यतः चाहिँ अस्पताल जानुपर्ने डेन्जर साइनहरू चाहिँ के छन् भन्दाखेरि फर्स्टमा त ज्वरो चाहिँ लगातार आइराख्ने, तिनदेखि चार दिनसम्म चाहिँ सामान्य पेन किलर या फिर चाहिँ केही आफ्नो घरेलु उपचार गर्दा गर्दै पनि ज्वरो चाहिँ आइराखेको छ भने चाहिँ अब चाहिँ अलिकति डेन्जर साइनतिर जान सक्छ। अनि त्यसपछि अर्को भनेको छाती दुख्ने या फिर चाहिँ सास फेर्न गाह्रो हुने त्यस्तो भयो भने, अनि त्यसपछि चाहिँ हाम्रो चाहिँ बिरामीहरू चाहिँ यदि सुस्त हुँदै जानुभयो या बेहोस हुनुभयो, अलमल जस्तो कन्फ्युजन भएको जस्तो त्यस्तो भयो भने पनि यसलाई पनि हामी डेन्जर साइनमै राख्छौँ। अनि लगातार बान्ताहरू भइराख्ने, पेटको भागहरू दुख्ने त्यस्तो भयो या फिर चाहिँ घाँटीहरू कडा हुने, टाउको दुखेको अवस्था भयो या फिर चाहिँ शरीरमा निला राता दागहरू देखियो, यस्तो भएको खण्डमा चाहिँ हस्पिटल चाहिँ एकचोटि चाहिँ जानै पर्ने हुन्छ। खतराको लक्षणहरू नै यिनीहरू नै हो। त्यसपछि अर्को भनेको चाहिँ तीन महिनाभन्दा मुनिका बच्चाहरूलाई चाहिँ सासाना बच्चाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ 104.4 चाहिँ माथि ज्वरो आएमा चाहिँ यो चाहिँ इमर्जेन्सी नै मानिन्छ। यी खण्डहरूमा यस्ता यस्ता कुराहरू भएमा चाहिँ हामी चाहिँ एकचोटि चाहिँ डाक्टरलाई भेटेर या फिर चाहिँ अस्पताल गएर सामान्य रगतको जाँचहरू या फिर चाहिँ डाक्टरले भनेको सल्लाह अनुसार चाहिँ रगतको जाँचहरू चाहिँ गराउनु पर्ने हुन्छ।
0: हजुर एकदमै यो लक्षण अथवा चिन्ह देखेर तुरन्त अस्पताल जानु पर्यो। अनि सामान्य भन्दाखेरि चाहिँ ज्वरो ज्वरो भनिरहेको हुन्छ, अब त हजुरले भन्नुभयो कतिवटा ज्वरोको लागि चाहिँ खासमा एन्टिबायोटिक पनि चाहिँदैन भनेर होइन। यो ज्वरोहरू चाहिँ अब एउटा यो टेम्परेचर नापिसकेपछि हामीलाई चाहिँ के थाहा हुन्छ भने यो चाहिँ तपाईँले भनेको अनुसार अब 100 धेरै भयो भने चाहिँ ज्वरो हो भन्ने कुरा जानिन्छ। त्यो ज्वरो पनि धेरै प्रकारकोहरू हुँदो रहेछ, अन्त कति प्रकारको हुन्छ, कस्तो कस्तो ज्वरोहरू चाहिँ हुन्छ डाक्टर साहब?
1: सामान्यतः चाहिँ ज्वरोहरू गराउने भनेको चाहिँ हाम्रो चाहिँ शरीरको एउटा प्रतिरक्षात्मक क्षमता या फिर चाहिँ इम्युन सिस्टमहरूकै रेस्पोन्सले गर्दाखेरि हुने हो। अब त्यो रेस्पोन्स गराउने चिजहरू के कस्ता हुन्छन् भन्दाखेरि तपाईँको सामान्यतः हुने भनेको चाहिँ भाइरल फिभर हुन्छ, होइन, भाइरसले गर्दाखेरि हुने ज्वरो हुन्छ। त्यसपछि आएर ब्याक्टेरियाहरू या फिर चाहिँ हाम्रो परजीवीहरूले गराउने ज्वरो हुन्छ। अब त्यसमा चाहिँ टाइफाइडको ज्वरो भयो या फिर चाहिँ हाम्रो आन्द्राहरूमा बस्ने किरा जीवाणुहरूले गराउने पनि ज्वरो हुन्छ। त्यसपछि आएर डेङ्गुको संक्रमण भइसकेपछि लामखुट्टेद्वारा सर्ने जुन रोग छ त्यो डेङ्गुको संक्रमणबाट पनि हुन्छ ज्वरो। अब क्यान्सरदेखि लिएर तपाईँको सामान्यता स्ट्रेससम्म हुँदाखेरि पनि शरीरले ज्वरो निकाल्ने गर्छ। ती सबैमा चाहिँ कहिलेकाहीँ खतराको लक्षणहरू देखिन पनि सक्छन्, नदेखिन पनि सक्छन्। खतराका लक्षणहरू देखिएका छैनन् भने सामान्य ज्वरो मान्न सकियो। यदि खतराका लक्षण देखिएका छन् भने त्यही अनुसार चाहिँ खतरनाक ज्वरोतिर चाहिँ हामी चाहिँ जान सकिन्छ। त्यसको लागि गर्ने भनेको हामीले चाहिँ ब्लड टेस्ट नै हो। ब्लड टेस्ट गरिसकेपछि या फिर चाहिँ दिसा पिसाबको जाँचहरू गरिसकेपछि हामीलाई चाहिँ के कस्तो खालको प्रकारको ज्वरो छ र कसरी ट्रिटमेन्ट गर्ने त भन्ने हुन्छ। कुनै ज्वरोको लागि एन्टिबायोटिक चलाउनु पर्ने हुन्छ, कुनै ज्वरोको लागि नचलाउन पनि मिल्यो, अनि कुनै ज्वरोहरू चाहिँ अब हाम्रो दिसा पिसाबको खराबीहरूले गर्दाखेरि पनि आउने ज्वरो हुन्छ। कहिलेकाहीँ एपेन्डिसाइटिसहरू, पेटको खराबी, पेटमा कतै समस्या आइहाल्यो भने पनि ज्वरोहरू आउने हुन्छ। त्यही भएर ज्वरोको विभिन्न विभिन्न प्रकारहरू छन्। त्यही भएर ठूलो रोगदेखि लिएर सामान्य

0: अन्तिममा आउँदै गर्दा हाम्रो सम्पूर्ण श्रोताहरूको लागि चाहिँ डाक्टर साहब के भन्न चाहनुहुन्छ?
1: अब सबैभन्दा महत्वपूर्ण कुरा बुझ्नुपर्ने कुरा तपाईँहरूले जन समुदायले बुझ्नुपर्ने कुरा के हो भने चाहिँ ज्वरो आउँदैमा हात्ती हाल्नु परेन। यदि खतराका संकेतहरू छन् भने चाहिँ फार्मेसीबाट या फिर चाहिँ अन्य ठाउँबाट चाहिँ ज्वरोको उपचार गर्नतिर नलागेर पहिला चाहिँ रगतको सामान्य जाँच गराउने, रगतको जाँचहरू गराइसकेपछि चाहिँ के कस्ता औषधिहरू खानुपर्ने रहेछ भन्ने कुरा चाहिँ हजुरहरूले बुझ्नु पर्यो। अनि हाम्रो समुदायमा के छ भने ज्वरोहरू आयो या फिर चाहिँ कुनै रोगहरू लाग्यो भने चाहिँ धामी झाँक्री कहाँ जाने चलन छ, त्यो चाहिँ नितान्त गलत हो र गर्नु पनि हुँदैन, त्यसले झन् समय बर्बाद गर्छ। त्यो भएको कारणले चाहिँ एकचोटि चाहिँ ज्वरो आउँदैमा एकचोटि चाहिँ डाक्टरसित परामर्श लिने, उहाँले रगतको जाँच गराउनु पर्ने छ छैन त्यो सबै कुराहरू पनि भनिदिनुहुन्छ। त्यसपछि चाहिँ गराउनु पर्ने रहेछ भने गराएर मात्र औषधि सेवन गर्ने चाहिँ गर्नुपर्छ। जताभावी औषधिहरू सेवन गर्दाखेरि चाहिँ हाम्रो शरीरमा ज्वरोले भन्दा या त्यो रोगले भन्दा चाहिँ अझ बढी हानि हुने कहिलेकाहीँ चाहिँ सम्भावना रहन्छ। यसैले चाहिँ सबैजनालाई सतर्क रहनुहोस्, स्वस्थ रहनुहोस् र प्रशस्त रूपमा चाहिँ पानीहरू पिउनुहोस्, स्वस्थकर खानाहरू खानुहोस् भनेर चाहिँ म सल्लाह दिन चाहन्छु।
0: हजुर, यो चाहिँ अब डाक्टरलाई नै भेट्नु पर्ने। अहिले चाहिँ के ट्रेन्ड चलिरहेछ भने सामान्य समस्या के हुने बित्तिकै जुन च्याट जिपिटीलाई चाहिँ सोधिहाल्ने, च्याट जिपिटीलाई हेरेर चाहिँ मान्छेहरू चाहिँ आत्तिएर अथवा च्याट जिपिटीको अनुसार उपचारै गरेर चाहिँ धेरै समस्याहरू लिएर पनि हामीले अस्पतालमा आएको देखेका छौँ, त्यसलाई के भन्न चाहनुहुन्छ?
1: अब रोग भनेको कहाँ रोबोटले ठिक गरेर सक्छ त नि, त्यो त गलत कुरा भयो नि त। उसलाई त सबै कुराको नलेज त छ, तर वास्तविक नलेज जुन चाहिँ रियल लाइफमा हुने नलेज त डक्टरसित नै हुन्छ। तपाईँले हामीले बिरामीलाई हेरेर उसको कन्डिसन कस्तो छ, के छ, उसको ब्याकग्राउन्ड पहिला के कस्तो थियो, पहिला पनि ज्वरो आइराख्ने हो होइन, होइन, अनेक अनेक कुराहरूले चाहिँ इभ्यालुएट गरेर मात्रै हामीले चाहिँ यो मान्छेलाई यस्तो हुन सक्छ है भनेर चाहिँ हामी बल्ल गर्ने हो। तर त्यो रोबोट या फिर चाहिँ तपाईँको च्याट जिपिटी यो जुन भनिन्छ, तिनीहरूसित त पहिलाको नलेज, तपाईँको ब्याकग्राउन्डको नलेज पनि नहुन सक्छ। अनि अर्को भनेको उनीहरूले चाहिँ सबै इन्टरनेटमा भएको चिज जति सबै खोजेर गर्ने भएको कारणले गर्दा इन्टरनेटमा त धेरै खतरनाक कुराहरू पनि रहेको हुनाको कारणले उसले त तपाईँलाई एकैचोटि क्यान्सर भएको छ पनि भनिदिन सक्छ। अब कहिले सामान्य भाइरसले गयो भएको ज्वरोलाई चाहिँ उसले तपाईँलाई क्यान्सरसम्म पुर्याइदिन पनि सक्छ। त्यो भएको कारणले गर्दा एकदम मनोबल या फिर चाहिँ मानसिक स्वास्थ्य पनि तपाईँको खराब हुन सक्छ, त्यसै आत्तिने बानीहरू पनि बस्ने हुन सक्छ। सोही कारण चाहिँ एकचोटि चाहिँ डक्टरलाई नै भेटेको चाहिँ राम्रो हो।
0: हजुर, हामीलाई चाहिँ डाक्टर साहबले आज ज्वरोको बारेमा धेरै सरल र स्पष्ट रूपमा चाहिँ एकदमै महत्वपूर्ण जानकारीहरू दिनुभएको लागि एकदम धेरै धेरै धन्यवाद। आदरणीय श्रोता, अब हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं। यदि तपाईँको कार्यक्रमसँग सम्बन्धित कुनै जिज्ञासा, सुझाव वा प्रतिक्रिया भएमा एसजीएस नमूना सामुदायिक अस्पतालको सम्पर्क नम्बरहरू 0660-40-21-23, 0660-40-21-24 र 0660-590-448 तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ र तपाईँको प्रतिक्रिया, ताली, गाली जे छन् हामीलाई दिन सक्नुहुनेछ। यो कार्यक्रम एसजीएस नमूना कम्युनिटी हस्पिटलद्वारा सञ्चालन भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो र परियोजनाले समुदायमा नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रबन्धन तथा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धिका लागि निरन्तर कार्यहरू गर्दै आइरहेको छ। र अन्तमा यो कार्यक्रम नियमित रूपमा प्रसारण गर्ने रेडियो मर्स्याङ 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेवडा 90.8 मेगाहर्ज साथै सम्बन्धित रेडियोका फेसबुक पेज, वेबसाइट तथा हाम्रो पात्रो मार्फत पनि सुन्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। साथै आजको कार्यक्रममा सहभागी भई आफ्नो बहुमूल्य समय दिनुहुने डाक्टर विवेक पौडेलजीलाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद यो उत्कृष्ट कार्यक्रम मार्फत लमजुङका गाउँठाउँका साथै देश विदेशमा रहनुभएका सम्पूर्ण श्रोताहरूमा ज्वरो सम्बन्धी महत्वपूर्ण सन्देश पुर्याउने अवसर दिनुभयो। एसडीसीएस नमूना कम्युनिटी हस्पिटल स्टेप अप तथा स्केल अप परियोजनालाई पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ज्वरो आउँदा नआत्तियौं, सही हेरचाह गरौं र आवश्यक परेमा चाहिँ अस्पताल आउन चाहिँ ढिलो नगरौं। सम्पूर्ण श्रोता महानुभावहरूमा स्वास्थ्य र सुरक्षित रहनु होला। सबैलाई शुभ दिन, नमस्कार।
0: हजुर, आजको लागि हामी बिदा हुन चाहन्छौ। फेरि अर्को हप्ता यसै समयमा यसै स्टेशनहरूमा स्वास्थ्यसँग सम्बन्धित फेरि नयाँ नयाँ जानकारीहरू साथै स्वास्थ्य सरोकार लिएर

फेरि उपस्थित हुनेछ र आजलाई भने कार्यक्रम स्वास्थ्य सरकारबाट म शोभा ठकुरी पनि विदा माग्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र स्वास्थ्य सरकार सुन्दै गर्नुहोला। नमस्कार।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि आए।
5: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसाब, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9854132636 र 9800058260।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

लमजुङ प्रहरीजी दुई वर्ष ऐना अवधि 188 मुद्दा दर्ता ताई भन्दले बैंकिङको सुट सम्बन्धी भए मध्य नेपाल सार फाट बेसी रिटुईजी पूर्दियाफा परिवार मैले वडा अध्यक्षलाई सहयोग यहाँ आर्थिक वर्ष मात्र हो लमजुङ प्रशासन रे करिब 3 करोड़ राजस्व मुई बालु लैमो राहदानी न राजस्व ताई भन्दले दे प्रदेश अस्पताल लमजुङ दगिया करिब वर्ष 1,15,000 भन्दा बढी सेवा किमो

0: छुट्याउन
1: सक्छ। यसलाई चाहिँ कसरी हुन्छ भने लगभग कार्तिक मंसिर पुस माघ फागुन भनौँ न, यसलाई चाहिँ हामी लिन सिजन भन्छौँ, दुध नपुग्ने। अनि जुन अब चैत वैशाख जेठ असार साउन भदौ असोजसम्म चाहिँ हामी यसलाई चाहिँ लिन सिजन भन्छौँ, हामी दुध नपुग्ने सिजन होइन। यो दुध पनि नपुग्ने पनि हुन्छ, उत्पादन पनि कम हुँदाखेरि यसलाई बढी असर हामीलाई परिरहेको हुन्छ। र अब कार्तिकदेखि चाहिँ लगभग चाडबाडहरू सकिने, जाडो आउने होइन, दही मही खपत आइसक्रिम खपतहरू कम हुने र दुध बढी हुन्छ, अनि त्यो दुधलाई चाहिँ हामी धुलो दुध बनाएर राख्ने गर्छौँ।
0: ए भनेको जाडो सिजनमा चाहिँ तुलनात्मक रूपमा चाहिँ खपत कम
1: हुन्छ, उत्पादन पनि त्यो बेला हुन्छ।
0: अरू सामान्य दिनको चाहिँ तुलनामा माग बढ्दाखेरि तपाईँहरू ले पहिल्यै राखेको दूधलाई धुलो बनाउने र धुलोको रूपमा चाहिँ पछि फेरि प्रयोग गर्न पर्यो, त्यसलाई फेरि झोलकै रूपमा परिणत गर्ने हो कि के हो यो?
1: झोलमै हो यो चाहिँ कस्तो हुन्छ भने हामीले झोललाई चाहिँ पाउडर बनाउँछौ होइन, अनि फेरि त्यसलाई चाहिँ हामीलाई आवश्यकता पर्दाखेरि पाउडरलाई फेरि झोल बनाउँछौ हामी। यो खर्चिलो चाहिँ खर्चिलो छ, महँगो पनि हुन्छ अलिकति, तर हुँदै नहुनु नटर्नु भन्दा त बजार धान्नु त पर्यो, त्यस अर्थमा हामीले यसलाई यसरी प्रयोग गर्छौँ। र अघि पछि हामीलाई कहिलेकाहीँ सोधिने प्रश्न पनि के हुन्छ भने यसमा मिसावट छ कि छैन भन्नुहुन्छ होइन, के भनेर सोध्यो भने पाउडर दुध भन्नुहुन्छ क्या, त्यो त नबुझेर हो। पाउडर दुध खान लायकको खानै हुन्छ, हामीले पाउडर मात्र खाँदा पनि हुन्छ, कसैलाई फ्याट खानु हुँदैन। जेरो फ्याटको दुध खानु छ भने चिया पकाएर मजाले हामी पाउडर दुध खान सक्छौँ। आजभोलि धेरै ठाउँमा चाहिँ हामीले त्यो देख्छौँ पनि होइन, कतिपय ठाउँमा पाउडर लगाएर राखेको हुन्छ, आवश्यकता हुन्छ चलाउने हुन्छ, विदेशमा त त्यो धेरै चलन छ, हाम्रो नेपालमा अलिक कम छ। यो भएको पनि किन हो भने नि मैले एउटा आफ्नै आँकडा निकालेको छु क्या, यो तथ्याङ्क मेरो आफ्नो व्यावहारिक कुरा, जस्तै कस्तो भने 40 वर्षभन्दा मुनिका मान्छेहरूले चाहिँ रियल जुन हाम्रो नेपालमा जे उत्पादन हुन्छ नि यसको टेस्ट नै थाहा पाउनु भएको छैन क्या, किनेर मात्र खानु भएको छ नि त। आफूले उत्पादन गरेर बोटमै टिपेर अथवा बारीमै टिपेर खेतमै गएर अथवा गोठमा गएर त काम गर्ने अलिक कमै हुनुहुन्छ। अनि 40 देखि 60 सम्मको मान्छेहरूले चाहिँ जुन हाम्रो उमेरहरूको मान्छे जुन छ त्यो लेभलको मान्छेलाई चाहिँ हामीले सबै कुरा भोग्यौँ क्या, हामीले आफैले खेतबारीमा काम पनि गऱ्यौँ, आफै त्यहाँबाट चाहिँ बारीमा अब फलेको फलहरू आफै रूखमै चढेर हामी खायौँ, गोठमा आफैले भैँसी दोएर चाहिँ दुध तताएर खायौँ हामीले होइन, अनि खेतबारीमा मकै आफैले रोप्यो आफैले गोडियो, सबै त्यो टेस्ट रियल टेस्ट हुन्छ नि त्यो भोगाइरहेको छ क्या हामीलाई। तर फेरि अब 60 भन्दा बढीको मान्छेहरूलाई के भने थाहा चाहिँ छ, तर उहाँहरू चाहिँ विदेश घुम्नुभयो, छोराछोरी नातिहरू सबै विदेशमा भयो, अनि उनीहरूबाट गाइडेड भएर फेरि उहाँहरू चाहिँ फेरि अहिले त्यो टिन एज जस्तो चाहिँ उहाँहरू चाहिँ फर्किनु भएको छ। बजारमा सामान किन्न आउँदाखेरि पनि तपाईँले यसो हेर्नुहोस्, यो 40 देखि 60 वर्षको मान्छेले के पनि सोद्धैन क्या, उसले चाहिँ के गर्छ भने ल मलाई दिनुहोस् लानुहोस् भन्छ। 40 वर्षभन्दा मुनिका मान्छेहरूले पनि डेट एक्सपायरी कहिले के कति उत्पादन कति फ्याट कति के त्यो सबै बुझेर लानुहुन्छ। अनि 60 भन्दा बढी ठूलो मतलब जो हुनुहुन्छ उहाँहरूले पनि सबै कुरा बुझ्न थाल्नु भएको छ, बुझेर लानुहुन्छ। त्यसको मतलब के त भन्दा घरमा छोरा अथवा नातिहरूले चाहिँ त्यो बुझेर आउनुहोस् है, डेट यस्तो हुन्छ, यो यस्तो हुन्छ, यो यस्तो हुन्छ भनेर उहाँहरू गाइडेड भएर आउनुहुन्छ, यस्तो चाहिँ हामीले भेटेका छौँ। र यो फूड ह्याबिट पनि हो, अहिले पनि पछिल्लो समय यसो हेर्नुहोस् न, कसैले तरकारी चाहिँ यो अर्ग्यानिक है मैले बारीमा आफैले उत्पादन गरेर लिएर आएको भने हाँडा लुच हुन्छ, त्यसको मूल्यको कुनै प्रभाव छैन। तर हामीले राम्रै बनाएर राखेका छौँ, सुपर मार्केटमा गएर टक्क प्याकेजिङ गरेर सागै राख्यो भने पनि हाम्रो मनस्थितिमा चाहिँ के छ भने यो चाहिँ केमिकल हालेको, यो राम्रो होइन होइन, यो फ्रेस होइन भन्ने खालको भावना हाम्रोमा छ। त्यस कारणले अब यो फूड ह्याबिटले पनि धेरै कुराको चाहिँ यो अलिक फरक बनाएको छ जस्तो लाग्छ।
0: बुझाइ त्यसो अनुसार फरक फरक छ, उमेर अनुसारको चाहिँ तपाईँले उदाहरण दिनुभयो। कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल, कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा। आज हामी विशेष गरी साउन 15 को दिन जुन खीर र खीर खानका लागि आवश्यक दूधको व्यवस्थापन बजार अवस्था के छ भनेर कुराकानी जोड्दैछौ। तपाईँले त्यो एउटा अनुभव जोड्दै गर्दाखेरि मैले एउटा उदाहरण दिन खोजेँ, अहिले चाहिँ अहिलेको बालबच्चाहरूलाई दूध कहाँबाट आउँछ भन्ने हो भने गाउँघरको पाटो अलिक फरक छ, तर शहरी क्षेत्रको पाटो चाहिँ तपाईँले पनि बुझ्नु भएको छ अलिकति फरक छ, हामी यो अवस्थामा चाहिँ आइपुगेका छौं।
1: हो अब यसलाई चाहिँ हाम्रो नेपाली रेजिस्ट्रेसनले के गरिरहेको छ भने हामीले यो सबै कुराहरू हाम्रो बाल बच्चा हामी सबैले चाहिँ के हो त वास्तविकता भनेर थाहा पाउनुपर्छ। त्यो थाहा पाउनको लागि कोही न कोहीले त अगुवाई गरिदिनु पर्यो, कोही न कोहीले त त्यो चाहिँ कामहरू गरिदिनु पर्यो होइन। त्यो काम चाहिँ हाम्रो नेपाली रेजिस्ट्रेसनले गरिरहेको छ, जस्तै मै अभियान। मही त लोभ भएर गएको थियो नि हैन कसैले ठेकीमै मही तुल्याएको त सायद अहिलेको 20-25 वर्ष भएको जो हुन्छ वयस्कहरू अथवा बालबच्चाहरू हुन्छ उहाँले त देख्दै देख्नु भएन होइन अथवा युट्युबमा कहीँ फिल्महरूमा देख्नु भयो होला त्योभन्दा बाहेक देख्नु भएन तपाईँ हामीले भोग्यौं नै हामी आफैले होइन त्यसलाई चाहिँ सबैले जान्नुपर्छ के हो भनेर हामीले के गर्यौं भने ठेकीमै दरबार मार्गमा हामीले मही तुल्याएरै हामीले प्रत्यक्ष मही खुवायौं त्यसपछि सबैजना घर घरबाट चाहिँ बुवा आमाले चाहिँ आफ्ना साना साना बच्चाहरूलाई ल्याएर ठेकीमा मही तुल्याउन लगाउनु भयो हामीले हिजो यसरी मही तुल्याएर खान्थ्यौँ हजुरआमाले यसरी मही तुल्याउनुहुन्थ्यो यसपरि यहाँबाट घिउ आउँथ्यो यो नौनी हामी यसरी आफै काँचै हामी खान्थ्यौँ रोटीमा लगाउँथ्यौँ यस्तो यस्तो कुराहरू चाहिँ भनेर चाहिँ त्यो गरियो त्यसपछि त्यो मही पहिला पहिला चाहिँ मैले यसो हेरेको मही खायो भने मान्छेलाई चाहिँ हेरेको पैसा नभएको गरीब आधुनिकता नबुझेको अन्य पेय पदार्थको बारेमा केही थाहै नभएको यो चाहिँ एकदम अबुझ मान्छे भन्ने टाइपले हेरिन्थ्यो भने
0: दृष्टिकोण
1: अब अहिले पछिल्लो समय चाहिँ ती सबै परिवर्तन भएर ठुल्ठूला भोज भतेर होइन सबै ठाउँमा चाहिँ त्यो मैले चाहिँ स्थान पाइरहेको छ होइन भनेपछि गरेपछि हुँदो रहेछ नि त त्यसै गरी अब यो दूधको बारेमा पनि तपाईँले भने जस्तो बालबालिकालाई थाहा त दिनु पर्यो त्यसपछि हामीले नेपाल डेरी एसोसिएसनले के गरेका छौँ भने हामीले एउटा भिडियो पनि बनाएको गीत पनि छ अनि त्यो गीतमा चाहिँ गोठदेखि ओठसम्मको कुराहरू समेटिएको छ कसरी दूध उत्पादन हुन्छ कहाँ गएर प्रशोधन हुन्छ अनि होइन बिजुली वितरण कसरी हुन्छ त्यसपछि गएर त्यहाँबाट पैसा कसरी आउँछ को को चाहिँ यो सरकारवालाहरू निकायहरू छन् भनेर हामीले त्यो गीत पनि एउटा बनाएको छौँ अनि त्यो गीतलाई पनि सँगै राखेर भिजुअल देखाउने हामीले अनि एउटा डकुमेन्ट्री पनि बनाएको छौँ अनि स्कुल स्कुलमा जाने हामी अनि त्यहाँ दुध पान गराउने अनि दुध चाहिँ यसरी आउँछ यसको महत्त्व यो हो यो यसरी खानु पर्छ यो खायो भने यस्तो हुन्छ भनेर हामीले सबै कुराहरू विस्तृत रूपमा बताउने गरेका छौँ आजसम्म हामीले करिब करिब झनै 200 स्कूलहरूमा चाहिँ हामीले ती कार्यक्रमहरू गर्यौं यसबाट करिब करिब झनै लाखौंजना बालबालिकाहरू चाहिँ यसबाट चाहिँ कम्ती भए केही कुराहरू बुझ्ने हुनुभएको छ र अर्को हामीले के गर्छौं भने कुनै पनि कार्यक्रमहरूको ओपनिङ गर्दा पनि जस्तै हिजो हामीले खीर प्रवर्धन कार्यक्रम गर्यौं त्यो खीर प्रवर्धन कार्यक्रममा हामीले के गर्यौं भन्दा स्कूलबाट बालबालिकाहरूलाई बोलाएर उहाँहरूलाई नै खीर खुवाएर हामीले गर्यौं र यो यस्तो यस्तो भनेर बतायौं दही चुराको पनि हामी त्यसो गर्छौं कुनै कार्यक्रमको गर्नु पर्यो भने त्यो कार्यक्रमको उद्घाटन चाहिँ हामी 500 बत्ती बाल्ने अरू कुरा एउटा छ भने हामी बालबालिकालाई दुध खुवाएर गराउँछौँ हामी कति ठाउँमा दही खुवाएर गर्छौँ कति ठाउँमा मही खुवाएर गर्छौँ यसरी चाहिँ हामीले यसलाई चाहिँ अभियानको रूपमा चाहिँ हामीले लगाएको छौँ जस्तै नेपालमा चाहिँ सेप्टेम्बर महिनाको अन्तिम बुधबार नेपालमा मात्र होइन विश्वभरि नै एउटा विश्व स्कूल दूध दिवस भनेर मनाइन्छ त्यो दिन चाहिँ मैले यसो हेरेको लगभग विश्वमा धेरैवटा चाहिँ देशहरूमा कहीँ त्यो दिन छुट्टी नै हुँदो रहेछ क्या सबै खुल्ने क्या त्यस्तो दिन मनाएको रहेछ कहीँ कहीँ त आफ्नो लोकल छुट्टी अथवा केही होला तर देशभरिको कुरा गर्ने विश्वभरिको कुरा गर्ने हो भने त्यो त्यस्तो दिन मनाएको रहेछ क्या सेप्टेम्बर महिनाको अन्तिम बुधबार चाहिँ विश्व दूध दिवस मनाइन्छ अनि त्यसलाई अवसर बनाएर पनि नेपाल डेरिसनले लगभग विगत 10 वर्षदेखि चाहिँ यी कार्यक्रमहरू गरिरहेको छ त्यो बेला हामीले वक्तृत्व कला प्रतियोगिता गर्छौँ कविता प्रतियोगिता गर्छौँ होइन यसरी मीडियाहरूमा गएर हामी चाहिँ आफ्ना कुराहरू राख्ने प्रेस मिट गर्ने दूधको बारेमा बताउने यस्तो कामहरू गरेका छौँ र हाम्रो नेपाल डेरी एसोसिएसनले लगभग चाहिँ 6-7 वर्ष भयो हामीले यी अभियानहरू चाहिँ अलिक व्यापक रूपमा पठाउने सबैलाई जानकारी दिने डेरी भनेको के हो दूध भनेको के हो दूध कहाँबाट आउँछ यसको प्रक्रियाहरू के छन् भन्ने कुराहरू चाहिँ बताउने गरेका छौँ यसले राम्रो पनि भएको छ
0: दाहालज्यू तपाईँले भने जस्तै अभियानहरू चलेका छन् कार्यक्रम भएका छन् मही अभियान अघि जोड्नुभयो स्कूल स्कूलमा चाहिँ दूधको अभियान तपाईँले जोड्नुभयो असार 15 दही चिउराको कुरा आउँछ साउन 15 खीरको कुरा आउँछ अरू पनि यस्ता चाहिँ दिवसहरू छन् तीजमा चाहिँ तपाईँहरूले त्यस्तै चाहिँ अभियानका कार्यक्रमहरू गर्नुपर्छ यो पछिल्लो चरणमा यस्ता अभियान चलाउनु पर्ने खाँचो अभियान चलाउनु पर्ने आवश्यकता चाहिँ किन खड्कियो भले कि यी हाम्रो धार्मिक सामाजिक सांस्कृतिक विषयसँग परम्परासँग जोडिएका विषय हुन् नि
1: हो यो चाहिँ कस्तो भयो भने पछिल्लो समय चाहिँ कहिलेकाहीँ नबुझेर समस्या हुन्छ कहिलेकाहीँ बढी बुझेर समस्या हुन्छ होइन हामी अहिले चाहिँ मलाई जहाँसम्म लाग्छ हामी बढी बुझेर हामी समस्यामा भएको छौँ क्या हामीलाई युरोप अमेरिका अब गल्फ होइन विश्वका सबै कुराहरू हामीलाई थाहा भयो अनि त्यो थाहा भइसकेपछि हाम्रा कुराहरू हामीलाई त्यति राम्रो लागेन र बाहिर आयातित कुराहरू हामीलाई राम्रो लाग्न लाग्यो त्यो आयातित कुराहरूतिर हामी चाहिँ आकर्षण भयौँ जस्तै बर्थडे मनाउने कुरा होइन हाम्रो परम्परा अनुसार त दियोमा बत्ती बालेर पूजा गरेर मिठो मसिनो खाएर चोखो हिँदो बसेर मनाउने हो नि त होइन तर केक काटेर बत्ती फुकेर मनाउने त होइन तर हामी यसो गर्न थाल्यौं कि हामी त्यो आधुनिकतामा यति भिज्न थाल्यौं हाम्रो बुवा आमा जो हजुरआमा हजुरबुवाहरूलाई जसले चाहिँ जिन्दगीमा कहिल्यै पनि बत्ती फुक्या छैन उहाँहरू बाल्ने मात्र काम गर्नुभएको छ त्यस्ता मान्छेहरूलाई पनि हामीले चाहिँ लगेर मोइनबत्ती फुक्न लगाएर आधुनिकताको नाममा हामीले त्यस्ता खालका चाहिँ अलिकति आयातित परम्पराहरूलाई प्राथमिकता दिन थाल्यौं त्यसले नै बिग्रेको हो तर अब तपाईँ हामीले यो कुराहरू संरक्षण गरेनौ हामीले यो कुराहरू बताएनौ र हाम्रो महत्व हामीले हाम्रो बालबालिकाहरूलाई बुझाउन सकेनौ अब आउने पुस्ताहरूलाई बुझाउन सकेनौ भने यो लोप भएर जाने नै हो त्यस कारणले यसको जिम्मेवार त हामी हौ नि त तपाईँ हामी होइन त्यस कारणले जो जसले जहाँ जहाँबाट सक्छौ हामी त्यो कुरा हामी गरौं पक्कै पनि हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो चाहिँ व्यवहारले चाहिँ हाम्रो देशको पहिचान बन्ने हो तपाईँलाई बाहिर विदेश गयो भने केले चिन्ने त दसैँमा टिका लाएपछि हामी नेपाली भन्ने थाहा हुन्छ शिरमा ढाका टोपी लाएपछि नेपाली भन्ने थाहा हुन्छ दौरा सुरुवाल लगायो भने थाहा हुने भयो दही चिउरा खाइयो भने ए यिनीहरू चाहिँ होइन नेपालका रहेछन् भने खिर खाने कुराहरू भयो मोहीको कुराहरू भयो यस्ता धेरै कुराहरू हामी नेपाली भनेर चिनाउने हाम्रो परम्परा संस्कृतिहरू छन् त्यसलाई बचाउनुपर्छ र विदेशमा पनि तपाईँले हेर्नुभयो भने जतिसुकै आधुनिकतामा गए तापनि आफ्ना हिजोका मौलिक परम्पराहरूलाई कसैले छोडेको छैन क्या तर त्यो छोड्नेमा हामी नेपाली मात्र पर्छौं र अब हामीले के बुझिसक्यौं भने बुझ्नुपर्छ होइन यदि नबुझेको भए पनि हामीले हाम्रा परम्परा हाम्रा संस्कृति हाम्रा मौलिक कुराहरूलाई छोड्नु हुँदैन हाम्रो पहिचान नै त्यही हो भन्न चाहन्छु हामी
0: जो धेरै चाहिँ कृषिसँग सम्बन्धित छन् र कृषिमा जोडिएका कुराहरू पनि छन् खास गरी अब यो दूध दुग्धजन्य पदार्थ व्यवसाय चाहिँ यो जोडिएको कुरा भयो नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ आज साउन 15 को दिन खिर खाने एउटा चाहिँ सांस्कृतिक परम्परा हो भनेपछि शहरी र ग्रामीण क्षेत्रमा दुग्ध व्यवसायको प्रवर्धनमा चाहिँ आजको दिनले कस्तो भूमिका खेल्छ त्यसै गरी विगत असार 15 को दिनले चाहिँ कस्तो भूमिका खेल्छ हामी कसरी उदाहरण दिन सक्छौ
1: अब यसको चाहिँ कस्तो छ भने पछिल्लो समय हामीले कुरा गर्दाखेरि पहिलो कुरा त कृषि पेसा नै सम्मानित पेसा छैन कृषि पेसा गर्ने भनेपछि पढाइ लेखाइले गर्नु हुँदैन बुझ्ने मान्छेले गर्नु हुँदैन पैसा कमाउने मान्छेले गर्नु हुँदैन भन्ने खालको गलत जुन भाष्य छ बुझाइ छ त्यो नै हामीले हटाउनु पर्छ त्यो पेसालाई सम्मानित पेसाको रूपमा चाहिँ स्थापित गर्नु पर्यो आजको दिनमा कसैले कृषि पेसा गर्छ अथवा पशुपालन गर्छ भने त्यो मान्छेले राम्रै पैसा कमाए तापनि उसको समाजमा इज्जत छैन उसको समाजमा प्रतिष्ठा छैन भनेपछि उसले त्यो पेसा किन गर्न चाहन्छ त होइन आजभोलि किसानका छोराछोरीहरूको मैले यसलाई व्यवहारिकता कुरा गरेको त्यस्तो होइन साँच्चै भन्यो भने किसानको म किसान हुँ मेरो छोरा चाहिँ किसानी पेसा गर्छ पैसा राम्रै कमाउँछ भन्यो भने त्यो छोराको बिहा गर्न गाह्रो छ मेरो छोरी चाहिँ कृषि पेसा नै गर्छ कहीँ जाँदिनँ यहीँ बसेर गाई भैँसी पाल्छ मेरो छोरी पढे लेखी पनि छ राम्रो चाहिँ पैसा पनि कमाउँछ भन्यो भने कसैले बिहा गर्न जाँदैन भने यस्तो पेसा हामीले गराउनु हुँदैन भन्ने चाहिँ मेरो आफ्नो व्यक्तिगत ठम्म्याइ हो र यस्ता चाडबाडहरू यस्ता संस्कृतिहरूले के गर्नुपर्छ भने यति बेला हामीले यी कुराहरूलाई चिर्नुपर्छ जस्तै हामीले हिजो के गर्यो नेपाली एसोसिएसनले भने त्यो खिर प्रवर्धन कार्यक्रममा किसानलाई नै गोठमा दूध दिने किसानलाई नै प्रमुख अतिथि बनायौं हामीले त्यो किन बनाएको भन्दा उहाँले गौरवका साथ फिल गरे नि त मन्त्रालयबाट सहसचिवज्यू आउनुभएको थियो उद्योग वाणिज्य महासंघका उपाध्यक्षज्यूहरू आउनुभएको थियो पदाधिकारी आउनुभएको थियो विभिन्न विशिष्ट व्यक्तित्वहरू आउनुभएको थियो उहाँहरू भएको ठाउँमा एकजना किसानमा होइन किसान जसले गोठमा दूध दुन्थ्यो त्यस्तो मान्छेले पनि आफू चाहिँ त्यहाँ बसेर प्रमुख अतिथि हुनुपर्दा उहाँको चाहिँ अब मलाई जहाँसम्म लाग्छ उहाँले उहाँको छोराछोरी सबैलाई गरेर त्यो कुराहरू भन्नुहुन्छ र यो पेसा सम्मानित हो हामीले गर्नुपर्छ छोड्नु हुँदैन तिमीले नमान भन्नुहुन्छ नि त होइन र त्यस कारणले सुरुवात आफूबाट गर्ने हो तर मैले त के भन्छु भने कृषि पेसामा लाग्ने मान्छेहरूलाई सम्मान दिनको लागि र त्यो पेसामा टिकाइरहनको लागि चाहिँ बैंकमा हामीले प्रिभिलेज कार्ड दिने उहाँलाई लाइन नलाग्ने बनाइदिने हस्पिटलमा हामीले डिस्काउन्ट कार्डहरू दिने अथवा मन्दिरहरूमा जाँदाखेरि कोही किसान आयो भने पहिलो हामीले उहाँहरूलाई पालो दिने किनभने उहाँहरूले गएर काम गर्नुपर्छ उहाँहरूले कमाएपछि हामी खान पाउँछौँ त्यसैले पहिलो प्राथमिकता उहाँहरूलाई भन्नु पर्यो गाडीमा कोही किसान भनेर आउनुभयो भने उहाँलाई हामीले सिट सुरक्षित गर्नु पर्यो यस्ता यस्ता कुराहरू हामीले गर्यौं भने त्यो पेसा सम्मानित हुन्छ र अगाडि बढ्न सक्छ र यो संस्कृति यो परम्परा सँगै हामीले यी कुराहरू पनि सँगै लैजानुपर्छ भन्ने लाग्छ मलाई
0: भनेपछि आजको दिन तपाईँहरूले जुन नारा तय गर्नुभएको छ खिरको परिकार किसानको सम्मान डेयरी उद्योगको स्वाभिमान नेपाली संस्कृतिको पहिचान यही अर्थमा चाहिँ जोडियो
1: एकदमै त्यो अनुसार हामीले ठक्कै काम गरिरहेको छौँ हामीले गरेर देखायौँ नि त हिजो मलाई धेरै साथीहरूले चाहिँ अलिकति होइन यस्तो हुन्छ र फेरि मन्त्रालयबाट को आउनुहुन्छ के भन्नुहुन्छ फेरि एउटा किसान प्रमुख अतिथि भएको ठाउँमा आउनुहुन्छ मैले भने नआएर हुन्छ त उहाँहरू पनि हामी जस्तै हो नि त होइन आउनुपर्छ आउनुहुन्छ गर्नुहुन्छ भने सर राम्रै मान्नुभयो राम्रो हाइलाइटेड भयो होइन सबैजनाले प्रशंसा गर्नुभयो साँच्चै नेपाली रेजिस्ट्रेसनले जे बोल्छ त्यो गर्दो रहेछ आफ्नो लागि व्यक्तिगत स्वार्थ हेर्दो रहेछ सामूहिक स्वार्थमा काम गर्दो रहेछ भन्ने खालको कुरा त भयो नि त होइन त्यसले गर्दा उदाहरण हामी आफैले चाहिँ बन्ने हो अरूलाई हामी गाली गर्ने नकारात्मक सोच्ने तिर हामी जानु हुँदैन म भन्छु र हामीले चाहिँ त्यो गरेका छैनौँ गर्दैनौँ र गर्नु हुँदैन गर्न दिनु पनि हुँदैन
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आज खीर खाने दिनका लागि दूधको माग व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्थाबारे नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालसँग गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालसँग साउन 15 अर्थात खिरखाने दिनको अवसरमा कुराकानी गरिरहेका छौं। दूध र यसको गुणस्तर अवस्था चाहिँ के छ त?
2: हाम्रो नेपालमा उत्पादित दूध शुद्ध छ, राम्रो छ, त्यसमा हामीले अन्यथा मान्नु पर्दैन, ढुक्क भएर सेवन गर्दा हुन्छ। बाहिरबाट आयातित दूध नेपालमा अहिले बन्द छ आउनको लागि, किनभने हामी आफै आत्मनिर्भर भइसकेका छौं र बजारमा सबै ठाउँमा दूधहरू पाइन्छन्। तर तपाईँहरू आफूले दूध खरिद गर्दाखेरि पनि चाहिँ हामीले ख्याल गरौं, होइन, त्यो शुद्धताको मापन गरेर जहाँ सबै कुराहरू चाहिँ उल्लेखित गरिएको छ त्यस्तो ठाउँबाट दूध चाहिँ हामी किनौं। त्यसपछि उपभोक्ता आफू पनि सचेत हुनुपर्छ र हामी व्यवसाय गर्ने मान्छेहरूले मलाई जहाँसम्म लाग्छ पहिलो कुरा त ग्राहक नै भगवान हो व्यवसायको लागि। कोही पनि होइन व्यवसायकर्ताले आफ्नो उपभोक्तालाई नराम्रो सामान दिने र गुणस्तरहीन सामान बेचेर उहाँहरूलाई चाहिँ बिचकाउने र अर्कोचोटि नआउने गर्नुहुन्न, हामी गर्दैनौं त्यस्तो। र कहीँ कतैबाट भूल अथवा त्रुटि भयो भने त्यसलाई चाहिँ हामीले गल्ती भएको कुरा स्वीकारेर पुनः हामीले अर्को टाइम चाहिँ त्यसलाई सुधारेर लानुपर्छ। र हामी राज्यको नीति नियम अनुसार खाद्य तथा गुण नियन्त्रण विभागले दिएको डीएफटीक्यूसी जो चाहिँ हाम्रो लाइसेन्सको नम्बर शुद्ध राखेर हामीले कारोबार गरिरहेको हुन्छौं, त्यसकारणले ढुक्क भएर दूध सेवन गरौं, आनन्दले गरौं, हाम्रो परम्परा, हाम्रो संस्कृति र नेपालमै उत्पादन भएको दूध प्रयोग गरौं भन्न चाहन्छु।
1: असार 15 त्यसै गरी साउन 15 र अरू विशेष दिन बाहेक अहिले दूध बिक्रीको अवस्था के हुन्छ अथवा किसानले दूध बिक्री भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ कि छैन? पछिल्लो अवस्था के?
2: हजुर, करिब 6 महिनादेखि यतापट्टि चाहिँ छैन, 6 भन्दा अगाडिसम्म चाहिँ अलिअलि हामी अप्ठ्यारोमै थियौं। किसानको सबै पैसाको पेमेन्ट नभएको, दूध अलिअलि बढी भएको दूध चाहिँ धुलो दूध बनाएर राख्नु परेको अवस्था, धुलो दूध बनाएर राख्दाखेरि त्यो चाहिँ अब एक वर्षसम्म लगभग 6-7 महिना राख्नुपर्ने, किसानको पैसा 15-15 दिनमा दिनै पर्ने र पुरानो पैसा पनि बाँकी भएको अवस्थाले हामी अलि अप्ठ्यारो थियौं। त्यति बेला के बुझिन चाहिँ म अनुरोध गर्न चाहन्छु भने उद्योगीले चाहिँ सकिसकी पैसा नदिएको अवस्था होइन। पैसा चाहिँ कस्तो भयो भने दूध बढी भयो, बढी भएको दूध फ्यालेर त्यसलाई जेरो बनाउनु भन्दा बरु धुलो दूध बनाएर राख्यो भने एक वर्षसम्म टाइम हुन्छ, बीचमा केही यस्ता चाडपर्वहरूमा खपत गर्न अथवा अरू कुराहरूमा हामीलाई सहज हुन्छ भनेर किसानकै सहमतिमा उहाँहरूको अनुमतिमा हामीले त्यो कामहरू गर्यौं। र पछि चाहिँ किसानहरूलाई पैसा दिन नसक्दाखेरि बजारमा चर्चा परिचर्चाहरू भए, हामीले अनावश्यक रूपमा चाहिँ त्यसको गाली गलौज पनि खानु पर्यो। तर वास्तविक जो किसान हो उहाँले हामीलाई गाली गर्नु भएको छैन, उहाँले बुझ्नु भएको छ, मर्म बुझ्नु भएको छ, किनभने उहाँले उत्पादन गरेको दूध यदि हामीले लिएर आएर धुलो दूध बनाएर नराखिदिने हो भने त बजारमै फाल्नु पर्छ नि त, जेरै हुन्थ्यो नि त, त्यसलाई त हामीले बचाएर ल्याएर राख्यौं नि त, हाम्रो सहमतिमा भएको कुराहरू हुन्। र तपाईँले एउटा म उदाहरण पनि दिन्छु, अरू व्यवसायहरू चाहिँ अप्ठ्यारो पर्यो भने सड़कमै आउने होइन, तयार बालिँदैन, तर डेयरी सेक्टरमा किसानहरूले विरोध गर्नुभयो, पैसा पाउनुपर्छ भन्नुभयो, मन्त्रालय जानुभयो, मिडियामा आउनुभयो, अरू कुरा, तर त्योभन्दा बाहेक त केही गर्नु भएन नि, होइन, त्यो स्वाभाविक जसले नि भन्छ नि त, भोक लागेपछि मलाई भोक लाग्यो भन्छ, पैसा नदिएपछि मलाई दिनु भएन, मैले पाउनु पर्यो भन्ने त अपराध होइन नि त। हाम्रो सबै कुरा समझदारीमा भएको छ, हामी एकै ठाउँमा बस्थ्यौँ, एकै ठाउँमा छलफल गर्थ्यौँ, उपायहरू निकाल्थ्यौँ। अब राज्यले पनि के चाहिँ गरेन भने डीडीसी पनि हामीसँगै चाहिँ एउटै व्यवसाय हो, दूध किन्ने पनि एउटै हो, बिक्री गर्ने पनि एउटै हो, मूल्य पनि एउटै हो, अनि उहाँहरूलाई अप्ठ्यारो परेर नसक्दा राज्यले चाहिँ झन्डै 1 अर्ब रुपियाँ दियो होइन, तर हामीले हामीलाई चाहिँ हाम्रै कलेक्टर राखेर हाम्रो चाहिँ स्टक सामान राखेर अथवा हाम्रो प्रोजेक्टलाई हेरेर चाहिँ लोन दिनुहोस् न त हामी पैसा दिन्छौँ भन्दाखेरि त्यो पनि हामीलाई दिने कामहरू भएनन्। अझ त्यति मात्र होइन, लोन पनि जुन अब अहिले पनि लोन दिँदा हामीलाई 100% त दिएको हुँदैन नि त हाम्रो कलेक्टरमा, होइन, कसैको 60, कसैको 70, कसैको तिर्दै गएर 30-40 होला, त्यसैमा थपिदिनुहोस् न त नयाँ प्रक्रिया नगराइकन भन्दाखेरि पनि हामीले ती कुराहरू पाएनौँ, होइन, र हामीसँग भएको चालू पुँजी सबै सक्यो। त्यति बेला आर्थिक मन्दी पनि भयो, कोविड पनि आयो, होइन, सहरबाट चाहिँ धेरै मान्छेहरू विस्थापित भएर गाउँ जानुभयो, त्यही बेला उपत्यका विशेष गरी काठमाडौँ महानगरपालिकाभित्र कवाडी जसले चाहिँ धेरै उहाँहरू शुद्ध शाकाहारी हुनुहुन्थ्यो, धेरै दूध दही खानुहुन्थ्यो, त्यो खपत घट्यो, आर्थिक मन्दी भएपछि कन्स्ट्रक्सनको कामहरू भएनन्, र हाम्रो डेयरीको वास्तविक चाहिँ उपभोक्ता भनेको चाहिँ को हो भन्दा ग्रासरुटको मान्छेहरू र मिडल लेभलकै मान्छेहरू हो कि, मिडल क्लासको,
1: मध्यम वर्ग,
2: हाई क्लासको मान्छेहरूले अलिक थोरै, उहाँहरू हेल्थ कन्सियस भन्ने गर्ने के भन्ने अरु कुरा हैन त्यति धेरै दुध तथा दुग्ध पदार्थ उपभोग नगर्ने गरे तापनि इन्टरनेशनल ब्रान्ड को बाहिरबाट ल्याउने खाने त्यस्तो हुन्छ तर एकजना श्रमिकले दूध खानु पर्यो भने 2 लिटर 1 लिटर खानु हुन्थ्यो उहाँको घरमा घिउ लाने 1 किलो लानु हुन्थ्यो भने तर हाई क्लासको मान्छेहरूले दही किन्न तपाईको चाहिँ 200 ग्राम किन्दिने घिउ किन्नखेरि पनि 200 ग्राम किन्दिने पनीर किन्न चाहिँ अब हेल्थ कन्सियस भन्ने अरु कुरा भन्ने प्रोटिन धेरै हुन्छ नि नखाइदिने यस्तो हुँदाखेरि चाहिँ हामीलाई त्यो जुन वर्ग आर्थिक मन्दीका कारणले चाहिँ गाउँ विस्थापित हुनुभयो अनि महानगरपालिकाले फुटपाथ र तपाईको चाहिँ यो कन्स्ट्रक्सन यो कवाडी अरु व्यवसायहरु त्यहाँबाट हटे यी विविध कारणले गर्दाखेरि हाम्रो उपभोग घट्यो र हामी अप्ठ्यारोमा थियौ तर आजको दिनमा हामी त्यो अप्ठ्यारो छैनौ बजारमा आउने जुन दूध 31 लाख लिटर दूध छ त्यो पूर्ण रूपमा खपत भइरहेको र अब आजकै दिनमा भन्नुहुन्छ भने चाहिँ दूध नपुगेको अवस्था छ र अब हामीले कसरी चाहिँ दशैंसम्म म्यानेज गर्ने भन्ने कुरामा हामी अब चाहिँ छलफलमा जुट्नु पर्ने भएको छ दशैंपछि त लगभग दूध बढी हुन्छ म्यानेज भइहाल्छ अहिले चाहिँ त्यस्तो अवस्था छ
1: नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले दूध र दूधको चाहिँ पछिल्लो घटनाक्रम अवस्था किसानका चाहिँ कुराहरू पनि जोड्नुभयो कहिले पैसो पाउने कहिले नपाउने बाँकी रहने बकेउता रहने त्यसमा चाहिँ असन्तुष्टि जनाउनु पर्ने कुराहरू जोड्नुभयो खास गरी किसानलाई पनि त समस्या होला नि चुनौती होला नि तपाईँले किसानसँग चाहिँ उत्पादन गरेको चिज खुरुक्क बोकेर आइदिने पैसा चाहिँ नदिने बेलैमा नदिने अनि हाम्रा पनि समस्या छन् भनेर देखाउने किसानको चाहिँ समस्या नदेख्ने गर्न मिल्छ
2: त्यो हामीले गरेका छैनौं र तपाईँलाई हामीले प्रश्न भन्छौं एउटा कुरा त के बुझिन आवश्यकता भयो भने बारम्बार हामीलाई एउटा क्वेशन आउने गर्छ के तपाईँहरू क्यास लिनुहुन्छ बेचेर अनि तपाईँहरू दिनुहुन्न भन्नुहुन्छ के
1: दिनुहुन्न त दिनुहुन्न भन्नु पाउनुभयो होइन
2: वास्तविकता बुझ्नु पर्यो के मैले भनेको हामीले दूध कहाँबाट उठाउँदैनौ गोठबाट त हामीले उठाउँदैनौ
1: सहकारी भन्नुहुन्छ फेरि तपाईँहरू
2: सुन्नु न मैले भएको कुरा त भन्नु पर्यो त्यहाँबाट एउटा कलेक्सन सेन्टरमा आउँछ त्यसपछि अर्कोमा आउँछ अनि त्यसपछि एउटा ठूलो भोल्युम भएको ठाउँमा आउँछ अनि चारवटा स्टेपमा हाम्रोमा दूध आउँछ पैसा हामीले त फर्स्ट स्टेजमा जसमा किने किसानसँग त हामीले डाइरेक्ट त किने होइन नि त हामीले दूध त दूध ल्याउने मान्छेलाई दिन्छौ नि अनि यो चार ठाउँमा पनि त केही भएको होला नि त गाली हामीले मात्र खाने होइन नि त होइन चार ठाउँमा अनि त्यसपछि बिक्री वितरणमा पनि सिधा हामी कहाँ पैसा आउँदैन क्या यहाँहरूले भने जस्तो उद्योगीले लगेर कोही पनि उपभोक्तालाई सिधै लगेर सामान बेच्दैन एक लिटर दुई लिटर हामी कहाँ पनि के छ भन्दा एकजना होलसेलर छ अनि डिस्ट्रिब्युटर छ अनि आउटलेट छ डेरीको अनि चारौं स्थानमा फेरि हाम्रोमा पैसा आउँछ अनि त्यो पैसा चाहिँ सिधा उपभोक्ताले ल्याएर डेरी उद्योगमा त दिनुहुन्न उहाँहरूले त जहाँ किन्नुभयो त्यहाँ दिनुहुन्छ त्यहाँबाट अर्कोले अर्कोमा जहाँ किने त्यहाँ दिन्छ यताबाट पनि चार स्टेपमा हाम्रोमा पैसा आउँछ अनि हामीले दिएको पैसा पनि चार स्टेपमा किसानकोमा पुग्छ तर जहाँ जहाँ जे जे भए पनि त्यसको चाहिँ गाली गलौज जति सबै के गर्छौ भन्दा हामीले नै खानु परिरहेको छ
1: त्यो त जसले नेतृत्व गरे उसले चाहिँ त्यसको जिम्मेवारी त लिनु पर्यो
2: त्यसमा चाहिँ मैले के भन्न चाहन्छु भने जो जो जाना छ जस्तै अहिले हामी यहाँ इन्टरभ्यू लिइरहेछौ नि त होइन त्यो बिग्रिनुको कारण त तपाईँ दोषी होइन नि त तपाईँ मात्र हो त प्राविधिक कारणले कम्प्युटरमा चाहिँ प्रब्लम आयो भने अहिले डिस्कनेक्ट हुन सक्छ तपाईँको बत्ती गयो भने डिस्कनेक्ट हुन सक्छ कोही हिँड्दा हिँड्दै तपाईँको त्यहाँ तारमा चुन्यो भने डिस्कनेक्ट हुन्छ भनेपछि यहाँ भएको होल टोटल टिम चाहिँ अलर्ट हुनु पर्यो नि त होइन अनि मात्र यो हाम्रो इन्टरभ्यू सफल हुन्छ नि होइन त्यसै गरी हाम्रो दुग्ध व्यवसायमा पनि उत्पादनदेखि उपभोगसम्म सबैजना सचेत भयो भने चाहिँ हामी एक आपसमा सबैजनाले जस पाउँछौं तर एकजनाले दायाँ बायाँ हुने बित्तिकै हामी सबैले अब जस पाइरहेछौँ क्या हामी त यस्तो अप्ठ्यारो पेसामा छौँ नि तपाईँले हेर्नुहोस् दूध भनेको यस्तो चिज हो कि कोल्ड चेन मेन्टेन गर्नुपर्छ होइन यो सबै ठाउँमा ल्याउँदाखेरि बजारमा पुर्याउँदा उपभोक्ताको घरमा गएर उपभोग नभएसम्म पनि हामी दोषी देखिन्छौँ क्या सपोज मानौ तपाईँ एकजना उपभोक्ता हो तपाईँले हाम्रो कुनै आउटलेटबाट दुध किनेर लानुभयो मेरो डेरीको तर तपाईँले घरमा गएर त्यो दुध चाहिँ फ्रिजमा राख्नु भएन टेबलमा राखेर दुई घन्टा बाहिर पाहुनासँग गफ गर्नुभयो दुध फाट्यो तर त्यो गाली कसले खान्छ भन्दा हामीले खान्छौँ यो डेरीको दुध त खत्तमै छ भनेर तर हामी के बिर्सिन्छौँ भने यो दुधलाई ल्याएर मैले होइन फ्रिजमा राखेको भए फाट्दैन भन्ने कुरो म कहिल्यै बुझ्दिनँ म त्यो दुध बोकेर चाहिँ त्यहाँ डेरीमा जान्छु अथवा त्यस्तै पर्यो भने डेरीमा त्यो कुन उद्योग हो त्यसलाई फोन गरेर मिडिया बोलाएर के गरेर हामी त्यसलाई चाहिँ यस्तो दूध भन्छौँ तर मैले भनेको व्यवहारिकता पनि त त्यो भित्र लुकेको छ नि त जिम्मेवार हामी सबैको छ नि
1: अर्को पनि व्यवहारिकता लुकेको छ तपाईँले त्यो ठिकै भन्नुभयो तपाईँको आफ्नो पक्षबाट किसानले पनि त गाई भैँसीलाई त खुवाउनु पर्छ
2: अनि किसानको कुरामा जाँदैछु
1: अब
2: किसानको कुरा हामी भन्दा पनि अझ किसान केमा मारमा हुनुहुन्छ भने हामीले बुझाएको छ त्यो यता सामान बिक्री नभएर पैसा नपाउने अनि यता दैनिक फेरि गाई भैँसीलाई खुवाइरहनु पर्ने उहाँहरू डबल मारमा हुनुहुन्छ त्यस अर्थमा चाहिँ के भयो भने त्यहाँ राज्यले हेर्नुपर्छ राज्यले उहाँहरूलाई चाहिँ सब्सिडी दिने अरू कुरा दिने भने हामी त बारम्बार कुरा उठाइरहेछौ आजको दिनमा पनि हामीले किसानहरूलाई सकेको बेलामा त हामी त एडभान्स पनि दिइरहेछौ नि त नसकेको बेलामा 100% जेरो हुनु साटो त्यो दुध उठाएको मात्र हो क्या हामीले चाहिँ दुध बढी रहेर यहाँ लिएर आएर त्यो पैसालाई अन्त दुरूपयोग गरेर अन्त लगानी गरेर किसानको पैसा नदिएको होइन नि त उहाँहरूले फ्यालिन लागेको दुध बिग्रिन लागेको दुध जेरो हुन लागेको दुध चाहिँ लिएर आएर हामीले धुलो दुध बनाएर झन् हामीले यसलाई पैसा दिने भनेर सहमतिमा तपाईँहरूले यसलाई बेचिएर पैसा दिनुहोस् भन्ने सहमति पनि कति ठाउँमा थियो होला कति ठाउँमा व्यावहारिक समस्या थियो होला यसरी चाहिँ गरिएको कुरा हो त्यसकारणले किसानको समस्या नबुझ्ने भन्ने हुँदै होइन सबैभन्दा बढी इम्पोर्टेन्ट त किसान त हामीलाई हुनुहुन्छ नि त किसानले दुध उत्पादन गर्नुभएन भने त हामीले त हाम्रो उद्योगै चल्दैन त्यस अर्थमा उहाँहरूलाई हामीले नेग्लेक्ट गर्ने अन्यथा गर्ने कुरै हुँदैन कुनै हालतमा गर्दैनौ गरेको पनि छैनौ र कहीँ कतै अन्जानमा भएको कुराहरू छ भने त आफ्नो नभए अघि नै मैले तपाईँलाई एउटा इक्जाम्पल दिने कि कोही किसानहरू कुनै उद्योगको ढोकामा गएर चाहिँ टायर बालिएर विरोध गर्ने गर्नुभएको छैन नि यो किन नगरेको भन्दा उहाँहरूलाई राम्रोसँग थाहा छ कि हाम्रो कारणले उहाँहरू पनि अप्ठ्यारोमा हुनुहुन्छ हामीलाई उहाँहरूले बचाइरहनु भएको छ नसकेर नदिनु भएको हो हामीले फाल्न लाएको दुधलाई फाल्नु पर्ने दुधलाई उहाँहरूले लडेर धुलो दुध बनाएर राखिदिनु भयो भन्ने कुरा बुझ्नु भएको छ नि त
1: यो तपाईँहरूले किसानहरूलाई टिकाउन पनि काम गरिरहेका छौँ भन्नु खोज्नु
2: होइन
1: सरकारले चाहिँ के गर्नु पर्ला त किसानलाई टिकाउने दायित्व सरकार
2: अब सरकारले चाहिँ के गर्नु पर्थ्यो भने पहिलो सुरु त डिडिसीलाई मात्र अनुदान दिइसकेपछि त्यो बढी भएको दुध जति चाहिँ सबै डिडिसीमा लगेर उहाँहरूले धुलो दुध बनाएर राख्नु पर्थ्यो त्यसो भयो भने के हुन्थ्यो सरकारको दायित्व पनि देखिन्थ्यो अनि त्यो बढी भएको धुलो दुध चाहिँ उहाँहरूले हामीले भने बेच्न सक्नुहुन्थ्यो त्यो भार त हामीलाई राज्यले सहयोग पनि नगर्ने अनि त्यो भार पनि बोकाउने त गर्नु हुँदैन नि त तर हामी त्यसलाई भार सम्झेनौँ हाम्रो दायित्व सम्झ्यौँ हाम्रो कर्तव्य सम्झ्यौँ हामीले र हामीले किसान सँगसँगै मिलेर हामीले काम गरेर गर्यौं एउटा त्यो गर्नुपर्थ्यो अर्को कुरो राज्यले चाहिँ बिक्री हुन नसकेको दुधहरू राज्यले खरिद गरिदिनुपर्छ होइन त्यो त समर्थन मूल्य चाहिँ तोकिदिने अनि खरिद चाहिँ नगर्ने भन्ने हुन्छ त 65 रुपियाँ त राज्यले समर्थन मूल्य तोकिदिएकै छ त त्यो तोकिदिएको मतलब के त भन्दा यति रुपियाँमा तिमीले दुध बिक्री गर्न सकेनौ भने म किनिदिन्छु भने अन्त होइन र
1: समर्थन मूल्य सरकारले तोकेपछि
2: गर्नु पर्थ्यो तर त्यो गर्न सकेको छैन अब सरकारको पनि आफ्नो बाध्यता होला सबै कुरा होला र फेरि म एउटा कुरा के पनि अनुरोध गर्न चाहन्छु हामी सकारात्मक हुनुपर्छ व्यवसाय गर्ने मान्छेहरू र हामी चाहिँ समाजमा केही गर्छु भन्ने मान्छेहरू नकारात्मक बाटोतिर जाने नै होइन सकारात्मक बाटोतिर जाने हो सरकारले नसक्नुका पनि त कारण होला नि त सकेको भए त सरकारका हामी सबैजना आम चाहिँ जनताहरू हाम्रो अभिभावक हो नि त सरकार होइन भनेपछि गर्नुहुन्थ्यो होला नसकेर नगरेको भन्ने कुरा हामीले बुझिदिनुपर्छ र सबै कुरो बिग्रेको बेलामा फेरि डेरी सेक्टरलाई मात्र उहाँहरूले कसरी गर्ने त अन्य अवस्था पनि त राम्रो त छैन नि त होइन त्यस कारणले
1: अरू क्षेत्र पनि सकारात्मक छैन अर्थतन्त्र चाहिँ
2: हो डाउन नै छ त्यस कारणले सबै कुरा मिलिसकेपछि डेरी सेक्टर पनि मिल्छ र तपाईँ हामी पनि के चाहिँ एउटा जिकिर नगरौं भने अरू चाहिँ जेसुकै होस् तर डेरी सेक्टर मात्र राम्रो हुनुपर्छ त भनेर हामी सक्दैनौँ सक्छौँ त हामी त्यही बाटोमा हिँड्नुपर्छ
1: सकभर तपाईँहरूले नेतृत्व गरिरहेको पेसा चाहिँ व्यवसाय चाहिँ राम्रो हो
2: त्यसमा त दुईमा
1: किसानले चाहिँ भाउ पाउन काम रोजगारीहरू निरन्तर भन्ने चाहिँ हाम्रो कुराकानीमा हुनुहुन्छ नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीले खास गरी दुग्ध उत्पादन किसान आज साउन 15 दिन खिर खाने दिन खिरका लागि आवश्यक दूधको कारोबार विषयमा चाहिँ कुरा जोडिरहेका छौं तपाईँले केही गुनासाहरू राख्नुभयो भलै सरकारले गर्न सकेका नसकेका कुराहरू पनि राख्नुभयो पछिल्लो 100 दिने सरकारको चाहिँ कार्ययोजनामा पनि किसान र यो व्यवसायका चाहिँ कुराहरू जोडिएका थिए तपाईँहरू जानकार हुनुभयो
2: यसमा मजाले जानकारी पनि भयो हामीले त विरोध पनि जनाएको थियौँ होइन त्यहाँ एउटा के पोइन्ट के भनिएका छ भने उहाँहरूले 100 कार्यक्रमहरू ल्याउनुभयो 100 कतिवटा पूर्ति गर्न सक्नुभयो त्यो उहाँहरू आफै गर्नुहोला हामीले भन्ने कुरा होइन तर नसकिने कुरा व्यवहारिकता नभएको कुरा गर्नु हुँदैन भन्ने लाग्छ उहाँले के ल्याउनु भयो भने 25 दिनभित्र चाहिँ पैसा तिर्न नसक्यो भने ब्याज तिर्नुपर्छ भने ल्याउनु भयो
1: उद्योगी व्यवसायीहरू तपाईँहरू
2: ब्याज तिर्नुपर्छ भने ल्याउनु भयो त्यो कुरामा कति व्यवहारिकता छ त मैले उदाहरण एउटा दिन्छु हाम्रो नेपालमा यस्ता प्रडक्टहरू पनि छन् जो चाहिँ उत्पादन हुन 3 महिना लाग्छ जस्तै छुर्पीको कुरा गर्नुस् त्यो चाहिँ उत्पादन उत्पादन हुन र सुकाएर अन्त्य बजारमा लाने बेलासम्मको चाहिँ त्यसको तीन महिना प्रक्रिया लाग्छ अनि त्यो त नेपालमा खपत हुँदैन त्यो अर्को देशमा पठाउनुपर्छ अर्को देशमा पठाउन अर्को दुई तीन महिना लाग्छ भनेपछि कम्तीमा नै छ महिना नभइकन त्यो बेचेर पैसा आउँदैन त्यस्तो व्यवसायलाई के गर्ने त ल ठिक छ ल डेरीलाई गरेर त्यस्तो व्यवसायलाई के गर्ने त केही न केही उपाय
1: पच्चिस दिनको मापदण्डले पारेको अप्ठ्यारो
2: अप्ठ्यारो होइन त्यो त एकदमै गाह्रो छ नि त अब त्यसमा चीजको कुरा होला मजुरेलाको कुरा होला अरू पुष्टकारीका कुराहरू अलि लङ लाइफ भएको कुराहरू त्यो प्रडक्ट त बजारमा गएर पैसा फिर्ता आउनै छ महिना लाग्छ नि त कि चाहिँ यो यो पेसालाई चाहिँ हाम्रो राज्यले त्यो बिक्री नभएसम्म तपाईँहरूलाई यसरी चाहिँ सब्सिडी हामी दिन्छौँ भनेर भन्नु पर्यो होइन होइन भने यो चलिरहेको तपाईँको र मेरो सबै कुरा समझदारीमा चलिरहेछ अनि प्याटर बीचमा आएर एउटाले चाहिँ यस्तो भनेर त भएन नि त होइन जस्तै कहिलेकाहीँ हामीलाई एनजिओ
1: सरकारले त्यसो गर्यो
2: त्यसो गरे नि हाम्रो समझदारी सब भइरहेको थियो त त्यहाँ तीन महिना नपाउँदा पनि किसानहरू समझदारीमै बसिरहनु भएको थियो हामीले कहिलेकाहीँ एडभान्स दिँदा पनि हामी समझदारीमै बसिरहेको थियौँ होइन अब बीचमा आएर त्यो कुरा गरिदिँदाखेरि त अप्ठ्यारो भयो
1: किसान नमार भन्नुमा चाहिँ सरकारको कमजोरी भयो उसो
2: होइन त्यो त होइन किसान नमार भन्नु त राम्रो कुरा हो कि तर नमार भन्दाखेरि तिमीहरू पनि कसरी बाँच्छौ भन्नु त परेन भने
1: आफ्नो पक्षबाट पनि हेरिदिनु पर्यो
2: त्यो त स्वाभाविक रूपमा नि होइन जस्तै तपाईँले मलाई खाना खानुभयो भनेर सोद्धाखेरि मैले तपाईँलाई तपाईँले चाहिँ खानुभयो कि भएन भनेर सोध्नु परेन मैले तपाईँ खाए खानुहोस् नखाए नखानुहोस् मलाई चाहिँ ल्याउनुहोस् भन्न त मिल्दैन मिल्छ त भने हो यस्तो कुराहरू गर्नु भएन अभिभावक त चाहे त्यो राज्यको भए पनि होइन के डिडिसीको भए पनि किसानको भए पनि हाम्रो भए पनि तपाईँहरू संचारकर्मी सबैको साझा अभिभावक भयो त होइन र भने उहाँले सबैको हित सोध्नु पर्ने नि सरकारले त त्यस अर्थमा मात्र भने हो मैले अरू कुरामा होइन
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामी मिठो खानेकुरा खीरका कुरा गरिरहेका छौं तर किसानका चाहिँ दुःख त्यसै गरी व्यवसायका दुःख पनि सँगसँगै

0: यो चाहिँ कमजोरी के हो भने सरकारको कमजोरी हो होइन किन कमजोरी हो भने नाकामा टाइट गर्ने त्यसपछि त्यो बन्द गरेको कुराहरू आउनु त इलिगल कुरा हो नि त ती कुराहरूलाई बजारमा गएर अनुगमन गर्ने नष्ट गर्ने कुरा त राज्यको हो नि त अवेर गराउने काम हाम्रो हामीले अवेर गराएको छौँ हामीले 753 पालिकाहरूमा पनि हामीले जानकारी गरायौं तपाईँको 77 सिडिओ कार्यालयलाई पनि हामीले जानकारी गरायौं कृषि मन्त्रालयलाई जानकारी गरायौं सशस्त्रलाई जानकारी गरायौं र हामीले जहाँ जहाँ जानकारी गराउनु पर्थ्यो डीएफटी कृषि पश्चिम विभाग राष्ट्रिय दुध विकास बोर्ड सबैलाई हामीले अनुरोध गर्यो हाम्रो देशमा उत्पादन भएको सामानहरू बिक्री नभएर हामी किसानको पैसा तिर्न सकिरहेको छैनौं अनि बाहिरबाट आयातित वस्तुहरू अहिले पनि सुपर मार्केटमा चाहिँ मजाले लिगल रूपमा बिक्री भइरहेको छ यो के हो भनेर हामीले बारम्बार प्रश्न उठाइरहेको छ अर्को कुरा भन्नुहोस् यस्तो महत्वपूर्ण कुरा छ हाम्रो 60 अर्ब जति हाम्रो निजी सेक्टरकै लगानी भइसकेको छ
1: 60 अर्ब
0: हाम्रो निजी सेक्टरको मात्र सहकारीको छुट्टै छ डीडीसीको छुट्टै छ 1 अर्ब लगानी भएको सेक्टरलाई जो चाहिँ हामी उद्योग सेक्टरमै लगभग चाहिँ 60-70 हजारजनालाई रोजगारी दिन्छौँ 6 लाख कृषक परिवार डाइरेक्ट यसमा चाहिँ रोजगारै पाउनु भएको छ 2 अर्ब जति हामी राजस्व नै हामी तिर्छौँ होइन तपाईँको यति धेरै सहरबाट गाउँमा चाहिँ दैनिक नगद प्रवाह हुन्छ यस्तो मुख्य पेसा जुन कृषि पेसा अन्तर्गत चाहिँ कुल ग्राष्ट्र उत्पादन झन्डै 9% योगदान दुग्ध सेक्टरको मात्र छ हिजोसम्म धान चाहिँ पहिलो उत्पादन भन्थ्यौं भने आज दूध पहिलो भएको छ अहिले पछिल्लो आँकडा हेर्नु भने दूधलाई दूध चाहिँ बढ़ी उत्पादन हुनेमा पर्छ कृषि सेक्टरको यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले चाहिँ त्यति गहिरिएर नसोच्ने हो भने त भोलि त देश पनि अप्ठ्यारो हुन्छ नि त होइन किनभने पशुपालन पनि र खेतीपाती यो दुईटा जोडिएको छ र यो दुईटा जबसम्म चाहिँ राम्रोसँग देशमा कुनै पनि देश जाँदैन तबसम्म त त्यो देशको विकास भएको तपाईँले देख्नु भएको छैन होइन कुनै पनि देश कृषि सेक्टरमा चाहिँ विकास नभइकन त्यो देशको विकास भएको देख्नु भएको छ कहीँ छैन नि त आज इजरायलको हेर्नुहोस् 3% जनताले त्यहाँ कृषि पेसा गर्छन् तर उनीहरूले आफ्नो देशमा होइन बाहिर शुद्ध निर्यात गर्छन् अब हामी त्यो पनि गर्न सकिरहेको छैनौँ अहिलेको हेऱ्यो नि त तथ्याङ्क हेऱ्यो नि त हामीलाई लाज लाग्छ 60% भन्दा बढी जनता कृषिमा आश्रित अनि देशलाई आवश्यकता झन्डै 50% चाहिँ खाद्य पदार्थ चाहिँ हामी आयात गर्ने यस्तो अवस्था नै कहीँ हुन्छ त अस्ति मैले कति अर्बको चाहिँ होइन अब अदुवा बाहिरबाट आयो भनेर सुनेको थिएँ होइन खाद्यान्न कति आयो दाल चामल आउँछ भने यस्तो अवस्था हुनु हुँदैन र यो किन भयो भन्दा अहिले पनि तपाईँको चाहिँ म पशुपालनकै अवस्थामा हेरौँ गाउँमा रोपनी जग्गा बाँधा छन् हामी यहाँ आनामा आएर पशुपालन गरिरहेछौ हिजो चाहिँ खेतीपाती गरेर गाई भैँसीलाई चाहिँ ढोड पराल खस्टा सबै खुवाउँथ्यौं अनि मकै भाँचिसकेपछि त्यो ढोडले खोले पकाउँथ्यौं आज हामी चाहिँ यहाँ सबै कुरा किनेर खुवाउँछौ तराईबाट चाहिँ लिएर आएर पराल किनेर खुवाउने होइन अनि त्यही ढुटो दाना किनेर खुवाउने अनि दुधको लागत बढी भयो भन्ने अनि ग्यासले चाहिँ खोले पकाउने अनि हामी कसरी उम लाग्छौ त त्यसकारणले यो सबै कुराहरू हामीले पनि ख्याल गर्नु पर्यो राज्यले पनि त्यो अनुसारको वातावरण बनाउनु पर्यो र उहाँहरू फेरि किन सहर आउनुभयो भन्दा सहर आउनु पनि बाध्यता हो है फेरि अब रोजगारीको अवस्था छैन गाउँमा पढाइ लेखाइको बच्चाहरूको लागि राम्रो स्कूल छैन बिरामी हुँदा हस्पिटल छैन भनिसकेपछि गाउँमा गएर भयो नि त हिजोको दिनमा त्यो हुनाले उहाँहरू अवसर खोज्दै आउनु भएको त्यसले गर्दा अब गाउँमा धेरै अवसरहरू पुगेका छन् प्रदेश छ स्थानीय सरकार छ र बिस्तारै अब हामीले सहरबाट चाहिँ गाउँ केन्द्रित हुनुपर्छ र गाउँका ती होइन बाँझा जमिनहरूलाई हामीले सदुपयोग गरेर त्यहाँ चाहिँ हामीले खेतीपाती गर्ने पशुपालन र यो दुईटा पेसालाई छुट्याउनु पनि हुँदैन छुट्याएर पनि हाम्रो लागत चाहिँ बढी भएको छ लागत घटाउनु पर्यो उद्योगीलाई सब्सिडी दिनु पर्यो बत्तीमा छुट दिनु पर्यो भ्याट हटाउनु पर्यो र सस्तो गर्नु पर्यो होइन अनि उपभोक्ताहरूलाई त्यसरी दिन सक्यो भने न खपत हुन्छ त हामी सबै कुरा थोपरेको थोपरै गर्ने उद्योगी पनि घाटामा जाने किसान पनि घाटामा जाने उपभोक्ताले पनि खरिद गरेर खान नसक्ने भइसकेपछि यो कसको लागि गरे त हामीले
1: भनेको बिजुलीको जुन 5%देखि उपभोक्ताको कुरा छ त्यसगरी माथिको चाहिँ उद्योगी व्यवसायको चाहिँ भ्याटको कुरा छ यो पनि तपाईँहरूलाई सन्तोषजनक चाहिँ लागिरहेको छैन
0: हामी त 50% विद्युतमा चाहिँ लागतै घटाउनुपर्छ अनि हाम्रो उत्पादन लागत घटाउनु भनिरहेको बेलामा अर्को भ्याटै 13% थपिदिइसकेपछि त हामीले बत्तीको पैसा कसरी तिर्ने त त्यो त सिधै चाहिँ हाम्रो लागतमा गयो नि त फेरि दूध भनेको यस्तो अनुशासित पेसा हो यो डेरी सेक्टर भनेको आजको दिनमा हरेक चिजको वस्तुको चाहिँ मूल्य तलमाथि हुँदा दूधको त विगत 2.5 वर्षदेखि त 1 रुपियाँ पनि तलमाथि भएको छैन नि त एउटै रेटमा हामी बेचिरहेको छौँ नि 2 वर्षको मूल्य वृद्धि त बजारको तपाईँले प्रत्येक वर्ष 10-15% मूल्य वृद्धि त सबै कुराको क्यालकुलेसन गर्दा छ नै त 2 वर्ष हुँदाखेरि झन्डै 30% मूल्य वृद्धि भइसक्यो हामी उद्योगीहरू कसरी चल्या होला म भन्नु

0: यो कुरा त सोच्नु पर्यो नि राज्यले.
1: हो, सोच्नु पर्ने कुरा अरू पनि छन्. तपाईँले चाहिँ पेसा अब गाउँतिर पनि फर्किनुपर्छ, शहर केन्द्रित मात्रै गरेर हुँदैन भनेर जोड्नुभयो. खास गरी अहिलेकै युवा पुस्ता जसले चाहिँ रोजगारी देखिरहेको छैन, तपाईँ चाहिँ दूध र दुग्धजन्य पदार्थमा चाहिँ गर्न सकिने सम्भावनाका चाहिँ कुरा पनि गर्नुभयो. अबको यो युवा पुस्तालाई दूध व्यवसाय त्यसै गरी आधुनिक व्यवसाय आधुनिक पशुपालनतर्फ चाहिँ आकर्षित गर्न एसोसिएसनले काम गरेको छ कि छैन, अथवा अब सरकारले गर्ने हो भने के कस्ता सहुलियत के कस्ता कार्यक्रम कस्ता योजना ल्याउने हो भने अलिक प्रभावकारी होला. मैले अलिक मोटोमा चाहिँ चासो राखेँ.
0: पहिलो कुरो पेसालाई सम्मानित गराउनु पर्यो, अघि नै भनिसके. जबसम्म पेसालाई सम्मानित गरिँदैन तबसम्म यो पेसामा कोही पनि आउनेवाला नै छैन, किनभने पढे लेखेको मान्छे आउनु हुँदैन भन्ने विश्वास छ, पैसा कमाएको मान्छे पनि यो पेसामा आउनु हुँदैन, अलि जान्ने सुन्ने पनि कृषि पेसामा आउनु हुँदैन. कृषि पेसा गर्ने भनेको चाहिँ नबुझ्नेले गर्ने हो, अरू केही अन्त पेसा गर्न नपाएपछि आउने हो भन्ने जुन भाष्य छ त्यो भाष्यलाई पहिला चिर्नु पर्यो पहिलो नम्बर. दोस्रो कुरो चाहिँ त्यो पेसामा लाग्नको लागि आकर्षक प्याकेजहरू ल्याउनु पर्यो, कार्यक्रमहरू चाहियो नि त, होइन. यो यदि पशुपालनमा तपाईँहरू लाग्नुहुन्छ भने तपाईँलाई यति वर्ष चाहिँ हामी लोन चाहिँ निर्व्याजी दिन्छौ, यति वर्षसम्म किस्ता तिर्नु पर्दैन, तपाईँलाई जग्गा जमिन हामी चाहिँ यसरी यति वर्षलाई लिजमा दिन्छौ, होइन, अथवा दर्ता प्रोसेसमा यो गर्छ भने एउटा कुनै किसिमको स्किमहरू ल्याउनु पर्यो नि त. अनि तपाईँले उत्पादन गरेको त्यहाँ चाहिँ दूध चाहिँ अथवा अरू कुनै पेसा छ त्यहाँबाट उत्पादित वस्तु हामी खरिद गरिदिन्छौं, यदि बिक्री भएन भने तपाईँहरूको पैसा उधारोमा जाँदैन उठ्छ, ग्यारेन्टी म हो भन्नु पर्यो नि त, होइन.
1: अघि भने पनि दिन्छ
0: भन्नु पर्यो, हामी नभए भने उहाँहरूलाई कानूनी कार्यवाहीमा ल्याउँछौ, उहाँहरूलाई दिने सुविधा पनि दिन्छौं, उहाँहरूलाई गर्ने काम पनि गर्छौं भन्नु पर्यो नि त. अब यहाँ चाहिँ म कारवाही चाहिँ गर्छु तर म केही पनि सहयोग गर्दिनँ, उहाँहरूको जति दुःख पाउनुहुन्छ पाओस् भनेर त भएन नि त, भएन नि. तपाईँलाई बाटो हिँड्दाखेरि हाम्रो देश त अचम्म छ त, बाटोमा खाल्टो परेर चाहिँ तपाईँको गाडी डुब्ने खाल्टो हुन्छ, हाम्रो दूध ल्याएको गाडी त्यो खाल्टोमा पर्छ अनि चाहिँ दूध फाट्छ अनि त्यो घाटा चाहिँ सबै हामीले बियर गर्नुपर्छ. त्यो बाटो हिँड्दा हामीले ट्याक्स त तिरेका छौ नि, छैनौ?
1: ट्याक्स तिरेका छौँ
0: अनि गाडीको पनि ट्याक्स तिरेका छौँ नि. मैले एक्जाम्पल दिएको के भनेको जस्तै आफ्नो ठाउँमा सबैले जिम्मेवारी निर्वाह गरौँ न हामी, कोही कसैलाई कहीँ अप्ठ्यारो हुन्छ? अहिले भएको कुरा त यति मात्र हो कि म मेरो काम नगर्ने म तपाईँलाई काम गर्नुहोस् भन्ठान्ने, के तपाईँ आफ्नो काम नगर्ने मलाई काम गरिदियोस् भन्ठान्ने, भएको कुरा त यति हो नि, होइन. मैले भनेको हाम्रो देश विकास हुन टाइम लाग्छ, तपाईँ तपाईँकै ठाउँमा ठिक काम गर्ने, म मेरै ठाउँमा ठिक काम गर्ने, अर्कोले अर्कोको ठाउँमा ठिक गर्ने, इभन सरकारले अनुगमन पनि गर्नु पर्दैन, पर्छ र यहाँ त नीति नियम होइन, यो विभिन्न किसिमको चाहिँ किन चाहिएको भन्दा हामी कोही पनि आफू ठिक ठाउँमा नबस्ने, अरूलाई चाहिँ ठिक ठाउँमा बसोस् भन्ठान्ने, यति भएर बिग्रिया त होइन. अनि हामी अरूलाई जहिले नेगेटिभ आँखाले हेर्ने, आफू जहिले नेगेटिभ काम गर्ने, पोजिटिभ कहिले सोध्दै नसोच्ने, अनि कसरी हुन्छ त? त्यस कारणले हामी सबैजना म भनौँ आजको दिनदेखि अहिलेदेखि चाहिँ म कुनै पनि नराम्रो काम गर्दिन, म सधैँ ठिक ठाउँमा हुन्छु, म अनुशासित हुन्छु, म कुनै पनि नियम कानून मिच्दिन, म सबै कुरा नियम मान्छु भनेर आम यो देशमा बस्ने अब 3 करोड चन्दन जनतामा झन्डै 1 करोड त बाहिर छन् होला,
1: 1 करोड जनताले खिर खाएर यो बाचा चाहिँ गर्नु पर्यो,
0: शुद्ध चिज खाएर शुद्ध कुरा हामी बाचा गरौँ न, त्यसपछि देश विकास हुन्छ कि हुँदैन हेरौँ त, 2 वर्षमा भइहाल्छ. तर म आफू मेरो कर्तव्य नगर्ने, म अर्कोलाई कर्तव्य गर भन्ने, म आफू बिगार्दै जाने तर अर्कोले गरिदियो सपार्नुपर्छ भन्ने, अनि कसरी हुन्छ त?
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल. कृषि विशेष कार्यक्रममा आज हामीले साउन 15 खिर खाने दिनको सम्झनामा चाहिँ कुरा गरिरहेका छौं. आज खिर खाने दिन, दूधको माग कति हुन्छ, खपत कति हुन्छ, बजार अवस्था के छ, किसानको अवस्था के छ, एसोसिएसनले के गरिरहेको छ भनेर कुराकानी जोड़िरहेका छौं. कार्यक्रमको हामी अन्तिमतिर पनि छौं, आत्मनिर्भर भइसकेका छौं भनेर अघि तपाईँले जोड्नुभयो र अब यो अवस्थालाई चाहिँ टिकाइरहेको
0: यस्तो छ. यो कस्तो छ भने हामी विगत 5 वर्षदेखि चाहिँ हामी आत्मनिर्भर भएको देख्छौ हामी, होइन. तर सहज परिस्थिति हुने हो सबै भने चाहिँ हामी 20% डिफिसिट हो, भनेको मतलब देशमा चाहिँ आर्थिक मन्दी हुन भएन, सबै जनताहरूले को कमाई राम्रो हुनु पर्यो, उधारो कसैको फस्न भएन, मान्छे स्वच्छ हुनु पर्यो, रोग लाग्न भएन, अनि सबैले सबै कुरा खान्छ नि त. त्यस्तो अवस्थामा चाहिँ हामी 20% अपुग्छौं. तर यहाँ त विभिन्न किसिमका समस्याहरू छन् नि त कसैलाई एक लिटर किनेर खानुलाई आधा लिटर किनेर खानु परिरहेको छ पैसा नभएर कसैलेको चाहिँ उधारो नउठेर उसले व्यवसाय बन्द गर्नु परिरहेको छ कसैले चाहिँ उधारो तिर्न नसकेर खान नसकेको अवस्था छ यी सबै विभिन्न अवस्थाहरूले गर्दाखेरि अप्ठ्यारो भएको तर आजको दिनसम्म पनि हामी आत्मनिर्भर छौं तर अब केही समयपछि चाहिँ फेरि हामीलाई विद्युत चाहिँ डिफिसिट हुँदैछ यो चाहिँ अब हामी पूर्व तयारीमा बस्नुपर्छ
1: पूर्व तयारीमा चाहिँ बस्छौं भनेर तपाईँले भन्नुभएको छ खास गरी अलि बढी चाहिँ कुरा यही बेला उठ्ने चाहिँ धुलो दूधको हो धुलो दूधको विषयमा चाहिँ उपभोक्ताले धुलो दूध पनि दूध हो भनेर बुझ्न सक्नुहुन्छ त्यसलाई उपयोग गर्दा हुन्छ
0: मजाले धुलो दूध दूधबाटै बनेको त्यसलाई चाहिँ उपभोग गर्न सकिन्छ ढुक्क भएर उपभोग गरौं
1: हामी कार्यक्रमको अन्तिममा छौं साउन पन्ध्रको अवसरमा चाहिँ आम उपभोक्ता त्यसै गरी दुग्ध उत्पादन किसान र व्यवसायीहरूलाई तपाईँको सन्देश केही छ कि अन्तिममा
0: सबैभन्दा ठूलो कुरो त आज अब साउन पन्ध्र खिर दिवसको उपलक्ष्यमा सबै आम उपभोक्ता होइन किसान हाम्रो सरकारवाला निकाय र हाम्रो डेरी एसोसिएसन किसान जति पनि जो जो जना यो पेसासँग संलग्न अथवा आम होइन उपभोक्ता वर्ग हुन्छ सबैलाई नेपाल डेरी एसोसिएसनको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट र यो हाम्रो समग्र डेरी सेक्टरको तर्फबाट यहाँहरूलाई हार्दिक शुभकामना र हामी सबैले खिर सेवन गरौं र हाम्रो यो मौलिक चाड पर्व संस्कृतिलाई चाहिँ बचाउन हामी लागौं हाम्रो भावी पुस्तालाई हाम्रो संस्कृति यस्तो छ भनेर बचाउन लागौं र यो संस्कृति बचाउँदै हाम्रो स्वदेशी उत्पादन उपभोग गरौं र दूध तथा दुग्ध पदार्थ मात्र होइन हामी नेपाली भइसकेपछि देशमा जे जे उपलब्ध हुन्छ उपलब्ध भएसम्म स्वदेशी उत्पादन नै उपभोग गरौं भन्न पनि चाहन्छु सबैले
1: त्यसमा चाहिँ शुद्धताको कुरामा पनि
0: त्यसको कुरा त ग्यारेन्टी हामीले लिनुपर्छ जसले उत्पादन गरेको त्यसले लिनुपर्छ त्यो राज्यको जिम्मेवारी पनि हो तर हामी सजग नागरिकको जिम्मेवारी के हो भने देश विकासमा यदि हामी साथ दिन्छौं देश विकास होस् भन्ने चाहन्छौं र यो देशको उन्नति प्रगति होस् भन्ने चाहन्छौं भने हामी आफू पनि देशमै उत्पादन भएको चीजबीजहरू लत्ता कपडा खानेकुरा जे जे छ त्यो उपभोग गर्ने यही देशमा चाहिँ सकारात्मक सन्देश फैलाउने र नकारात्मक कुराको पछि पनि नलाग्ने र आफू ठिक ठाउँमा रहने र अरूलाई पनि ठिक हुनुहोस् भनेर आह्वान गर्ने
1: उहाँ हुनुहुन्थ्यो नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि बिदा हुन्छु नमस्कार।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुँदे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने सरकारको प्रतिबद्धता। आपसी सद्भाव कायम गर्न दल एवं सामाजिक संस्थाहरूको अपील, ठाउँ ठाउँमा सर्वपक्षीय पहल र सद्भाव र्याली। राहदानी विभागमा केही दिनदेखि पासपोर्ट बनाउनेको घुइँचो, शनिबार र आइतबारको बिदामा पनि राहदानीको काम हुने। हमासलाई निशस्त्रीकरण गराउने सहमति भएको ट्रम्पको दावी, प्रारम्भिक मस्यौदा मात्रै भएको हमासको टिप्पणी। र नेपालका 2 स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका 2 युवकका परिवार र सरकारबीच 7 बुँदे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका 1-1 जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो। विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी, सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। छुट्टा छुट्टै वक्तव्य मार्फत उनीहरूले शान्ति र सद्भावको लागि अपील गरेका हुन्। हिजो राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले घटनाको निष्पक्ष छानबिन हुने प्रतिबद्धता जनाउँदै यस्तो संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न अनुरोध गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतले पनि भिडियो सन्देश जारी गर्दै यो बेला अफवाह, उत्तेजना र प्रतिशोध नभई संयमता चाहिएकोमा जोड़ दिनुभएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकालेर कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गर्नुभएको छ। मधेस केन्द्रित दलहरूले संयुक्त वक्तव्य निकालेर सबै नागरिकलाई संयम र धैर्य बन्न आग्रह गरेका छन्। महन्त ठाकुर, राजेन्द्र महतो, सीके राउत, समीम अन्सारी र राम कुमार शर्माले संयुक्त वक्तव्य मार्फत शान्ति र सद्भावको कामना गर्नुभएको छ। जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि वक्तव्य निकालेर सद्भावको अपील गर्नुभएको छ। राष्ट्रपति, पूर्व राष्ट्रपति र पूर्व राजाले पनि शान्ति र सद्भावको लागि अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्दै शान्ति, अमन चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सबैलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबलाउने गतिविधिबाट टाढा रहन अपील गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आपसी सद्भाव कायम राख्न अपील गर्नुभयो। सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अस्ति मंगलबार नै वक्तव्य निकालेर आपसी सद्भाव र सामाजिक सद्भाव जोगाउन अपील गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीले पनि अस्ति मंगलबार नै वक्तव्य मार्फत सामाजिक सद्भाव र एकता कायम राख्न अपील गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि आपसी सद्भावको लागि अपील गरेका छन्। कोशी र मधेस प्रदेश सरकार तथा विभिन्न जिल्ला र पालिकाको तर्फबाट पनि सामाजिक सद्भावको लागि अपील गरिएको छ। विभिन्न पेशागत क्षेत्र, नागरिक संगठन, धार्मिक र जातीय संस्थाहरूले पनि सद्भावको अपील गरेका छनृ उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले वक्तव्य निकालेर सामाजिक सद्भावको लागि अपील गरेका छन्। यसैगरी नेपाल बार एसोसिएशनले सबै पक्षहरूलाई संयमित भई आपसी सद्भाव र सहिष्णुताका लागि सहज वातावरण बनाउन अनुरोध गरेको छ। यसैगरी शान्ति र सद्भावको लागि जिल्ला जिल्लामा सर्वपक्षीय पहल भएको छ। काठमाडौँ विराटनगर लगायतका ठाउँमा आज सद्भाव र्याली निकाल्ने तयारी भएको छ। उत्तरी पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा प्रख्यात पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 सदस्य अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैदरीले गैराती निकाल्नु भएको विज्ञप्ति अनुसार निर्मल पूर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिम पहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ। टोलीमा निर्मल पूर्जा सहित पाँचजना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनिया तथा अर्का एक आरोहीको राष्ट्रियता नखुलेको एसोसिएट प्रेसले जनाएको छ। पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएका छन्। आज पनि देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली र पहाड़ी भेगका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्क अपनाउन महाशाखाले आग्रह गरेको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीको भीड़ लागेको छ। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढ़ेसँगै सेवाग्राहीको चाप बढ़ेको विभागले जनाएको छ। केही दिनदेखि राहदानी लिनका लागि लामबद्ध हुनेहरूको संख्या बढ़ेको छ। सेवाग्राहीको बढ़दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमबारसम्म राहदानी आवेदन फारम खुल्ला गर्ने निर्णय गरेको छ। यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिबार र आइतबार समेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ। घर घरमा राहदानी पुर्याउने नारासहित अघि बढ़ेको सरकारले राहदानी विभागमा पुगेकालाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज साउन 15 गते नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने चलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा गरम मसला लगायतका चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी हुने भएकाले घाँस बढ़ी पाइन्छ। राम्रो धेरै घाँस पाइने बेलामा गाई भैंसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै दिएपछि इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खीर खुवाउने चलन चलेको विश्वास गरिन्छ। नेपाली समाजमा असार 15 गते दही चिउरा र साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायत खानेकुरा बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ। सरकारले अहिलेसम्म असूल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क 15 दिनभित्र सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले यही साउन 15 गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गर्नुभएको थियो। त्यस लगत्तै साउन 6 गते बसेको मन्त्री परिषद बैठकले शुल्क खारेज गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म शिक्षा र स्वास्थ्य समता शुल्क असूल गर्ने व्यक्ति वा निकायले असूल गरेको रकम 15 दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघु वित्त पीड़ित संघर्ष समिति बीच आज फेरि वार्ता हुने भएको छ। हिजो भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको भन्दै दुवै पक्षको भनाई छ। लघु वित्त पीड़ितहरूले दितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने, लघु वित्त संस्थाको पुनर्संरचना गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरू र हमास नेतृत्व बीच भएको वार्ताबाट गाजामा हमासलाई चरणबद्ध रूपमा निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्नुभएको छ। तर हमासले यसलाई प्रारम्भिक मस्यौदा मात्रै भएको जनाएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत गाजामा हमाससहित सबै सशस्त्र समूहलाई चरणबद्ध रूपमा पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्दै यसले दीर्घकालीन शान्ति र सुरक्षाको आधार तयार गर्ने बताउनु भएको छ। उहाँका अनुसार यसपछि गाजाको शासन नयाँ प्यालेस्टिनी प्रशासनले सम्हाल्नेछ र इजरायलको सुरक्षा पनि सुनिश्चित हुनेछ। अब खेल खबर। नेपालका दुईजना स्केटिङ खेलाड़ीले आउँदो 20 एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएको छ। अबको डेढ़ महिनापछि जापानमा हुने 20 एसियन गेम्समा नेपालको 22 खेल विधाका खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा तयारी गर्ने भएका छन्। दुईजना पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राईले एक महिनासम्म बैंककमा प्रशिक्षण गर्नेछन्। उनीहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिनुभएको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद राखेपमा भएको कार्यक्रमका बीच उनीहरूलाई विदाई गरिएको हो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने सरकारको प्रतिबद्धता। आपसी सद्भाव कायम गर्न दल एवं सामाजिक संस्थाहरूको अपील, ठाउँ ठाउँमा सर्वपक्षीय पहल र सद्भाव र्याली। राहदानी विभागका केही दिनदेखि पासपोर्ट बनाउनेको घुइँचो, शनिबार र आइतबारको विदामा पनि राहदानीको काम हुने। हमासलाई निशस्त्रीकरण गराउने सहमति भएको ट्रम्पको दावी, प्रारम्भिक मस्यौदा मात्रै भएको हमासको टिप्पणी। र नेपालका दुई स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने।
2: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौं। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकै सेवामा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजार।
3: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
3: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
1: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 06-5-20-209।

0: extreme energy drink.
1: 하이네 쿠시 게 칸차오 आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
1: लमसुङ कालिका यातायात सञ्चालक प्राली विशेषको सूचना। यस प्रालीमा दर्ता भएका सवारी साधनहरू प्रालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ, अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागजपत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने, अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउं। लमसुङ कालिका यातायात सञ्चालक प्राली बेसी सर लमसुङ।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका साथ पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
8: हेलो, मर्सेङ एफएम 95 मेगाहर्ज।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
10: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
11: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9

0: अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098260।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21-083,
6: सम्पर्क मोबाइल नम्बर 9560-13-375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664-40-21-23-40-21-24, मोबाइल 9841-45-14-48।
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
7: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी आकी वा आगे गई इंश्योरेंस किया? ओहो थदई मरी गा चील मुमई
11: ये भयो समस्या खाई विषय पैनिक आगे प्लान तम
7: लो छैली मु विषय में गई बिनी छाप बंदिल परी
11: रिलायबल लाइफ इंश्योरेंस चिंता आगे समाधान
7: छाप मी छाप रोजाई।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsengi.org मा बिहान 10 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: खीर खाएर साउन 15 मनाइदै राष्ट्रसभाको बैठक आज बस्दै, चार महिनामा विपदका 3,951 घटना, 193 जनाको मृत्यु र बागमती गण्डकी र कर्णालीका केही ठाउँमा आज पनि मुसलधारे वर्षाको सम्भावना।

0: तानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो।
1: मोटु छाती एवं श्वास प्रश्वास का बिरामीहरुका लागि खुशीको खबर।
2: मोटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मोटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मोटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मोटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरुले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मोटु को भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477629229।
4: अब समाचार विस्तारमा। आज साउन 15 गते नेपाली समाजमा खीर खाएर यो पर्व मनाइदैछ। वर्ष ऋतुको बेला असार 15 गते दही चिउरा र साउन 15मा खीर खाने चलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा चलिआएको छ। साउनी झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकोले खीर खाने गरिएको हो। दूधमा गरम मसला लगायतका चीज बीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकोले यसको परम्परा बसेको विश्वास गरिन्छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी भएकोले घाँस बढ़ी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई भैंसीले धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र चेली बेटीलाई घरमा बोलाएर खीर खुवाउने चलन चलेको विश्वास गरिन्छ। नेपाली समाजमा असार 15 गते दही चिउरा, साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खटे, माघ 15 गते मालपुआ लगायतका चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक आज अपरान्ह 1:15 बजे बस्न लागेको हो। आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यसै गरी राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गरिनेछ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संविधान सभा सदस्य, प्रतिनिधि सभाका पूर्व सदस्य एवं उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ। त्यसै गरी शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपरान्ह 2 बजे बस्दैछ। समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 सम्बन्धमा छलफल हुने कार्यक्रम छ। समितिको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ। गत वैशाख 1 गतेदेखि साउन 14 गतेसम्म देशका विभिन्न भागमा 3,951 विपज्जनक घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा 193 जनाको मृत्यु, 3 जना बेपत्ता, 1,165 जना घाइते तथा 5,87 परिवार प्रभावित भएका छन्। उक्त अवधिमा सबैभन्दा बढ़ी 1,002 आगलागीका घटना सर्पदंशका 660, पहिरोका 662, हुण्डरीका 479, चट्याङका 231, भारी वर्षाका 226, वन्यजन्तु आक्रमणका 218, बाढ़ीका 119 र वन डडेलुका घटना 191 रहेका छन्। यसैबीच साउन 13 गते बिहान 10 बजेदेखि साउन 14 गते बिहान 10 बजेसम्म देशका विभिन्न स्थानमा 34 विपज्जनक घटना भएको प्राधिकरणले जनाएको छ। ती घटनामा 13 जना घाइते भएका छन् भने 23 जनाको उद्धार भएको छ। घटनामा रू 41,08,000 बराबरको क्षति भएको छ। आज पनि देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली पहाड़ी भेगका केही ठाउँमा र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा गेग्रान बहाव बाढ़ी पहिरो तथा भूचाईको जोखिम रहने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। लमजुङ प्रहरीमा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका 188 मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङमा आर्थिक वर्ष 2082-83 अपराध अनुसन्धानतर्फ सो संख्यामा मुद्दा दर्ता भएको हो। कार्यालयको मुद्दा दर्ता तथ्याङ्कका अनुसार जिल्लामा अन्य मुद्दाको तुलनामा विशेष गरी बैंकिङ कसुर सम्बन्धीका मुद्दा धेरै रहेको पाइएको छ। प्रहरी कार्यालयमा दर्ता मुद्दा मध्ये 106 मुद्दा फर्सद भएको छ। गत आर्थिक वर्ष संगठित तथा आपराधिक आर्थिक अपराध अन्तर्गत बैंकिङ कसुरमा मात्रै 38 मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। सो बाहेक जिल्लामा एक वर्षको अवधिमा जबरजस्तीकरणी सम्बन्धी 11 र जबरजस्तीकरणी उद्योगका 2 लागू औषध सम्बन्धी 8 मुद्दा दर्ता भएका छन्। यसै गरी अभद्र व्यवहार सम्बन्धी 16, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी 4, जुवा तथा सट्टेबाजी सम्बन्धी 2 र सहकारी ठगी सम्बन्धी 2 मुद्दा दर्ता भएको लमजुङ प्रहरीले जनाएको छ। प्रहरी कार्यालयको वार्षिक कार्य सम्पादन विवरण अनुसार जिल्लामा ज्यान सम्बन्धी मुद्दा दर्ता अधिक रहेको छ। एक वर्षको अवधिमा 50 ज्यान सम्बन्धी घटना दर्ता भएको छ, जसमा भवितव्य ज्यान सम्बन्धी 18 र फुटकर ज्यान सम्बन्धी 13 मुद्दा दर्ता भएका छन्। सो बाहेक कर्तव्य ज्यान सम्बन्धी 5, ज्यान मार्ने उद्योगमा 3, सवारी ज्यान सम्बन्धी 8 र सवारी भवितव्य ज्यान सम्बन्धी 3 मुद्दा दर्ता भएको छ। सोही अवधिमा जिल्लामा एक वर्षको अवधिमा 31 आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ। प्रहरीमा गत आर्थिक वर्ष दर्ता भएका कुल 188 मुद्दा मध्ये 82 मुद्दा फर्सद हुन बाँकी रहेको लमजुङ प्रहरीले जनाएको छ। फर्सद हुन बाँकी मुद्दा मध्ये केही प्रतिवादी नखुलेका तथा केही मुद्दाहरूमा प्रतिवादी नै नभएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो। जिल्ला प्रहरी कार्यालयमा अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न प्रकृति मुद्दासँगै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रतर्फ विभिन्न उजुरी अन्य विवादहरू आउने गरेको छ। प्रहरीमा आएका साना तीना विवादलाई आपसी समझदारीमा मिलाएर पठाउने गरिएको प्रणव बस्नेतले बताउनुभयो। लमजुङको मध्य नेपाल नगरपालिका 7 वडा अध्यक्ष हीरा गुरूङले एक महिनाको भत्ता पहिरो पीड़ित परिवारलाई सहयोग गरेका छन्। गत मंगलबार राति सोही वडाको भातबेसीमा पहिरोले धनसार पूरिएर निधन भएका परिवारलाई वडा अध्यक्ष गुरूङले एक महिनाको भत्ता बराबर 25,000 रूपियाँ सहयोग गरेका हुन्। पहिरोमा परि स्थायी ठेगाना मर्सङ्गी गाउँपालिका 1 घनपोखरा भई मध्य नेपाल 7 भातबेसी बस्दै आएका टीकाबहादुर विक र बेनिता विकको मृत्यु भएको थियो। सोही पहिरोमा परि सुकमाया विक र अस्मिता विका घाइते भएका थिए। पहिरोका कारण स्थानीय विष्णु दत्त सुवेदीको धनसारमा बस्दै आएका एकै परिवारका 2 मृत्यु र 2 घाइते भएका थिए। वडाध्यक्ष गुरूङले अस्मिता विका र विनिता विकालाई शैक्षिक सहयोग समेत गर्दै आएका थिए। गत शैक्षिक वर्षमा कास्कीमा अध्ययन गर्दै आएका विक दिदी बहिनीलाई वडाध्यक्ष गुरूङले स्टेशनरी विद्यालय पोषक सहित सम्पूर्ण शैक्षिक शुल्क सहयोग गर्दै आएका थिए। वडाध्यक्षको सहयोगमा अस्मिता विक कुष्मकार माभिमा कक्षा 9 पढ्छिन् भने विनिता विक सोही विद्यालयमा कक्षा 8 पढ्दै आएकी थिइन्। आफूले शैक्षिक सहयोग गरेका 2 विद्यार्थी विपदमा परे 1 मृत्यु र 1 घाइते भएको खबरले आफू स्तब्ध भएको वडाध्यक्ष गुरूङले बताउनुभयो। वडाध्यक्ष गुरूङको पहलमा मध्य नेपाल 7 अन्तर्गतका विभिन्न विद्यालयमा अध्ययनरत 160 बढ़ी विद्यार्थीहरूलाई विद्यालय पोषक एवं स्टेशनरी खर्च उपलब्ध गराएका छन्। सोही वडामा पर्ने जनमन्दिर मावि महेन्द्री आधारभूत विद्यालय लक्ष्मी प्रावि शैलेश्वरी प्रावि कुष्माकार मावि विद्यालयका विद्यालयमा अध्ययनरत 160 बढ़ी विद्यार्थीले शैक्षिक सहयोग पाउँदै आएका हुन्। यसैबीच लमजुङका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखहरूले पनि पहिरो पीड़ित परिवारलाई भेट गरेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी लगायतको टोलीले घटनास्थलमै पुगेर परिवारसँग भेट गरेको हो। टोलीले घटनामा घाइते अस्मिता विकालाई भेटी सान्त्वना दिनुका साथै आवश्यक सहयोगका लागि प्रक्रिया अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको थियो। लमजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य धर्मराज केसीले पनि घटनास्थलमै पुगेर पीड़ित परिवारसँग सान्त्वना भेट गरेका थिए। जिल्ला प्रशासन कार्यालय लमजुङले एक आर्थिक वर्षको अवधिमा करिब 3 करोड़ रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न शीर्षकमा 2,88,24,210 रूपियाँ राजस्व संकलन भएको हो। कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै राहदानी सेवा प्रवाहबाट राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै 2,74,14,250 रूपियाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक सेवा शुल्कबाट 7,39,950 रूपियाँ राजस्व संकलन गरेको छ। त्यसै गरी हात हतियारको इजाजत पत्र दस्तुर बापत 5,40,650 रूपियाँ, न्यायिक दण्ड जरिवाना र जफतबाट 84,180 रूपियाँ र प्रशासनिक दण्ड जरिवाना र जफतबाट 45,180 रूपियाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। प्रदेश अस्पताल लमजुङले आर्थिक वर्ष 2082-83 115,308 जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। पछिल्ला वर्षहरूको तुलनामा अस्पतालको सेवा पहुँच, गुणस्तर र सेवाग्राहीको विश्वासमा उल्लेखनीय वृद्धि भएको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर पुरूषोत्तम घिमिरेका अनुसार आर्थिक वर्षभर विभिन्न विभाग मार्फत 115,308 जनाले सेवा लिएका हुन्। सेवा लिने मध्ये 11,307 जनाले आकस्मिक सेवा, 43,155 जनाले प्रयोगशाला सेवा, 25,341 जनाले एक्सरे सेवा, 12,155 जनाले प्रयोगशाला सेवा, 25,341 जनाले एक्सरे सेवा, 12,731 जनाले अल्ट्रासोनोग्राफी सेवा, 11,550 जनाले ईसीजी सेवा तथा 1,230 जनाले इको सेवा लिएका छन्। त्यसै गरी 453 जनाले इन्डोस्कोपी सेवा प्राप्त गरेका छन्। मातृ तथा शिशु स्वास्थ्य सेवातर्फ पनि अस्पतालले प्रभावकारी सेवा प्रदान गरेको छ। आर्थिक वर्षभर 641 जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्। तीमध्ये 449 जनाको सामान्य प्रसूति तथा 192 जनाको शल्यक्रिया मार्फत प्रसूति गरिएको अस्पतालले जनाएको छ। नवजात शिशु उपचार सेवाबाट 103 जना लाभान्वित भएका छन्। एकद्वारा संकट व्यवस्थापन केन्द्र मार्फत आर्थिक वर्ष 2082-83 33 जना सेवाग्राहीले लिएको मेडिकल रेकर्ड सुपरभाइजर घिमिरेले जानकारी दिनुभयो। हाल 84 शैयाबाट सञ्चालन भइरहेको अस्पताल लमजुङले विशेषज्ञ सेवाको विस्तार, दक्ष जनशक्तिको परिचालन तथा आवश्यक स्वास्थ्य उपकरणको प्रयोगसँगै सेवाको गुणस्तर सुधार आएको जनाएको छ। सेवाग्राहीको संख्या पनि वर्षेनि बढ़दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2079-80 75,622 जनाले सेवा लिएकोमा आर्थिक वर्ष 2080-81 20.41% वृद्धि भई 91,054 जना पुगेका थिए। त्यसपछि आर्थिक वर्ष 2081-82 25.02% वृद्धि हुँदै सेवाग्राही संख्या 1,13,837 पुगेको थियो। आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 1,15,308 पुगेको हो। अस्पतालका प्रमुख मेसु शिशिर देवकोटाले अस्पतालले पछिल्लो वर्षहरूमा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउँदै लगेकाले सेवाग्राहीको विश्वास निरन्तर बढ़िरहेको बताउनुभयो। आगामी दिनमा विशेषज्ञ सेवा विस्तार, अत्याधुनिक स्वास्थ्य उपकरणको उपयोग तथा बिरामी मैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ अस्पताल अघि बढ़िरहेको उहाँले जानकारी दिनुभयो। प्रदेश अस्पतालले स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक उपचार तथा विशेषज्ञ सेवामा निरन्तर सुधार गर्दै जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
5: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीए प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
5: छात्रवृत्तिको व्यवस्था,
3: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
5: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-93-495।
6: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडार इकाई 2083 श्रावण 16 गते, राईनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ सम्पर्क नम्बर 98-560-45-248, महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 98-412-38-555, विदुर तिवारी 98-560-45-252, विवेक तिवारी 98-466-34-609।
3: सूचना बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौत रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ। जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
7: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
7: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भाँसिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
3: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
7: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
7: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्ज।
3: अब बाँकी समाचार।
4: लमजुङको मर्सङ्गी गाउँपालिकाले चालू आर्थिक वर्ष 2083-84 विकास योजना तथा कार्यक्रमलाई समयमै सम्पन्न गर्ने उद्देश्यले विस्तृत कार्ययोजना निर्माण गरेको छ। गाउँ कार्यपालिकाको नयाँ आर्थिक वर्षको पहिलो बैठकले योजना कार्यान्वयनलाई व्यवस्थित प्रभावकारी र समयबद्ध बनाउन कार्ययोजना स्वीकृत गरेको हो। स्वीकृत कार्ययोजना अनुसार ठूला आयोजनाको ठेक्का आह्वान भदौ 15 गतेभित्र गरिसक्ने, उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाको समिति गठन पनि सोही अवधिभित्र सम्पन्न गरिनेछ। यस्तै मंगिर 15 गतेभित्र प्राविधिक इस्टिमेट तयार गर्ने, मंगिर मसान्तभित्र योजना सम्झौता गर्ने तथा आगामी चैत्र मसान्तभित्र सबै योजना निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ। योजनाको भुक्तानी आगामी जेठ मसान्तभित्र गरिसक्ने कार्यतालिका पनि गाउँपालिकाले निर्धारण गरेको छ। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले विकास आयोजनामा ढिलासुस्ती अन्त्य गरी तोकिएको समय सीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न कार्ययोजना निर्माण गरिएको बताउनुभयो। 15 लाख रूपियाँ भन्दा माथिका सबै योजना ठेक्का प्रक्रिया मार्फत सञ्चालन गरिने र 10 लाख रूपियाँसम्मका योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाट हुने समेत अध्यक्ष गुरूङले बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले कार्ययोजनाको योजना कार्यान्वयनलाई थप व्यवस्थित र उत्तरदायी परिणाममुखी बनाउने विश्वास व्यक्त गर्दै सबै निकायलाई तोकिएको समय सीमा पालना गर्न आग्रह गर्नुभयो। त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीको भीड़ लागेको छ। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढ़ेसँगै सेवाग्राहीको चाप बढ़ेको विभागले जनाएको छ। केही दिनदेखि राहदानी दिनका लागि लामबद्ध हुने गरेको संख्या बढ़ेको छ। सेवाग्राहीको बढ़दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमबारसम्म राहदानी आवेदन फारम खुल्ला राख्ने निर्णय गरेको छ। यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक विदाका दिनहरू शनिबार र आइतबार समेत खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ। घर घरमा राहदानी पुर्याउने नारासहित अघि बढ़ेको सरकारले राहदानी विभागमा पुगेकाहरूलाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। नेपाल प्रहरीले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आज एक भिडियो सन्देश मार्फत धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गर्नुभएको हो। महानिरीक्षक कार्कीले विविधता बीचको एकता नै नेपालको मूल पहिचान र शक्ति भएको बताउनु भएको छ। सन्देशमा महानिरीक्षक कार्कीले नेपाल विभिन्न भाषा जातजाति धर्म र संस्कृतिले भरिपूर्ण राष्ट्र भएको र विगतदेखि नै पारस्परिक सद्भाव सहिष्णुता र भाइचारा कायम राख्दै आएको स्मरण गराउनु भएको छ। उहाँले पछिल्लो समय पूर्व तराईका केही ठाउँमा धार्मिक सद्भाव बिगार्ने किसिमका गतिविधि भएको प्रति सचेत गराउँदै सबै धर्म संस्कृति र समुदायको अस्तित्व र मर्मको सम्मान समेत गर्न आग्रह गर्नुभएको छ। महानिरीक्षक कार्कीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्ने कार्यमा सहयोग पुर्याउन सबै नेपालीहरूमा आग्रह गर्नुभएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
8: मुख्य समाचारका प्रायोजक
9: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
4: खीर खाएर साउन 15 मनाइदै राष्ट्रिय सभाको बैठक आज बस्दै चार महिनामा विगतका 3,951 घटना 193 जनाको मृत्यु र बागमती गण्डकी र कर्णालीका केही ठाउँमा आज पनि मुसलधारे वर्षाको सम्भावना। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
2: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला झरना महोत्सव 2083 मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला झरना महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
1: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
2: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न,
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न,
0: सप्रेम उपस्थिति भई महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस्, प्रकृतिसँग रमाउ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाए पो स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
0: ओहो दाई, तपाईँले कति चाँडो घर पनि छडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
6: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि। हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
7: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका 7, मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463-38518, 98463-38518।
9: आया मरे नि आमा, आया नि आए।
10: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
9: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
10: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
9: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
10: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
11: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियन द्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
11: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
11: सम्पर्क फोन 98490-68924 98450-86780।
12: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन के तनाव दियो ए खुशी
12: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
13: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका।

0: sip on ya. Extreme energy drink.
1: सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बैसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 593070 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
0: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
5: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
5: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Bunnia. Extreme energy drink.
1: 아이네 खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
5: अहिले बिहानको ठिक 11 बजेको छ

0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400050663।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसिसहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू MS पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, बेसिसर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665200973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: जय श्री राम, जय श्री राम।
6: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
6: हो नि भाउजू।
7: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसिसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
9: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: Hibernia. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: Extreme energy drink.
1: बेसी सहर सामे सड़क खण्ड स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई हुने सूचना।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सड़क विभाग भू वातावरण तथा सामाजिक शाखाको आयोजनामा डुम्रे बेसर चामे सड़क अन्तर्गत बेसर चामे सड़क खण्डको स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम हुने भएको हुँदा यसै सूचना मार्फत सबैमा अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई हुने मिति स्थान र समय साउन 14 गते बिहान 10 बजे चामे गाउँपालिकाको कार्यालय चामे मनाङ, सोही दिन दिउँसो 3 बजे नासौं गाउँपालिकाको कार्यालय धारापानी मनाङ, साउन 15 गते बिहान 11 बजे मर्स्याङदी गाउँपालिका 4 रामबजार सामुदायिक भवन, सोही दिन दिउँसो 3 बजे भेषेसहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ।
2: साथै उक्त आयोजनासँग सम्बन्धित स्थानीयवासी जनप्रतिनिधि सरकारवाला संघ संस्था तथा इच्छुक सबैलाई कार्यक्रममा उपस्थिति भए आफ्ना राय सुझाव तथा प्रतिक्रिया दिन सड़क विभागको अनुरोध।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सड़क विभाग भू वातावरण तथा सामाजिक शाखा चाकुपात ललितपुर। के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भेषेसहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299। के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: भुला तुझल भलूं। नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
5: तीन गुना लाना टुला
4: हुलास मुसम अर्कु तिल दमाइसे
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
7: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
1: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
7: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847729929

सूचना सूचना सूचना बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसूल बक्यौता रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसूल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बेसी शहर 8 लमजुङ।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ।

0: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधिले शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर सानभन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
1: तीन गुणा लाना टुला
0: हुलास मुसम अर्को तिल दमाइसे
2: हैने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841445148।
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
3: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
5: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला झरना महोत्सव 2083। मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला झरना महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भई महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस् प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौ र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Mania,
1: Extreme Energy Drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो विकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9461626344, 9461626344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो प्रसङ्गी सुन्दै हुनुहुन्छ।
3: पहुँचाएर पनि हजुर।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो। बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है।
8: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999-9847-79-269-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98460-77745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषकर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण

0: आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष शहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-299।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्संग रिकल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी घले छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलु तामाङले र आज हामी शुक्रबार बसाईमा छौं शुक्रबारको बसाईमा हामीले म्युजिकको ट्र्याक लिएर आएको छौं तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ र सम्पूर्णलाई साउन 15 खीर खाने दिनको पनि एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु साथै एकदमै गर्मी छ खीर सँगसँगै तपाईँले प्रशस्त मात्रामा पानी पनि पिउनुहोला यो गर्मीमा र सम्पूर्ण साथीहरू कतिपय साथीहरू घरमै हुनुहुन्छ होला कतिपय साथीहरू कामको लागि बाहिर निस्किनु भएको छ होला तपाईँ गाईवस्तु चराउनको लागि वन जंगलतिर जानुभएको छ भने तपाईँ एकदमै सर्प लिएर चाहिँ एकदमै सतर्क हुनुपर्ने हुन्छ यो गर्मीमा सर्प निस्कने सर्प देखिने सम्भावना पनि धेरै नै हुन्छ र फुर्सदमा हुनुहुन्छ भने तपाईँले कार्यक्रममा पनि जोडिन सक्नुहुनेछ आज ट्राइडे रहेको छ फ्राइडे तपाईँले एकदेखि आठसम्म कुनै पनि एउटा नम्बरको ट्र्याक रोज्न सक्नुहुनेछ र त्यो ट्र्याकमा रहेको ट्र्याक हामी बजाउनेछौ त्यो नम्बरमा रहेको ट्र्याक तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ हेलो नमस्ते
1: नमस्ते लक्ष्मीजी
0: नमस्ते सम्झनाजी सन्चै हुनुहुन्छ
1: हजुर आज खिर खाने दिन खानुभयो लक्ष्मीजीले
0: छैन नि अब सम्झनाजीले पकाएर दिनुहुन्छ भनेर म चाहिँ वेटमा छु है वेटिङ गरेर बसिरहेको
1: भनेपछि आज कार्यक्रम चलाएर बेलुका आउनु हामी बेलुका खाने तयारी छ आज
0: ओहो आज बेलुका बेलुका खाने तयारीमा हुनुहुन्छ है
1: हजुर
0: उसो भए त सम्भव छ भने चाहिँ म कुदेर आउनु पर्यो खिर खानको लागि
1: हुन्छ नभए म पुग्न आउँला
0: हजुर हुन्छ अनि सम्झनाजी
1: हजुर
0: एकदमै सर्को घाम लागिरहेको छ त्यताको मौसम कस्तो छ
1: कतिखेर पानी पर्ने कतिखेर घाम लाग्ने भइरहेको मौसम पनि
0: अनि पानी पिउनु भएको छ कि छैन यहाँले
1: म त लक्ष्मीजीले नभने नि पिइहाल्छु नि पानी त
0: फेरि आज भरे बेलुका खिर खानुपर्छ फेरि भरे पेटमा अटाइन्न भनेर पानी पो मजाले तपाईँले नपिकन बसिराख्नु भएको छ कि फेरि हजुर पिउनुपर्छ अनि आज कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा पनि यहाँलाई जानकारी नै छ होला है
1: हजुर आज ट्र्याक रोज्न चाहनु होइन
0: हजुर एकदमै हो कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ
1: दुई नम्बरको लागि
0: हजुर हुन्छ हामी दुई नम्बरको ट्र्याक राख्नेछौ तपाईँले मजाले सुन्नुहोला र पत्ता लगाउनुहोला है त
1: हुन्छ सकेसम्म ट्र्याक
0: सक्नुहुन्छ होला आज चाहिँ सुन्नुहोला है
1: हुन्छ

0: हजुर सम्झना जी
1: पता लाग्न गाह्रो पर्यो त
0: गाह्रो पर्यो है
1: लाइन गइदिसके
0: के गर्न चाहनुहुन्छ त के भन्न चाहनुहुन्छ फेरि पनि सुन्नुहुन्छ कि अर्को साथीले पास भन्न चाहनुहुन्छ
1: अर्को साथीलाई पास गरिदिए
0: हजुर हस् हुन्छ अनि आजको बसाइबाट सम्झनाजीले सम्झिनु पर्दा ककसलाई सम्झन चाहनुहुन्छ
1: सर्वप्रथम हजुरलाई
0: धन्यवाद
1: अनि माथि आउनुहोस् आउनुहोस् अनि भित्र दिलुजीलाई अनि मेरो नानीले बोला आन्टी अरे अनि के अरे मेरो माइत मेरो घर परिवार सासु मम्मी गणेश कुमारी श्रेष्ठ बुवा गुरु प्रसाद श्रेष्ठ दिदी विष्णु कुमारी श्रेष्ठ श्रीमान नारायण प्रसाद श्रेष्ठ अनि मेरो छोरा धन प्रसाद श्रेष्ठ बुवा विश्वास सीता श्रेष्ठ नापिनी इभा श्रेष्ठ र मेरो छोरीहरू ठुलो नानी साधना श्रेष्ठ सानो नानी अनिसा श्रेष्ठ मेरो माइत बस्ने बुवा मम्मी भाइ काठमाडौँ बस्ने दुईटा बहिनी रहेको लागि देशमा बस्ने देवर गङ्गा श्रेष्ठ देवरानी पूजा श्रेष्ठ अर्को नानी लक्ष्मी श्रेष्ठ अर्को नानी पार्वती श्रेष्ठ अनि मेरो यहाँ माथि बस्ने सीताराम परिवार राम परिवार सीता परिवार टिकाराम परिवार सुकमाया परिवार राम परिवार सीता परिवार अब अगाडि त मै भइहाले पछाडि सम्पूर्णलाई भन्दै बिराउँछु म तिमीले
0: हजुर हुन्छ नमस्ते बाई बाई
1: बाई बाई
0: हजुर आजको पहिलो कलर हुनुहुन्थ्यो सम्झना श्रेष्ठजी उहाँले ट्र्याक नम्बर 1 रोज्नु भएको थियो तर पत्ता चाहिँ लगाउन सक्नु भएको छैन सम्पूर्ण साथीहरूले सम्झिँदै आजको बसाईबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ आजको बसाईमा 6 वटा ट्र्याक रहेको छ तपाईँले कुनै पनि एउटा नम्बरको ट्र्याक रोज्न सक्नुहुनेछ हामी बजाइदिनेछौ यहाँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ साताको सातै दिन फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं तपाईँले आफूलाई मन परेको बसाईको दिनमा फोन गर्न सक्नुहुनेछ र प्रशस्त मात्रामा पानी पिउनुहोला आज साउन 15 खीर खाने दिनको पनि एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु साथै कार्यक्रम आजको कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईँले सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ कार्यक्रम कस्तो लाग्छ यहाँलाई ककसलाई सम्झिन चाहनुहुन्छ इत्यादि कुराहरू समेटिएर चाहिँ यहाँले कमेन्ट गर्न सक्नुहुनेछ यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ स्वीकार दिनुहोला

यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ र प्रतिक्रिया दिन सक्नुहुनेछ। हामी सात दिनको सातै बार फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौ। आइतबारको दिनमा एउटा शीर्षक राखेर त्यसमा डिस्कस छलफल गर्ने गर्छौं। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीतहरू रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौं। मंगलबारको दिनमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्तक जस्ता लेख रचनाहरू प्रस्तुत गर्न सक्नुहुनेछ भने शुक्रबारको दिनमा तपाईँले म्युजिकको ट्र्याक पत्ता लगाउनुपर्ने हुन्छ, गेस गर्नुपर्ने हुन्छ, जुन आजको बसाई पनि हो। र साताको अन्तिम दिन शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई, यो बसाई अनुसार हामी कार्यक्रममा उपस्थित हुने गर्छौं भने तपाईँले पनि आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। फेसबुक पेजबाट पनि जोडिन सक्नुहुनेछ, त्यहाँबाट पनि तपाईँले कमेन्टहरू पठाउन सक्नुहुनेछ। यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसुलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोड़िन सक्नुहुनेछ। आज हामी शुक्रबार बसाईमा छौं। शुक्रबारको बसाईमा हामीले छवटा गीतको ट्र्याक लिएर आएको छौं भने तपाईँले कुनै पनि एउटा नम्बर रोजेर त्यो नम्बरमा रहेको ट्र्याक बजाउनको लागि भन्न सक्नुहुनेछ र तपाईँले भन्नुभएको नम्बरको ट्र्याक हामी बजाउनेछौं। तपाईँले कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँले 06605020 डायल गरे र फोन गर्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुन्छ। त्यहाँबाट पनि तपाईँले कमेन्ट पठाउन सक्नुहुनेछ। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, शुभ दिन, आज साउन 15 खिरखाने दिनको शुभकामना। म ढकाल धर्मराज वीरता मोड़ झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई असारको 15 दही चिउरा खाने साउने 15 खीर बोलको गीत बजाइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज साउन 15 गते जन्मदिन मनाउनु हुने झापा खुदुना बारीकी दिदी सरस्वती ढकाल, गरमणि झापाकी साथी आकृति श्रेष्ठ र संघर्षभाकी साथी फुच्ची वर्ष राईलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना माया व्यक्त गर्दछु भन्नुभएको छ। हजुर नमस्कार, यहाँलाई पनि एकदमै धेरै शुभकामना छ धर्मजी, र पक्कै पनि यहाँले भन्नुभएको गीत आज पक्कै पनि बजाउनेछौ। यहाँले चाहिँ सुन्नुहोला, लास्टसम्म अन्तिमसम्म चाहिँ सुन्नुहोला, पक्कै पनि गीत चाहिँ बज्नेछ। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रममा जोड़िन सक्नुहुनेछ। 06605020 डायल गरेर आजको बसाईमा तपाईँ जोड़िन सक्नुहुनेछ। हामीसँग अझै पनि छवटा म्युजिकको ट्र्याक बाँकी रहेको छ। तपाईँले कुनै पनि एउटा नम्बरको ट्र्याक रोजेर बजाउनको लागि चाहिँ अनुरोध गर्न सक्नुहुनेछ। एकदमै गर्मी पनि बढ़िरहेको छ, प्रशस्त मात्रामा पानी पिउन पनि एकदमै अनुरोध गर्न चाहन्छु। साथै साथमा हुनुहुन्छ भने तपाईँले पक्कै पनि कार्यक्रममा फोन पनि गर्न सक्नुहुनेछ। र फेरि पनि यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
1: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
0: सूचना बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौता रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौता रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौता रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौं। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ।

0: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
1: मर्तिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झरना महोत्सव 2083 मर्तिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झरना महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
0: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न,
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न,
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: हजुर, यो मिठो सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ आजको कार्यक्रममा 0665200020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि सुनेर तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ, कमेन्टहरू पठाउन सक्नुहुनेछ, ककसलाई सम्झिन चाहन्छु भनेर। र अझै पनि छवटा म्युजिकको ट्र्याक बाँकी नै छ, तपाईँले फोन गरेर कुनै पनि नम्बरको ट्र्याक रोज्न सक्नुहुनेछ। हामी ट्र्याक बजाउनेछौ, तपाईँले चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ। यदि तपाईँले पत्ता लगाउनु भयो भने पूरै गीत बजाइदिनेछौ, र तपाईँले पत्ता लगाउन सक्नु भएन भने अर्को साथीको लागि चाहिँ हामी पास गर्नेछौ। यो चाहिँ हाम्रो आजको बसाइरहेको छ, सात दिनको साथै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौ। तपाईँले पनि आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन। सन्चै हुनुहुन्छ कृष्णजी? हजुर, म चाहिँ एकदम बिरामी छु है कृष्णजी। हजुर, हो नि। हजुर, आज मलाई पैतालादेखि शिरसम्म सबै दुखिरहेको छ भन्नुपर्छ है।
1: ओहो, टाउकोमा मात्रै दुखे त सिटामन लिएर दौडेर आउने थियो।
0: आज मलाई शिरदेखि पाउसम्म सबै बिरामी छु भन्नुपर्छ आज म।
1: बर्बाद नि।
0: हजुर, एकदमै बर्बाद भयो नि। अनि के गर्दै हुनुहुन्छ कृष्णजी?
1: हजुर, बसी बसाइ नै हो।
0: अनि पानी कतिको पिउनु भएको छ?
1: हजुर, तपाईँले सोध्छ भनेरै पियो भर्खरै। तपाईँले पिउनुभयो?
0: हजुर, मैले पनि पिइसकेँ है। अनि आज कृष्णजी कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, तै पनि ढिलो फोन गर्नुभयो, किन होला?
1: सुनिरहेको, फेरि अब ऊ त पत्ता लगाउनु त सक्दैन मैले भनेर फोन नगरौँ भनेको। फेरि अब लक्ष्मीजीसँग अब एक दुई वचन भन्ने बोल्नु पर्यो भनेर फोन गरेको नि। धेरै
0: आज शुक्रबारको दिन, फ्राइडे ट्राइडे नै हो कि कृष्णजी? तपाईँले पत्ता लगाउनु नै पर्छ भन्ने चाहिँ जरुरी छैन, तर ट्राई चाहिँ गर्नुपर्छ भन्ने चाहिँ जरुरी छ कि फेरि?
1: हजुर,
0: ट्राई गर्नुहोस् त। कति नम्बरको ट्राई रोज्न चाहनुहुन्छ?
1: एक नम्बर कसैले नै रोज होइन, त्यही रोज दिनमा यो भएर पहिले पनि पत्ता लगाउनु त सक्दैन के अरे। साथीहरू यति ऊ भएन आज।
0: हुन्छ, हामी एक नम्बरको ट्र्याक बजाउनेछौ, मजाले सुन्नु होला है त।
1: हस्,
0: रेडी हुनुहुन्छ कृष्णजी?
1: हजुर, रेडी, आई एम रेडी, दौडिनै खोजिरहेको छु।
0: हस् हुन्छ।

0: हजुर कृष्ण जी
1: हजुर बजी आले गरा
0: कुन गीतको ट्र्याक होला
1: त्यही बजेको गीतको ट्र्याक हो
0: भन्नुहोस् त
1: अब ट्याक्कै भन्नु सक्दैन मैले त्यो
0: फेरि पनि सुन्न चाहनुहुन्छ कि अर्को साथीलाई पास भन्न चाहनुहुन्छ
1: पास गरिदिन्छु
0: हुन्छ अनि कसलाई सम्झिन चाहनुहुन्छ आजको बसाइबाट
1: हजुर सम्झिनु पर्छ सबभन्दा पहिला त तपाईँलाई
0: हजुर धन्यवाद
1: अनि प्राविधिकमा साथ दिने दिल्लीजीलाई मर्स्याङजी होल टिमलाई अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमी कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई भन्दै बिदा हुन्छु होस् त बाई बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो कृष्ण लामा चाहिँ हुनुहुन्थ्यो खुदी बगैँचाबाट उहाँले ट्र्याक नम्बर वान रोज्नु भएको थियो तर पत्ता चाहिँ लगाउन सक्नु भएन यदि तपाईँलाई पत्ता लगाउन जस्तो लाग्छ पत्ता लगाउन सक्छु जस्तो लाग्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर आज हामी शुक्रबार बसाईमा छौं शुक्रबारको बसाईमा तपाईँले कुन गीतको ट्र्याक हो भनेर चाहिँ गेस गर्नुपर्ने ट्राई गर्नुपर्ने दिन हो आज अलिकति कम मात्रामा साथीहरू जोडिराख्नु भएको छ पक्कै पनि साथीहरू काममा व्यस्त हुनुहुन्छ होला र फेरि पनि सम्पूर्णलाई साउन 15 एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु टेक बहादुर पुमाजीले लेख्नु भएको छ सञ्चालक लक्ष्मीजी नमस्कार गुड आफ्टरनून सुन्दैछु उदयपुर नगरपालिका 8 बेलटार राई चोकबाट फेसबुक लाइभमा रेडियो मर्सङ्गे एफएम 95 MHz र आज साउन 15 हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु है सञ्चालक लक्ष्मीजी भन्नुभएको छ हजुर नमस्कार टेक बहादुरजी एकदमै धेरै खुसी लाग्यो फोन पनि गर्नुभयो भने चाहिँ अझै धेरै खुसी लाग्थ्यो होला यहाँलाई पनि एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रममा जोडिनुहोला यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665520 डायल गरेर। यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: पञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते टेक बहादुरजी।
1: हजुर लक्ष्मीजी,
0: टेक बहादुरजीलाई एकदमै धेरै सम्झिरहेको थियो, आज फोन गर्नुभयो, एकदमै धेरै खुसी लाग्यो है टेकजी।
1: हजुर हुन्छ लक्ष्मीजी, आज साउन 15 अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु हजुरहरूलाई पनि मेरो तर्फबाट।
0: हजुर धन्यवाद, यहाँलाई पनि एकदमै धेरै शुभकामना है।
1: हुन्छ लक्ष्मीजी, यता हाम्रो उदयपुरमा त आज पनि चर्को चर्को घाम गर्मी मौसम पो परेको छ, घाम लाग्दैछ आज पनि।
0: अनि पानी पिउनु भएको छ कि छैन त यहाँले?
1: मैले पानी पिउँछु नि लक्ष्मीजी, दिनमा त म त कति लिटर, लगभग त्यस्तै 3 लिटर 4 लिटरसम्म पिउँदैछु पानी एक दिनमा त।
0: एकदमै धेरै खुसी लाग्यो। अनि उदयपुरमा यहाँले आज खिर पकाएर खाने विचार गर्नुभएको छ कि छैन त?
1: पहिला चाहिँ खिर पकाएर माथि खोटाङमा बस्दाखेरि त खाइन्थ्यो, अनि अब वस्तु भवहरू त्यति पनि अब पाल्नु छोडेको छौँ, लगभग प्रायः जस्तो पाल्नु छोडेको छ त यहाँ उदयपुरमा पनि। त्यस्तै भैँसीहरू कति पालिन्थ्यो तर पहाडमा हुँदाखेरि त यहाँ प्रायः जस्तो पाल्नु छोडेको छ, यहाँ खिर खाने चलन चाहिँ हाम्रो चाहिँ छोडिसकेको छौँ यहाँ चाहिँ।
0: अनि आज एकदमै जोडिनु भएको छ कार्यक्रममा, सुन्दै पनि हुनुहुन्छ, बसाइको बारेमा जानकारी छ कि छैन?
1: हजुर लक्ष्मीजी, अनि ओ झलकहरू ए लाखे नम्बरहरू कति कति पो गएको छ नि लक्ष्मीजी?
0: हजुर, 1 देखि 6 नम्बरसम्मको सबै बाँकी नै रहेको छ है।
1: ए भनेपछि कुन चाहिँ रोजौँ त, 1 देखि भनेपछि आज 5 नम्बरको एकचोटि गरिदिनु न, हुन्छ कि हुँदैन है त लक्ष्मीजी?
0: हजुर मजाले हुन्छ, हामी बजाउनेछौँ, यहाँले चाहिँ मजाले सुनेर पत्ता लगाउनु होला है।
1: हुन्छ लक्ष्मीजी,
0: रेडी हुनुहुन्छ टेकजी सुन्नलाई?
1: हजुर हुन्छ, रेडी छु,
0: हामी बजाउनेछौँ, सुन्नु होला है त।
1: हुन्छ।

0: टेक टेक्जिल
1: हजुर लक्ष्मी जी
0: यो कुन गीतको ट्र्याक होला
1: यो गीत चाहिँ आई बिकर हिँडे हो मेरी बासै भन्ने गीत म यो भन्ने जस्तो लाग्दैछ मलाई यो
0: कुन गीत भन्नुभयो
1: यो आई बिकर हिँडे मेरी बासै भन्ने गीत हो
0: हो जस्तो लाग्छ अलिकति मिलाउनुहोस् त हुन त यस्तै यस्तै हो अलिकति लिरिक्स अलिक फरक परेको छ यस्तो
1: सोचिरहनु
0: यो हो भन्न चाहनुहुन्छ है
1: हजुर लक्ष्मीजी
0: माफ गर्नुहोला टेकजी यो गीत चाहिँ होइन है टेकजी
1: हजुर लक्ष्मीजी
0: माफ गर्नुहोला है यो गीत चाहिँ होइन अर्को बसाइपछि पत्ता लगाउनु होला
1: हजुर हुन्छ लक्ष्मीजी
0: हुन्छ ककसलाई सम्झिन चाहनुहुन्छ
1: हजुर सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ नि आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बत्ती गीतमा सम्झन चाहन्छु अनि हुन्छ वेलकम सो मच अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने मेरा चाहिँ नि आदरणीय सञ्चालिकाज्यूलाई पनि यो बत्ती गीतमा सम्झन चाहन्छु धरण विष्णु पादुकामा हुनुहुने दाजु रोशन फुला हाङराई खोटाङ बारापोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई भाइ सञ्जीव खड्का धनकुटा निवासी बहिनी जेनु बान्तावराई हर्पल रोशनी सञ्चालिका आरजे निर्मला कुवानज्यूलाई पनि यो बत्ती गीतमा सम्झँदै अनि आज साउन 15 हार्दिक मंगलमय शुभकामना दिँदै हजुरको बसाइबाट म टेक बहादुर कुमारै अहिलेलाई छुट्टिन्छु ओके बाई बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै टेक्जी जोडिनु भएको थियो उदयपुरबाट उहाँले ट्र्याक नम्बर 5 रोज्नु भएको थियो भने पत्ता चाहिँ लगाउन सक्नु भएको छैन तपाईँले पनि फोन गरेर आजको कार्यक्रममा जोडिन सक्नुहुनेछ शुक्रराज र शैली निर्दोषीले लेख्नु भएको छ हेलो हजुर नमस्ते एण्ड सांगीतिक अभिवादन म बास्तर हिलेहाङ सात घर भई हाल फेदिम 4W शुक्रराज र साइली निर्दोष हो अब बस्ने गीत मार्फत साथी भाइलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन् जीवन

नमस्कार, एकदमै धन्यवाद अनि साउन 15 को पनि शुभकामना छ शुक्र राज्यलाई। र शेरधर श्रीधर आईडीबाट कमेन्ट आएको छ, नमस्ते दिदी, म श्रीधर पौडेल इण्डिया नेपाल अर्घखाँचे, मिस यू अल भन्नुभएको छ, नमस्ते मिस यू टू भन्न चाहन्छु यहाँलाई। र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आजको कार्यक्रममा प्रत्यक्ष रूपमा हामीसँग तीनजना मात्रै साथी जोडिनु भएको थियो, सम्झनाजी हुनुहुन्थ्यो, कृष्णजी हुनुहुन्थ्यो र टेक बहादुरजी जोडिनु भएको थियो। उहाँहरू तीनैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिँदै टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु। र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251

सदन चलेपछि आएर घटनाका बारेमा नेपाली जनतालाई केही जानकारी दिनुपर्ने विश्वास व्यक्त गर्नुभएको छ। तर गृहमन्त्री संसदमा पाउन नसकेको बताउँदै सुनसरीमा गएर गृहमन्त्री आफै सहमतिका निम्ति लागेको अनौपचारिक जानकारी प्राप्त भएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरूल हुसैन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभएको हो। त्यस्तै वहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजु राज फुयालसँग पनि छलफल गर्नुभएको सभापति लामिछानेको सचिवालयले जनाएको छ। धार्मिक क्षेत्रका अगुवासँग लामिछानेले सुनसरी र सिरह लगायतका देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न सद्भावका लागि अपील गर्न आग्रह गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा भएको घटनाको विषयले लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली सहित निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्याली निकालिएको हो। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराति ललितपुरको धापा खेलबाट पक्राउ गरेको हो। स्मार्ट सेलसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका सीआईबीका प्रवक्ता अनुपम शमशेरले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो। सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ। सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले एक सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक गैर कानूनी र उत्तेजक गतिविधिमा संलग्न नहुनु अनुरोध गरेका छन्। शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढंगबाट सशस्त्र प्रहरीले काम गरिरहेको पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बालिन सहले मधेसबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे आज छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा डाक्टर सीके राउत, महन्द ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीम मिया अन्सारी, प्रभु सह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुभएको छ। कुवेतमा भएको ड्रोन आक्रमणबाट तेह्रथुङका सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणबाट गाड़ी चलाउने काम गर्दै आएका तेह्रथुङका 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। दूतावासको घटनाप्रति दुःख व्यक्त गर्दै शव स्वदेश पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायमा समन्वय र सहकार्य गरेर अघि बढ़ाएको पनि जनाएको छ। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारको जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली राजदूतवासले आग्रह गरेको छ। दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
1: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
2: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
3: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
2: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
3: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
2: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
3: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
4: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
5: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
6: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
7: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
6: कति दिन बस्ने मुख थुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
8: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665204497

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
9: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषाले कति छाप पुगे खैमु खोजिन्थिङ औस्यो
10: ए 26 तिसै घरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन औस्यो।
11: आफै रेडियो मर्साङ्गी FM 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो बैङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850386780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको
12: जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा
11: दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
13: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो बैङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099352।
11: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Zirconia.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेचिसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: ए साइली घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामसुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 9964651901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9556646662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: जय श्री राम जय श्री राम
8: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
7: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
7: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनसादी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
8: हो नि भाउजू
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
10: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने
9: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
10: प्रोप्राइटर सुनिल विश्वकर्मा जय श्री राम सुनसादी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
0: सम्पर्क मोबाइल नम्बर 9864595 94

0: Mania Extreme Energy Drink.
1: 아니, 쿠시, 게 간죠? 아스칼다 전에 푸르디로 라스워스터 데크수다.
2: 카니타 카스세 게이 호이나 디디. 람중 에그로비 컨선 द्वारा 우트파디트 수드다 람중 마하 비하나 벨루카 다이닉 에킥 삼차 카니 가리고수.
1: 아니 마하사이 수드다라 아르가닉 네 홀라라?
2: 호니 디디. 람중 마하다 1350 미터 우사이마 아프네이 펌마 정갈이 스로드바타 우트파디트 카티키 아르가닉 마하 호.
1: 마하 바이크 어루 키케 파인차 데 해?
2: 대하타 जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरी धान्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार पाँच गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर आठ तेह्र चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आठ होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
5: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
6: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवलो भविष्य सुनिश्चित गराउ।
4: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू, जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454848।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल। पाकिस्तानको ब्रोड पिकमा सम्पर्कविहीन आरोहीको खोजीमा जुट्न सम्बन्धित निकायलाई आग्रह। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुमका सोम कुमारको ज्यान गएको पुष्टि। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ। स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै। महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने। र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सीके राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समी मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुभएको थियो। छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्तो कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैन थियो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले छलफलको क्रममा प्रतिबद्धता समेत जनाउनु भएको छ। यसैबीच अहिले प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र उत्पन्न अवस्थामा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरूल हुसेन र मौलाना मोहम्मद खलिदसँग छलफल गर्नुभएको हो। त्यस्तै उहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि छलफल गर्नुभएको छ। धार्मिक क्षेत्रका अगुवासँग उहाँले सुनसरी र सिरा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावको लागि अपील गर्न आग्रह गर्नुभएको छ। भेटपछि संयुक्त विज्ञप्ति निकालेर धार्मिक अगुवाहरूले पनि संयम रहन, सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन संयुक्त रूपमा अपील गर्नुभएको छ। सुनसरीको देवाङगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सद्भाव र्याली गरिएको हो। नेपाल सरकारले पाकिस्तानको ब्रोड पिकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पिक आरोहणको क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजोको हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित पूर्वहादुर गुरूङ युक्त किली पेम्बा शेर्पा किलु निमा शेर्पा नुवाङ थिङ्कु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। छ जना नेपाली सहित दस जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा चार जनाको शव भेटिएको पछिल्लो विवरण छ। भेटिएका शवको पहिचान हुन सकेको छैन। खोज तथा उद्धारका लागि पाकिस्तानमा रहेको नेपाली दूतावास मार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको पर्यटन विभागले जनाएको छ। साथै खोज तथा उद्धार कार्य सम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ। ब्रोड पीक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिमपहिरो गएको थियो। निर्मल पूर्जाले यसअघि सन् 2019 ब्रोड पीक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो। कुवेतमा भएको ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका तेह्रथुमका 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। दूतावासले घटनाप्रति दुःख व्यक्त गरी शव स्वदेश पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ़ाएको पनि जनाएको छ। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह पनि गरेको छ। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल अर्थात स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जवराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो। लाइसेन्स खारेजीपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढ़ाएको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
8: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 056-94-333-493-555।
6: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिण्डरको माग बढ़दा बजार केही असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति धेरै खोजी नगरेका तर गएको असार 31 गते यता पुनः भरि सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले कई पटक सिलिण्डर साट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको दावी छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्नेहरूको लाइन बढ़ेको छ। निगमले विक्रेतालाई नियमित ग्राहक भन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकता भन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै निगमले हल्लाका पछि नलाग्न अनुरोध गरेको छ। निगमका अनुसार हिजोसम्म झण्डै 25-26 हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ। भारतीय आयल निगमबाट दैनिक 100 भन्दा बढ़ी बुलेट लोड भइरहेका छन् भने त्यत्तिकै संख्यामा विभिन्न नाकाबाट ग्यास पनि भित्रिरहेको छ। अब विदेशको खबर। साउदी अरब सहित 14 देशले महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन्। बाब एल मन्डेव स्टेट, लाल सागर र एडनको खाड़ी लगायत महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएका समाचार संस्था एएनआईले जनाएको छ। साउदी अरब विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको छ। स्टेट अफ हर्मुजमा तनावका कारण उत्पन्न पारवहन अवरोधका कारण सुरक्षा खतरा बढ़ेपछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढ़ेको छ। यो गठबन्धनमा साउदी अरब सहित कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन्। यो सम्झौतालाई रियादमा आयोजित सैन्य सम्मेलनमा औपचारिक रूप दिइएको थियो, जसमा युरोपेली संघका प्रतिनिधिहरूसँगै 43 देशका रक्षा प्रमुख र प्रतिनिधि भेला भएका थिए। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्नो क्षेत्रमा केन्द्रीय मुख्यालय स्थापना गर्ने तयारी भएको जनाएको छ। प्रस्तावित संगठनात्मक ढाँचाले संयुक्त कमाण्ड संरचना, परिचालन नियन्त्रण केन्द्र र गठबन्धन प्रयासहरूलाई समन्वय गर्न सचिवालय स्थापना गर्ने उल्लेख छ। अब खेल खबर। निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने अडानसहित फिफाले कसैले पनि फुटबल बिक्री गरिरहेको छैन भनेको छ। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले यो योजना अघि बढ़ेको खण्डमा विश्वकप बहिष्कार गर्ने हिजो निर्णय गरेको छ। उत्तर तथा मध्य अमेरिकामा फुटबलको नियमन गर्ने र यस वर्षको फिफा विश्वकप आयोजना गरेको संस्था कोन्काकाफले आफ्ना 41 सदस्य राष्ट्रहरूले सदस्य संघहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई अस्वीकार गरेको जनाएको छ। फिफाले विश्व फुटबलको सञ्चालन गर्छ र इन्फान्टिनोको प्रस्ताव पारित हुनका लागि यसका 211 सदस्य मध्ये 106 समर्थन आवश्यक पर्नेछ। यूईएफए र कोन्काकाफका सदस्यहरूको कुलमत संख्या 96 छ। फिफाले आज विज्ञप्ति निकालेर परामर्श प्रक्रिया गलत संचार माध्यमका समाचारहरूका कारण अवरूद्ध भएको दावी गरेको छ। फिफाले विश्वकप लगायत आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा व्यावसायिक सहायक कम्पनी स्थापना गर्न प्रस्ताव गरेको छ र बाह्य लगानीकर्ताहरूले यसमा हिस्सेदारी खरिद गर्न सक्नेछन्। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता। रासोपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल। पाकिस्तानको बुरोड पीकमा सम्पर्क बिना आरोहीको खोजीमा जुट्न सम्बन्धित निकायलाई आग्रह। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुनका सोमकुमारको ज्यान गएको पुष्टि। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ। स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै। महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान।
11: NBL होटल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप
12: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा
11: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
11: न्यून सेवा शुल्क न्यून ब्याज दर
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
12: शर्तहरू लागू हुनेछन्
13: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
14: साली नदीको शिर
11: मणिचूडको काख
14: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
11: शान्ति र आनन्दको अनुभूति
14: भीडभाडबाट टाढा
11: शहरबाट नजिकै
14: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
11: झुले अर्ग्यानिक फार्म रिजोर्ट
12: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4566 र 9841-5481 वेबसाइट झुले.com.np
15: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
16: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
17: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242
18: कम ऑन यू विल सर्टेनली बी बेनिफिटेड
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्झेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ काठमाडौँको माइतीगर मण्डलामा नागरिक अपील तथा ऐक्यबद्धता र्याली निकालिएको छ देशभर पछिल्लो चरणमा देखिएका द्वन्दका घटनापछि आज शान्ति सद्भाव र सामाजिक एकताका लागि भन्दै माइतीगरमा नागरिक अगुवाहरूले र्याली निकालेका हुन् र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील समेत गरिएको छ काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले माइतीगर मण्डला क्षेत्रमा बर्खायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशीय पानी निकासका लागि छुट्टा छुट्टै पाइप प्रणाली निर्माण गरिने बताउनु भएको छ उहाँले अहिले धेरैजसो ठाउँमा ढल र बर्खाको पानी एउटै प्रणालीबाट बगाइने भएकोले सामान्य भन्दा धेरै वर्षा हुनासाथ निकासले भार धान्न नसक्ने अवस्था आएको बताउनुभयो त्यस्तो समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि महानगरले पहल गरिरहेको भन्दै उहाँले यस्ता ठाउँमा गुरूयोजना बनाएर काम गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो कार्यवाहक मेयर डंगोलले दीर्घकालीन समस्याको समाधानका लागि ढल र वर्खाको पानी व्यवस्थापनलाई छुट्टा छुट्टै प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउँदै सरकारवाला निकायबीच समन्वय गरी त्यस्ता पूर्वाधार विकासमा लगानी बढ़ाउनुपर्ने बताउनु भएको छ लघुवित्त पीड़ितहरूले काठमाण्डुको माइतीगर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशनलाई आज पनि निरन्तरता दिएका छन् लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा गएको मंगलबारदेखि अनशन शुरू भएको हो आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्यावर्ती हुनुपर्ने भन्दै सरकार समक्ष विभिन्न माग अघि सारेका छन् उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीड़ितका तीन बुधे असहमति सहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई मुख्य प्राथमिकतामा राखेका छन् समितिले जारी गरेको मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने उल्लेख छ त्यसै गरी गरीब मजदूर सुकुम्बासी र किसानलाई ब्याज छूट सहित निशुल्क ऋणको व्यवस्था गर्नुपर्ने तथा नागरिकको आवश्यकता र क्षमताको आधारमा रोजगारी एवं उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने लगायतका माग रहेका छन् आफ्ना माग पूरा नभएसम्म अनशन र आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने पनि संघर्ष समितिले जनाएको छ र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसँग नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको डू टोइटले शिष्टाचार भेट गर्नु भएको छ। भक्तपुर नगरपालिकाको कार्यकालमा आज उहाँहरूबीच भेट भएको हो। कार्यालयमा आज उहाँहरूबीच भेट भएको हो। भेटको क्रममा मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणलाई निरन्तरता प्राथमिकतामा राख्दै आएको बताउनुभयो। सम्पदा क्षेत्रलाई असर पर्ने कन्सल्ट तथा गाड़ीको प्रवेशलाई नियन्त्रण गरिएको, पुरानो नगर क्षेत्रभित्र परम्परागत तथा मौलिक शैलीमा घर निर्माण गर्न नागरिकलाई प्रेरित गर्नुका साथै अनुदान उपलब्ध गराउँदै आएको पनि मेयर प्रजापतिले बताउनु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभञ्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने, प्रधानमन्त्रीको प्रतिबद्धता, रासोपा सभापति लामी छानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल, माइती घरमा हुने डुबानप्रति कार्यवाहक मेयर डंगोलको चासो, ढल र आकाशी पानी निकासका लागि छुट्टा छुट्टै पाइप प्रणाली निर्माण गरिने, र लघुवित्त पीड़ितको सामूहिक आमरण अनशन आज पनि निरन्तर। अहिलेलाई चारभञ्जाङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति जाडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Hibonia.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याउँछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
5: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर सात लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: र जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
7: हेलो, मर्सेङ्गे FM 95 MHz

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुम प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9855281186 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: extreme energy drink.
1: 아니, 쿠시, 그게 간죠? 아스컬다 전에 푸르디로 라스워스터 데크수다.
2: 카니타 카스테 케이 오이나 디디. 람중 에그로비 컨선 द्वारा 우트파딧 수드다 람중 마하 비하나 벨루카 다이닉 에켁 삼차 카니 가리고추.
1: 아니 마하사이 수드다라 오르가닉 네 홀라라?
2: 호니 디디. 람중 마하다 1350 미터 우사이마 아프네이 펌마 정갈이 스로드바타 우트파딧 카티키 오르가닉 마하 호.
1: 마하 바이크 어루 키케 파인차 데 해?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेसर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बैङ्चोक लमसुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो

0: काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्यनेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
1: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।

0: Narnia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसाली पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
6: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
1: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फललना खैबिनी लिङ खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिव वेबसाइट ना URL चेक लना आठ्यावा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0663520973 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: California Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बम बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
6: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
0: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7, भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7, जेबी चोक भित्रपट्टि, लमजुङ।
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
0: नोट, फल सिलिङ, कार्य बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
10: नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाटा, खुलास चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: भनेपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 98।

0: पूर्ण वा सवारी साधन संचालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
2: अनि तयो कागज केमा छिवा
3: अँ झिल्काई
2: के पर्सनल नम्बर ब्लक लैबी
3: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लैर खर्खाई
2: अनि बैंगरी
3: बैंगरी
2: अँ
3: चर्चै तली लग पर्दी
2: चम्नल पति न आफै न मोबाइल नम्बर फेदिया बदेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
3: सतर्क तना ठगी तब्द क्या जोगिना
4: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
6: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
7: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
7: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
6: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
7: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
6: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
7: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ट्ज।

0: Mania Extreme Energy Drink.
1: 아니, 쿠시, 게 칸초? 아까도 전에 푸르디로 라스워스터 데크추다.
2: 하니타 카스테 게 요이나 디디. 람중 에그로비 컨선 द्वारा 우파딧 수드다 람중 마하. 비하나 벨루카 다이닉 에켓 썸차 하니가리 고추.
1: 아니 마하사이 수드다라 아르가닉 네 홀라라.
2: 호니 디디. 람중 마하다. 1350 미터 우사이마. 아프네이 펌마 정글리 스로드바타. 우파디 카티키 아르가닉 마하호.
1: 마하바이크 어루 키케 파인츠데 해.
2: 대한 타 जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसिसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि
9: तपाईं रेडियो मर्सेङ्गी एफएम 5

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
6: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
5: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
6: ए हो र?
5: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
6: बाप्रे, यति धेरै जोखिम?
5: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
7: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Liponia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261
6: हेलो म सङ्गीत एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 र 98130949532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902990, मोबाइल नम्बर 98560602990।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, साना दाल मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: क्योंदी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आ रही खई बिले तुई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो तानी सतर्क तना ठज रिक्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश।

0: बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचारी पसल, भिसिसहर नगरपालिका सात, लमजुङ। सम्पर्क फोन 066-520-209।
1: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडार इकाई 2083 श्रावण 16 गते, राइनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98-560-45-248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98-412-38-555, विदुर तिवारी 98-560-45-252, विवेक तिवारी 98-466-34-609।

0: California.
1: Extreme energy drink.
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाई अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
3: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
4: बाल विवाह नगरौ, नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गरौ।
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
6: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
5: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
6: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल। सात बुझ्दै सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत। सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील। आज विभिन्न जिल्लामा सद्भाव र्याली।
0: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थाले। अभाव नरहेको तर माग 81 बढेपछि असहज भएको निगमको दावी।
1: विवाह खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिकाको बहुआयामिक पक्षमा सुधार। कक्षा 8 सम्म नै विवाह खाजाको कार्यक्रम लैजाने तयारी।
2: शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त प्लानमै छ हाम्रो, होइन 8 कक्षासम्मै लैजाने कार्यक्रम छ।
0: स्पेनी शहर सेउटामा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरे। स्पेन प्रवेश गर्ने प्रयासको क्रममा 18 जनाको ज्यान गयो।
1: र इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा सुनसरी घटना र उत्पन्न पछिल्लो परिस्थितिका विषयमा आज दिनभर भएका गतिविधि। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेता तथा आफ्नै पार्टीका सांसदहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सिक्की राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीमिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुहुन्थ्यो। छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्ता कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैनथ्यो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले प्रतिबद्धता समेत जनाउनु भएको छ। साथै उहाँले आफ्ना कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेतर्फ नसोच्न पनि अनुरोध गर्नुभएको सहभागी नेताहरूले बताएका छन्। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँगको छलफल लगत्तै आजै प्रधानमन्त्री शाहले तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसदहरूसँग पनि छलफल गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पछिल्लो घटना मधेस प्रदेश का समसामयिक विषय लगायत बारे कुराकानी भएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले सबै सांसदलाई आफ्नो क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान समेत गर्नुभएको छ।
1: सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच सात बुधे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराति सहमति भएको हो। सात बुधे सहमति भएपछि पीड़ित परिवार शव उठाउन सहमत भएको हो। अहिले आवश्यक प्रक्रिया चलिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभएको छ। सुनसरी क्षेत्रमा यसअघि लागू गरिएको कर्फ्यू र निषेधाज्ञाको व्यवस्था यथावत नै रहेको पनि उहाँले बताउनु भएको छ। तर पछिल्लो उत्पन्न परिस्थिति विस्तारै सामान्यीकरण हुँदै गइरहेको सुरक्षा निकायले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा पूर्ण निषेधाज्ञा लागू गरेको छ। आज बेलुका 5 बजेदेखि भोलि शनिबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी रहेको हो। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जना भन्दा बढ़ी भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नहुने गरी निषेधाज्ञा छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग आज छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभयो। त्यस्तै विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि उहाँले छलफल गर्नुभयो। धार्मिक क्षेत्रका अगुवासँग सुनसरी र सिराहा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि लामिछानेले अपील समेत गर्नुभएको थियो। लगत्तै विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आम नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। रासोपाका सभापति लामिछानेसँग आज भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई स्वीकार गर्न अपील गर्नुभयो। उहाँहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गर्नुभएको छ। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव तिवारी, जमीअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज भुइँयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरूल हसन फलादीले हस्ताक्षर गर्नुभएको छ। सुनसरी, सिराहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोसुकीलाई कार्यवाही गर्न, पीड़ित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ।
1: देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्याली गरिएको हो। त्यस्तै आज दिउँसो काठमाण्डुको माइतीघरमा नागरिक अपील तथा ऐक्यबद्धता र्याली निकालिएको छ। र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील गरिएको छ।
0: यस्तै नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने भएको छ। सुनसरीको कप्तानगंज घटना र त्यसपछि तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको हो। बैठकले पछिल्लो घटनाको सत्य तथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहल कदमी लिने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाण्डुमा उपलब्ध सुनसरी, मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको सहभागिता रहेको थियो।
1: त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मध्य प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिवीले एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मध्य प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिवीका सहायक डिन डाक्टर भरत राईले जानकारी दिनुभएको छ। यस्तै नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भंगाहा रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकोले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम मधेसले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दिवा खाजा र यसको प्रभावबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल, सात बुधे सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील, आज पनि विभिन्न जिल्लामा सद्भाव र्याली, कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले पाकिस्तानको ब्रोड पीकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजो हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित फूरबहादुर गुरूङ युक्त, खिली पेम्बा शेर्पा, किलु निमा शेर्पा, नुवाङ थिंगु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। विभागका अनुसार 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ। यो खबर तयार पार्दासम्म भेटिएका 4 शवमध्ये एक चर्चित नेपाली पर्वतारोही पूरबहादुर गुरूङ युक्तको रहेको अल्पाइन क्लब अफ पाकिस्तानले पुष्टि गरेको छ। ब्रोड पीक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिम पहिरो गएको थियो। निर्मल पूर्जाले यस अघि सन् 2019 ब्रोड पीक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो।
0: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थालेका छन्। ग्यास नपाएको उनीहरूको गुनासो छ, तर नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिण्डरको माग बढ्दा बजारकै असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति नै धेरै खोजी नगरेको, तर गएको असार 31 गते यता पुनः भरि सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले एकैपटक सिलिण्डर साट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको भनाई छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको हो। निगमले विक्रेतालाई नियमित ग्राहक भन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकता भन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै आयल निगमले हल्लाका पछि नलाग्न पनि अनुरोध गरेको छ।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी नहुने हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको आज जवाफ दिँदै मन्त्री पोखरेलले बस्ती हटाएका क्षेत्रका विद्यार्थीको पठन पाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री पोखरेलले खरीपाटी बोडे र इचंगु होल्डिङ सेन्टरमा रहेका 59 जना बालबालिकाहरूलाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराएको, विद्यालय आवत जावतका लागि गाड़ीको सुविधा, खाजा, पोसाक, झोला, स्टेशनरी तथा सरसफाईका सामग्री उपलब्ध गराएको पनि बताउनु भएको छ।
0: फेरि पनि शिक्षाकै प्रसंग, 5 दशक अघिदेखि विद्यालयमा संचालित दिवा खाजा कार्यक्रमले झण्डै 30 लाख बालबालिका प्रत्यक्ष लाभान्वित भएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। दिवा खाजा कार्यक्रमकै कारण विद्यालयमा भर्नासँगै विद्यार्थीको सिकाई उपलब्धिमा समेत सुधार आएको प्रतिवेदनमा उल्लेख छ। विद्यालय दिवा खाजा कार्यक्रम 2024 साल भदौदेखि शुरू भएको थियो। त्यस्तै सरकारले आर्थिक वर्ष 64-65 कर्णाली क्षेत्रबाट यसलाई औपचारिक रूपमा अगाडि बढ़ाएको थियो। आर्थिक वर्ष 76-77 देशभरका सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा 5 सम्मका विद्यार्थीका लागि यो कार्यक्रम विस्तार गरिएको छ। दिवा खाजाले बालबाकी लेखाको पोषण लगायत बहुआयामिक पक्षमा ल्याएका सुधारबारे साथी सम्झना महर्जनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्यसँग कुराकानी गर्नुभएको छ।
2: दिवा खाजा कार्यक्रम अहिले देशभरि कक्षा ECDदेखि कक्षा 5 सम्मको बच्चाहरूलाई विद्यालयमा नै उपलब्ध गराएका छौं। यसको मूल उद्देश्य के थियो भने सामान्यतया विद्यालयमा हुने पत्रु खानाको प्रयोगलाई कम गर्दै विस्तारै बालबालिकाहरूको पोषण र स्वास्थ्यमा सुधार ल्याउने, शैक्षिक उपलब्धि बढ़ाउने र यसबाट स्थानीय उत्पादनहरूको दिवा खाजामा प्रयोग गरेर त्यसको आर्थिक उत्पादन पनि बढ़ाउने हिसाबले यो कार्यक्रमहरू सञ्चालन भएका छन्। अनि हामीले भर्खरै एउटा रिसर्च पनि गरेका थियौं, त्यो रिसर्चले पनि विद्यार्थीहरूको खानपानको व्यवहारमा सुधार आएको छ, उनीहरूको व्यक्तिगत सरसफाईमा सुधार आएको छ। यसले गर्दाखेरि बच्चाहरू आफै चम्चा, प्लेट, कचौरा आफै सफा गर्ने बानी विकास गरेका छन् भन्ने जस्ता कुराहरू पनि आएको छ। र यसले खास मूल कुरा त विद्यार्थीहरूको विद्यालयमा भर्ना बढेको छ, उपस्थिति बढेको छ।
12: यसले समग्रमा बहुपक्षमा चाहिँ सुधार ल्याएको देखियो। स्वास्थ्यको मात्र चर्चा गर्ने हो भने के कस्ता खालका सुधार ल्याएको छ?
2: बच्चाहरूको अलिकति विद्यालयमा भोकको कारणले पेट दुख्ने अथवा विद्यालयमा उपस्थित नहुने, बिरामी हुने जस्ता कुराहरूलाई यसले पक्कै पनि प्रभाव पारेको हुनुपर्छ। हामीले स्वास्थ्यकै भनेर त्यस्तो स्वास्थ्यकै कुरा त गरेका छैन, तर उनीहरूलाई चाहिँ वास्तवमा पोषण नपुग्ने कुरालाई सुधार गर्न खोजेको हुनाले पोषणलाई मुख्य हामीले आधार बनाएका छौँ। पोषण राम्रो भयो भने बच्चाको इम्युनिटी बढ्छ, त्यसैले अब यसले वास्तवमा बच्चाहरूको स्वास्थ्यमा राम्रो सुधार आएको भन्ने प्रक्षेपण छ।
12: दिवा खाजाले चाहिँ यो रैथानी उत्पादनलाई चाहिँ कतिको प्राथमिकता दिएको छ?
2: गत साल 100 पालिकामा स्थानीय उत्पादनमा आधारित भनेर स्थानीय तहहरूलाई अनुदान पनि, एक्स्ट्रा अनुदान पनि दिएका थियौं। गाउँपालिकाको लागि 3 लाख र नगरपालिकाको लागि 4 लाख। दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनमा आधारित बनाउने यो एक खालको परीक्षण जस्तो पनि हो। र यो वर्ष 150 थप पालिकाहरूमा यो कार्यक्रम लागू हुँदैछ होइन. त्यसले खास स्थानीय उत्पादनलाई नै जोड दिन खोजेको. वास्तवमा स्थानीय उत्पादन भयो भने रैथाने भनौँ न, हजुरले पनि अघि रैथाने भन्नुभएको थियो, रैथाने कुराहरू भयो भने त्यो शुद्ध हुन्छ सफा हुन्छ भन्ने कुरा स्कूलहरूले बाहिरबाट किन्दैनन्, त्यसैले पक्कै पनि यसले राम्रो गरेको छ भन्ने कुरा हामीले विश्वास गर्न सक्छौ.
12: यो विद्यालय अभिभावक र किसानलाई जोड्न चाहिँ कतिको मदत पुर्याएको छ यो कार्यक्रमले?
2: हजुरले एकदमै चुरो कुरो समातेर भन्नुभयो होइन. यो वास्तवमा विद्यालयमा सबै ठाउँमा तराईतिरलाई त्यति समस्या हुँदैन, पहाड़ी र अलि हिमाली भेगतिर चाहिँ स्थानीय उत्पादन पनि अलिकति कम हुन्छ. त्यहाँ अभिभावकको राम्रो सहयोग भएन भनेदेखि विद्यालयको त्यति धेरै बच्चाहरूलाई खाजा पुर्याउन कठिन हुन्छ. त्यसैले हामीले देखेको कुरा के हो भने अभिभावकले उत्पादन गर्ने र त्यसको अनिवार्य रूपमा विद्यालयले त्यसको खरिद गर्ने खालको एक खालको सहमति बढाउनु पर्ने हुँदो रहेछ होइन. अहिले जे जति भएको छ एक खालको भोलिन्टियरले भएको छ, एउटा ट्रायलको रूपमा भएको छ होइन. अभिभावकहरूको खाद्यान्नहरू विद्यालयमा खरिद भएर त्यसबाट अभिभावकलाई पनि आर्थिक लाभ भएको छ, तर यो अलिकति नियमित र एउटा सिस्टमेटिक बनाउनलाई त्यहाँको रैथाने बालीहरू कुन कुन हुन्छ त्यसको क्यालेन्डर बनाइदिनु भयो भने कहिले कुन अभिभावकको अथवा कृषककोबाट कति खाद्यान्न आउँछ भन्ने कुराको सेड्युल पनि प्रष्ट भयो भनेदेखि विद्यालयलाई पनि राम्रो उहाँहरूलाई पनि राम्रो होइन. यसरी जानुपर्छ भन्ने हामीले सोचिरहेको छौँ.
12: विद्यालयहरूमा चाहिँ यो कार्यक्रम अझ थप कक्षाहरूमा लानको लागि अथवा निजीमा पनि प्रवर्धन गर्नको लागि यहाँहरूले यसको लागि चाहिँ के गर्दै हुनुहुन्छ?
2: अब ठूलो कक्षामा लैजाने कार्यक्रमको हिसाबले अलिकति शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त प्लानमै छ हाम्रो होइन. आठ कक्षासम्मै लैजाने कार्यक्रम छ र यसलाई आठ कक्षासम्म मात्रै होइन निजी विद्यालयमा पनि त्यसरी लानुपर्छ भन्ने हाम्रो सोच. त्यो निजी क्षेत्रतिर चाहिँ इन्टरभेन्सन चाहिँ छैन.
0: उहाँ हुनुहुन्थ्यो मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्य. नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
13: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ.
14: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्.
13: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ.
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो।
4: कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुम्का सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका 13 थुम्का 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पुनः पालना गर्न संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह समेत गरेको छ।
5: लगातार चार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 12.96 अंकले बढ़ेर 2685.54 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 180 कम्पनीको शेयर बढ़ेकोमा 82 घटेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन बोटलर्स नेपाल तराईको शेयर 5.33% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.38 अर्ब कारोबार भएकोमा आज 337 कम्पनीका 88,51,000 कित्ता शेयर 3.75 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: लघुवित्त पीड़ितहरूले काठमाण्डको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशनलाई आज पनि निरन्तरता दिएका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा गएको मंगलबारदेखि अनशन शुरू भएको हो।
5: आज साउन 15 नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला आज 15 गते दही असार 15 गते दही चिउरा र साउन 15 खीर खाने चलन प्राचीन कालदेखि मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको छ। दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीर स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। आजको दिन इष्टमित्र आफन्तलाई घरमा बोलाएर खीर खुवाउने चलन छ। आज दूधको माग पनि उच्च हुन्छ। आज झण्डै 1 करोड़ लिटर दूध खपत हुने र झण्डै 1 अर्ब रूपियाँ हाराहारीमा कारोबार हुने नेपाल डेयरी एसोसिएशनको अनुमान छ। असार 15 गते दही चिउरा, साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायतका परिकार बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनका अधिकारीहरूले पछिल्लो 24 घण्टामा मोरक्कोबाट झण्डै 49,000 जना प्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेको दावी गरेका छन्। हिजो सार्वजनिक भएका भिडियो र तस्विरहरूमा हजारौं आप्रवासी पौड़ी खेल्दै सेउटा शहरमा प्रवेश गरिरहेको देखिन्छ। आप्रवासीहरू प्रवेश गर्ने क्रम रातभरि नै चलेको स्थानीय संचार माध्यमलाई उद्धृत गरी बीबीसीले जनाएको छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने गर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्पेनी अधिकारीका अनुसार स्पेन प्रवेश गर्ने प्रयासको क्रममा कम्तीमा 18 जनाको ज्यान गएको छ। पछिल्ला केही दिनमा सेउटा क्षेत्रमा आइपुगेका आप्रवासीको संख्या यो शहरको जनसंख्याको आधा भन्दा धेरै हुन सक्ने अधिकारीहरूको अनुमान छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। स्पेनी अधिकारीले बताए अनुसार पछिल्लो 24 घण्टामा सेउटा क्षेत्रमा प्रवेश गरेका आप्रवासी मध्ये कम्तीमा 7,000 जना बालबालिका छन्। हजारौं आप्रवासीले एकै पटक सीमा पार गरेपछि स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको अधिकारीहरूले बताएका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। इटालीका महान फुटबलर फ्रान्को बारेसीको 66 वर्षको उमेरमा आज निधन भएको छ। बारेसी सन् 1980 90 दशकमा एसी मिलानको कप्तान रहेका थिए। मिलानले उनको निधनको पुष्टि गरेको छ। मिलानले 3 पटक युरोपेली कप र इटाली लीग उपाधि जित्दा बारेसी टोलीको सदस्य थिए। फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डर मानिने बारेसी सन् 1982 इटालीको विश्वकपको उपाधि जित्दा इटालीको सदस्य थिए। सन् 1994 विश्वकपमा इटाली उपविजेता बन्न पनि उनी टोलीको सदस्य थिए। बारेसीले इटालीबाट 81 र एसी मिलानबाट 719 खेल खेले। उनले सन् 1997 खेल जीवनबाट सन्यास लिएका थिए।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल। 7 बुधी सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शब उठाउन परिवार सहमत। सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील। आज विभिन्न जिल्लामा सद्भाव र्याली।
4: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थाले। अभाव नरहेको तर माग 81 बढेपछि असहज भएको आयल निगमको दावी।
5: विवाह खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिकाको बहुआयामिक पक्षमा सुधार। कक्षा 8 नै दिवा खाजाको कार्यक्रम लैजाने तयारी।
4: स्पेनी शहर सेउटामा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरे। स्पेन प्रवेश गर्ने क्रममा 18 जनाको ज्यान गयो।
5: र इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414।
6: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइज गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
7: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsengdi.org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा गत आर्थिक वर्षमा मात्रै आमाको नामबाट नागरिकता लिनेको संख्या 21 जना, 14 जनाले लिए गैर आवासीय नागरिकता। लमजुङबाट प्रदेश सरकारले 11 करोड़ बढ़ी राजस्व, पूर्वाधार विकास कार्यालयको राजस्व सबैभन्दा बढ़ी। सुन्दर बजार स्थित फ्यूचर स्टारका विद्यार्थीहरूद्वारा सद्भाव र्याली र सुन्तला खेतीलाई उत्पादनमुखी र दिगो बनाउन चिउतीका किसानलाई पराग शिक्षण तथा बगैंचा व्यवस्थापन तालिम। अब समाचार विस्तारमा। लमजुङमा एक वर्षमा 21 जनाले आमाको नामबाट नागरिकता लिएका छन्। आर्थिक वर्ष 2082-83 साउनदेखि असार मसान्तसम्म बाबुको पहिचान नभएका 21 जनाले आमाको नामबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको हो। सोही अवधिमा जिल्ला प्रशासन कार्यालयबाट 14 जनाले गैर आवासीय नागरिकता लिएका छन्। लमजुङ प्रशासनबाट गत आर्थिक वर्षमा मात्रै 9,000 बढ़ीले नागरिकता लिएका छन्। गत आर्थिक वर्षमा नयाँ नागरिकता लिने भन्दा सो प्रतिलिपि नागरिकता लिनेको संख्या धेरै रहेको प्रशासन कार्यालयले जनाएको छ। कार्यालयबाट 4,536 जनाले नयाँ नागरिकता लिएका छन् भने 5,017 जनाले प्रतिलिपि नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालयबाट गत आर्थिक वर्षमा 4 जनाले वैवाहिक अंगीकृत नागरिकता समेत लिएका छन्। वैवाहिक अंगीकृत नागरिकता लिने मध्ये 2 जनाले नयाँ नागरिकता लिएका हुन् भने 2 जनाले प्रतिलिपि नागरिकता लिएको प्रशासन कार्यालयले जनाएको छ। त्यस्तै गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय लमजुङबाट 6 जनाले नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेको पनि प्रशासन कार्यालयको विवरणमा उल्लेख छ। आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भए पनि अझै पनि केही कानूनी जटिलताका कारण सो प्रकृतिको नागरिकता वितरण गर्न सहज नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कानूनी व्यवस्था अनुसार बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने रहेको तर कतिपय व्यक्तिको जन्म दर्ता शैक्षिक प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा सहजै नागरिकता वितरण गर्न नसकिएको कार्यालयले जनाएको छ। कानूनी जटिलताको बावजूद पनि आवश्यक प्रक्रिया पूरा गरेका व्यक्तिहरूलाई भने नागरिकता पाएसँगै सहज भएको छ। खासगरी नागरिकताकै अभावमा अध्ययन, रोजगारी एवं अन्य सरकारी तथा गैर सरकारी सेवामा समस्या भोग्दै आएका व्यक्तिलाई नागरिकता पाएसँगै सबै सेवा प्रवाहमा सहज पहुँच पुगेको छ। नेपालको संविधान 2072 जारी हुनुअघि नेपालमा जन्मका आधारमा नागरिकता पाएका नागरिक सन्तानलाई बाबु आमा दुवै नेपाली भएको अवस्थामा वंशजको नागरिकता दिने व्यवस्था थियो। सो अवस्थामा बाबुको पहिचान नभएका नागरिकहरू नागरिकताविहीन हुँदै आएका थिए। तर संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न सरकारले नागरिकता विधेयक जारी गरी बाबुको पहिचान नभएकालाई पनि आमाको नामबाट नागरिकता दिने व्यवस्था शुरू गरेपछि सम्बन्धित नागरिकहरू लाभान्वित भएका छन्। अझ साउन 15 नेपाली समाजमा खीर खाएर मनाइँदैछ। वर्ष ऋतुका बेला असार 15 दही चिउरा र साउन 15 खीर खाने प्राचीन कालदेखि नेपालको परम्परा छ। साउनमा खीर नै किन त सानो, एक रिपोर्ट।
3: मानो खाएर मुरी उब्जाउने असार महिनामा रोपाई गरेका कृषकहरू असारको व्यस्तताबाट केही राहत मिलेपछि साउनमा खीर खाने गर्दछ। परापूर्व कालदेखि नै पुर्खाले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलन चल्तीमा ल्याएको धार्मिक विश्वास रहेको छ। खेतीपातीको काम सकेपछि मिठो खाने चलन भए अनुसार तत्कालीन समयमा खीरलाई मिठो परिकार अर्थात खीर खाने दिनका रूपमा मनाउन थालिएको अग्रजहरू बताउँछन्। नेपाल कृषि प्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेशामा आश्रित भएकोले कृषकहरूले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको भनाइछ। वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने गरिएको धार्मिक विश्वास रहेको छ। शुद्ध स्वास्थ्यवर्धक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई शुरूआत समेत खीर खाना लगाएर गरिने प्रचलन छ। यो शक्तिवर्धक अनि मिठो पनि भएकाले पहिले धनीका घरमा खाने खानकी भन्ने चलन थियो। यसको सांस्कृतिक महत्व नभई वैज्ञानिक महत्व पनि ठूलो छ। तीज, श्राद्ध, देवाली, व्रतबन्ध, भोज भतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवं स्वास्थ्यवर्धक खानाको रूपमा लिइन्छ। साउन महिना वर्षात समय भएकाले पनि विभिन्न रोगहरूबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको पोसिलो खीर खाने गरिन्छ। खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ। वर्षाको समयमा विभिन्न रोगको संक्रमण जोखिम उच्च हुन्छ। रोग संक्रमणबाट बाँच्नकै लागि पनि खीर खाने चलन उपयुक्त भएको चिकित्सकहरू बताउँछन्। हिन्दू धर्मावलम्बीहरूका लागि साउन महिना शिव पूजन महिना भएकाले एक महिनासम्म माछा मासु नखाएर शिव भक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन्। गर्मी महिना भएकोले शरीरमा दात, खटिरा र लुतो जस्ता रोगले आक्रमण गर्ने भएकोले रोग प्रतिरोधात्मक शक्ति बढ़ाउनु पर्ने हुन्छ, जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोसिला परिकारहरू खास गरी खीर खाने चलन छ। सनातन वैदिक सभ्यता अनुसार पूजाआजा तथा शुभ कार्यमा खीरलाई प्रसादका रूपमा लिइन्छ। पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोसिलो परिकार बनाई खाने चलन रहेको छ। दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र बर्खे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेको जानकारहरू बताउँछन्।
0: लमजुङका विभिन्न सरकारी कार्यालयहरूले प्रदेश सरकारले 11 करोड़ बढ़ी राजस्व बुझाएका छन्। गण्डकी प्रदेश सरकार अन्तर्गत रहेका जिल्लाका 13 कार्यालयहरूले प्रदेश सरकारले राजस्व बाबतको रकम 11,53,29,380 रूपियाँ 72 पैसा बुझाएको हुन्। प्रदेश सरकारले राजस्व बुझाउने कार्यालय मध्ये सबैभन्दा धेरै पूर्वधार विकास कार्यालय र मालपोत कार्यालयले बुझाएका छन्। पूर्वधार विकास कार्यालयले मात्रै 4,97,20,906 रूपियाँ 33 पैसा बुझाएको हो। पूर्वधार विकास कार्यालयले यातायात सम्बन्धी सेवा प्रभावबाट संकलित राजस्व रकम सम्बन्धित निकायमा पठाएको हो। त्यसै गरी जिल्ला स्थित मालपोत कार्यालयले पनि 4,83,27,591 रूपियाँ 34 पैसा प्रदेश सरकारलाई बुझाएको छ। मालपोत कार्यालय संघीय सरकार अन्तर्गत रहने भए पनि सो कार्यालयको निश्चित सेवा बापतको रकम प्रदेश सरकारलाई बुझाउनु पर्ने भएकोले गत आर्थिक वर्षमा मात्रै सो रकम प्रदेश सरकारमा राजस्व बुझाएको हो। सो बाहेक जिल्लामा डिभिजन वन कार्यालय लमजुङले 43,80,166 रूपियाँ प्रदेश सरकारमा राजस्व बुझाएको छ। डिभिजन वन कार्यालयकै दोस्रो शीर्षकमा थप 21,22,003 रूपियाँ पनि प्रदेश सरकारमा राजस्व भएको छ। जिल्लामा रहेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले पनि 40,30,228 रूपियाँ 74 पैसा प्रदेश सरकारमा राजस्व गएको छ। सोही कार्यालयको फरक शीर्षकमा 35,000 रूपियाँ थप रकम पनि प्रदेश सरकारमा राजस्व गएको छ। गत आर्थिक वर्षमा प्रदेश लेखा इकाई कार्यालयबाट पनि 13 लाख बढ़ी राजस्व प्रदेश सरकारमा गएको छ। प्रदेश लेखा इकाई कार्यालयले 13,38,341 रूपियाँ 31 पैसा बुझाएको हो। जिल्ला स्थित मध्य नेपाल नगरपालिकाबाट पनि करिब 8 लाख रूपियाँ प्रदेश सरकारमा राजस्व गएको कोली निकाले जनाएको छ। मध्य नेपाल नगरपालिकामा 7,73,630 रूपियाँ प्रदेश सरकारमा राजस्व गएको हो। त्यसै गरी प्रदेश अस्पताल लमजुङ, लमजुङ अस्पताल र लमजुङ जिल्ला अस्पताल गरी छुट्टा छुट्टै 3 शीर्षकबाट 3,13,618 रूपियाँ प्रदेश सरकारमा राजस्व गएको छ। जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयबाट भने 1,18,220 रूपियाँ प्रदेश सरकारमा राजस्व गएको छ। सो बाहेक जिल्ला स्थित प्रदेश जनस्वास्थ्य कार्यालयबाट 39,462 रूपियाँ, कृषि विकास कार्यालयबाट 9,930 रूपियाँ, तत्कालीन सामाजिक विकास कार्यालय रहेको एकीकृत सेवा कार्यालयबाट 9,637 रूपियाँ र प्रदेश आयुर्वेद कार्यालयबाट 5,100 रूपियाँ प्रदेश कार्यालयमा राजस्व रकम गएको कोले निका लमजुङले जनाएको छ। तपाईहरुले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: गुड मर्निङ मिस,
4: गुड मर्निङ क्लास। ल, आज हामी डढेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डढेलो लाग्छ?
5: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डढेलो लाग्छ मिस।
4: भेरी गुड। डढेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
6: डढेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डढेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
7: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
8: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय पुछो।
9: सूचना सूचना सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौत रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरे त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ।
10: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर 7, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477962।
12: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका

0: 45248 महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 98412 38555 विदुर तिवारी 98560 45252 विवेक तिवारी 98466 34609
1: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। पछिल्लो समय सुनसरी सिरहा लगायत देशका केही जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै लमजुङको सुन्दर बजारमा विद्यार्थीहरूले शान्ति सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शान्तिपूर्ण एकबद्धता तथा सद्भाव र्याली निकालेका छन्। नगरका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा आयोजित र्यालीले समाजमा बढ़दै गएको विभाजनकारी सोच, घृणा र हिंसाको विरोध गर्दै आपसी सम्मान, सहिष्णुता र संवादको संस्कृतिलाई बलियो बनाउनु पर्ने सन्देश दिएको हो। विद्यार्थीहरूले शान्ति सद्भाव र एकताका लागि शान्तिपूर्ण एकबद्धता र्याली लेखिएको ब्यानर सहित नगर परिक्रमा गरेका थिए। ब्यानरमा देश अघि, पार्टी पछि, जनता अघि, धर्म पछि तथा एकता अघि, विभेद पछि जस्ता सन्देश समेटिएका थिए। साथै हिंसा होइन संवाद चाहिन्छ भन्ने नाराले वर्तमान परिस्थितिमा सामाजिक सहिष्णुताको आवश्यकता झल्काएको थियो। र्यालीमा सहभागी विद्यार्थीहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकोले विविधता विभाजनको आधार नभई राष्ट्रिय शक्तिका रूपमा स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, अफवाह र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहन सबैलाई आग्रह समेत गरेका छन्। हालै सुनसरीको देवानगंज क्षेत्रमा भएको हिंसात्मक घटनाले एकजनाको ज्यान जानुका साथै धेरै व्यक्ति घाइते भएका थिए। त्यसको प्रभाव सिरहा लगायत केही जिल्लामा समेत प्रदर्शन र विरोधका रूपमा देखिएको थियो। यस्ता घटनाले सामाजिक सद्भावमा चुनौती थपिरहेका बेला लमजुङका विद्यार्थीले निकालेको यो र्यालीलाई समय सापेक्ष र सकारात्मक पहलका रूपमा हेरिएको छ। र्यालीका क्रममा विद्यालयका संचालक बाबुराम पौडेलले नेपाल सबै जाति, धर्म, भाषा र संस्कृतिको साझा फूलबारी भएकोले कुनै पनि बहानामा समाजलाई विभाजन गर्न खोज्ने गतिविधि स्वीकार्य नहुने बताउनुभयो। र्यालीमा सहभागीहरूले भविष्यका पुस्तालाई हिंसा र विभाजनको होइन सहिष्णुता, आपसी सम्मान र मानवताको शिक्षा दिनुपर्नेमा जोड़ दिएका थिए। उनीहरूले समाजमा शान्ति स्थापना र राष्ट्रिय एकतालाई सुदृढ़ बनाउन विद्यालय, अभिभावक, समुदाय र सबै सरकारवाला पक्षको समान भूमिका आवश्यक रहेको बताएका छन्। लमजुङको बेसी शहर नगरपालिका 11 चितीमा सुन्तला खेतीलाई थप उत्पादनमुखी र दिगो बनाउन किसानले लक्षित गरी पराग सेचन तथा बगैंचा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको छ। नेपाल पराग सेचन परियोजना अन्तर्गत आयोजित तालिममा 30 जना सुन्तला खेती गर्ने किसान सहभागी भएका थिए। बेलायत सरकारको डार्विन इनिसिएटिभ आर्थिक सहयोगमा संचालित परियोजनाले एक वर्षसम्म हरेक महिना यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। तालिमका क्रममा सुन्तला उत्पादन परागसेचक जीवहरूको भूमिका, मौरी, भमरा र पुतलीको संरक्षण, बगैंचाको वैज्ञानिक व्यवस्थापन, रोग तथा किरा नियन्त्रण, वातावरण मैत्री खेती प्रविधि तथा उत्पादन र गुणस्तर सुधार गर्ने उपायबारे सहभागीहरूलाई व्यावहारिक र सैद्धान्तिक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा किसानहरूले सुन्तला बगैंचामा देखिएका रोग तथा किराको समस्या, पछिल्ला वर्षमा घट्दो उत्पादन, सिंचाईको अभाव, प्राविधिक सेवाको आवश्यकता र बजार व्यवस्थापनका चुनौतीबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए। सहभागी मध्ये गमबहादुर विष्ट, सावित्री भण्डारी, लक्ष्मण थापा, खुशीराम पाण्डे र हरिकृष्ण तिवारीले विभिन्न जिज्ञासा राखेका थिए। परियोजनाका प्राविधिकहरूले किसानका जिज्ञासाको समाधान रोग किरा नियन्त्रण, बगैंचाको संरक्षण तथा उत्पादन वृद्धि गर्न अपनाउनु पर्ने व्यावहारिक विधिबारे सुझाव दिएका थिए। परियोजनाका अनुसार परागसेचक जीवहरूको संरक्षण मार्फत दिगो कृषि प्रणालीको विकास, सुन्तला उत्पादन र गुणस्तरमा सुधार तथा किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्यले आगामी महिनाहरूमा पनि नियमित रूपमा यस्ता तालिम सञ्चालन गरिनेछ। वरिष्ठ लोकगायिका माया गुरूङको सम्मानमा आगामी असोज 10 गते बेसी शहरमा आयोजना हुने माया गुरूङ सांगीतिक साँझ 2083 लागि बेलायतमा रहेका समाजसेवी दम्पती राजकुमार सुना र शान्ति सुनारले कुल 1,50,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। राजशान्ति फाउण्डेशनका संस्थापक राजकुमार सुनारले कार्यक्रम सञ्चालनका लागि 50,000 रूपियाँ सहयोग प्रदान गरेका छन्। साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति लमजुङ अन्तर्गत राजशान्ति कोष स्थापना

0: गर्न 1,00,000 रूपियाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङका अनुसार स्थापना हुन लागेको अर्से कोषबाट प्रत्येक वर्ष लमजुङमा जन्मिएर नेपाली लोकगीत संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नवप्रतिभा कलाकारलाई सम्मान गरिनेछ। कोषले कलाकारको मनोबल वृद्धि गर्नुका साथै लोक संस्कृतिको संरक्षण र प्रवर्धनमा दीर्घकालीन योगदान पुग्ने विश्वास प्रतिष्ठानले व्यक्त गरेको छ। प्रतिष्ठानले राजकुमार सुनार र शान्ति सुनारको योगदानलाई लोक संस्कृतिको संरक्षण कलाकार प्रतिको सम्मान तथा भावी पुस्तका प्रतिभाशाली कलाकारहरूलाई प्रोत्साहन गर्ने प्रेरणादायी कदमको रूपमा व्याख्या गरेको छ। प्रतिष्ठानले सहयोगी दम्पतिप्रति आभार व्यक्त गर्दै उनीहरूको उत्तरदा दूरदर्शिता र लोकगीत संगीतप्रतिको समर्पण संस्थाको इतिहासमा स्मरणीय रहने जनाएको छ। साथै उनीहरूको सुस्वास्थ्य दीर्घायु र निरन्तर सफलताको कामना पनि गरेको छ। जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यका साथ भानु नगरपालिका 11 ढाडफेदी निवासी वीर सुब्बा गुरूङले आफ्नो जन्मदिनको अवसरमा सर्वोदय सेवा आश्रममा भोजन तथा नगद सहयोग गर्नुभएको छ। आफ्नो जन्मदिनको अवसरमा गुरूङले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा सेवाग्राहीका लागि आफैले तयार गरेको खीर तरकारी अचार फलफूल र जूस वितरण गर्नुभएको हो। साथै उहाँले आश्रमले नगद 2,000 रूपियाँ समेत सहयोग प्रदान गर्नुभएको छ। सोही अवसरमा गुरूङ परिवारसहित सेवाश्रम पुगेर केक काटी पूजा आराधना गर्दै जन्मदिन मनाएको थियो। गुरूङले विगत 5 वर्षदेखि निरन्तर आफ्नो जन्मदिनको अवसरमा सर्वोदय सेवा आश्रममा सहयोग गर्दै आएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। कार्यक्रममा सर्वोदय सेवा आश्रमका उपाध्यक्ष सुखदेव रिसालले आश्रमको तर्फबाट वीर सुब्ब गुरूङलाई टीका र माला लगाई सम्मान गर्दै जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो। उहाँले गुरूङले निरन्तर देखाउँदै आएको सहयोगी भावना अनुकरणीय रहेको उल्लेख गर्दै आश्रमको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा गत आर्थिक वर्षमा मात्रै आमाको नामबाट नागरिकता लिनेको संख्या 21 जना 14 जनाले लिए गैर आवासीय नागरिकता। लमजुङबाट प्रदेश सरकारलाई 11 करोड़ बढ़ी राजस्व पूर्वाधार विकास कार्यालयको राजस्व सबैभन्दा बढ़ी। सुन्दरबजार स्थित फ्यूचर स्टारका विद्यार्थीहरूद्वारा सद्भाव र्याली र सुन्तला खेतीलाई उत्पादनमुखी र दिगो बनाउन चितीका किसानलाई पराग सेचन तथा बगैंचा व्यवस्थापन तालिम। साझा 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

मर्स्याङ्दी तटमा हिमाल मुनि त्यो संसार सानो थियो, उब्जाई कन खानु बाहुबलले त्यही एक मानो थियो। जोडी ढुकुर पहाड बनका छाडी घना छारी लागि जागिर खान कान्तिपुरमा आएर डेरा गरी। जदौ कार्यक्रम साहित्य सरोवरको दैलो उग्रियो, यिनै शब्द सुमनहरूको साथ अभिवादन। कार्यक्रम साहित्य सरोवरको प्रतीक्षामा रहनुभएका हाम्रा सम्पूर्ण साहित्य प्रेमी श्रोताहरूमा प्राविधिक कक्षबाट बहिनी दिलु र प्रसारणबाट म कार्यक्रम सञ्चालक तेज नारायण अधिकारी। श्रोताहरू सन्दाज आज पनि हामी सामुदायिक रेडियो मर्स्याङ्दी एफएम 95 मेगाहर्जको ध्वनि तरंग सँगै साहित्यका विविध कोशीलहरू लिएर श्रोता बीच उपस्थित भएका छौ स्टुडियोको कार्यकक्षबाट। र आजको कार्यक्रममा हामीले नवलालित्य भन्ने पत्रिकाबाट सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गरेका छौ। पोखरा लेखनाथ मान नगरपालिका अन्तर्गत रहेको लेखनाथ साहित्य प्रतिष्ठान नेपालले यसलाई प्रकाशन गरेको छ र हामी आज यसै पत्रिकाभित्र रहेर हाम्रा सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गरिराखेका छौ। र आउनु श्रोताहरू कार्यक्रममा अगाडि बढौं एउटा कविताबाट। र यो कविता लेख्नु भएको छ प्रतिभा शर्माले र यो कविताको शीर्षक छ फर्सीको मुन्टा। हरेक दिन बिहान आफ्नो जवानी पस्कँदै बिउ जान्छन् फर्सीका मुन्टाहरू बारी खेत र आलीहरूमा जिउनुको सपना साँधेरै दिलमा फैल्याउने आफ्ना जरा अनि पातहरू जमिनको भूभाग निहाल्दै उक्लन्छन् मकैका बोटहरूमा चिल्दै यावत बुट्यानहरूलाई प्रतिस्पर्धामा सोध्छन् संसारको फराकिलो गोरेटोमा आफ्नो यात्राको कहानी बन्दैछन् जीवनका लक्ष्यहरूको तान मजाले दिनमा तथापि सूर्यको किरणसँगै चुडालिन्छन् उनका क्रियाशील मुन्टाहरू र रोकिन्छन् उसको गन्तव्य बाटोमा नै कयौं समय बित्ते गए उसका चुनिँदै पलाउँदै चुनिँदै केलाइएको छ उसको भविष्य कठोर औंलाहरूबाट कठोर हत्केलाहरूले टुक्रा टुक्रा पारेर प्रत्येक रेसाहरू छुट्याइएर झानिँदैछ तातो तेल कराईमा भुटिएका छन् सम्भावनाहरू उत्कृष्ट चाहनाहरू यद्यपि पलाउँछ ऊ सानो खोजबाट जोडिन्छ जरामा र फेरि पलाउँछ खोज्दै भविष्य नासिँदै कदापि ऊ हरेक पटक चुडिएर पनि आँख्ला झानिएको कराईमा झैं जति नै अवरोधहरू आओस् जीवनमा रोकिँदैन उसका गति लहर आउँछन् झ्याङमा फुल्दछन् पहेँले काण्डमा चाहे सकियोस् जरामा माटो चाहे नभेटियोस् कुनै उक्लने सहारा दौडन्छन् आफ्नै बाटोमा प्राप्त गर्दै भविष्य यो फर्सीको मुन्टा पटक पटक गरिए पनि हत्या ऊ सार्थक बनाउँदैछ जीवनको अर्थ ऊ बचाउँदैछ आफ्नो अस्तित्व साँच्चै फर्सीको मुन्टा साँच्चै फर्सीको मुन्टा। श्रोताहरू यो फर्सीको मुन्टा शीर्षकको कविता लेख्नु भएको थियो प्रतिभा शर्माले र हामी कार्यक्रम साहित्य सरोवरमा बोलिरहेका छौँ र हामीले अघि नै उद्घोष गरिसक्यौँ। आज हामी नवलालित्य भन्ने पत्रिकाबाट सामग्रीहरू प्रस्तुत गरिराखेका छौँ र अब हामी राष्ट्रवादी धरती पुत्र भन्ने शीर्षकको आलेख छ यसलाई छवि सुवेदी विजयले लेख्नु भएको छ। नेपाली जनताको उचो पहिचान रूपी शिर सगरमाथा हो नेपाली टोपीले राष्ट्रिय पहिचान साथै सुरक्षा दुवै दिने गर्छ। पृथ्वीकै उच्च सगरमाथा रूपी टोपीले भई सदाबार सजिने व्यक्ति मेरा एक प्रिय मित्र आज पनि मेरो हृदयमा उभिएका छन्। हाँसीमुख प्रष्ट वक्ता उच्च स्वरमा आफ्नो मनमा लागेका कुरा झट्ट बोल्ने उनको बानी थियो। प्रकृति प्रेमी राष्ट्रभक्त न्यायकर्मी समयका पूजक जाँगरका ऊर्जा परिश्रमका वाहक भनेर कविले आफ्ना कदम चालेका थिए। कविता छन्दवादी मुक्तक एवं काव्य रचना गर्दै नेपाली जनताका मनमा ऊर्जा पस्कने राष्ट्रवादी स्रष्टा स्वर्गीय कुलबहादुर केसी 2003 साल असार 14 गते सुन्दर अति नेपाल आमाको काखमा पाइले टेकेका थिए। हालको बाबु भोजराजका कोखबाट जन्मेका सुपुत्र कुलबहादुर केसी साहित्य आकाशमा प्रकाश छर्दै थिए। कवि केसी बेलैमा टुरा बनेर
गरिबीतार अभावै अभावको खण्डहर बेहोर्दै समाजमा सामान्य गुजरानका साथ अगाडि बढेका थिए। जहाँ जीवनको अप्ठ्यारो मोड रूपी खण्डहरमा ठक्कर लाग्छ, त्यहाँ त्यहाँ प्रकाशपूर्ण र ऊर्जामय कविता एवं कामकाण्ड देखेर लेख्न थाले। साहित्यलाई नै जीवन र जगतको सारथी बनाएर पदचाप चल्दै गए। सामान्य किसानका साथै साधारण जागिरे भएर सृष्टि चलाउँदै परिवार धान्दै अगाडि बढ्दै थिए। इमान, स्वाभिमान, परिश्रम र जागरलाई जीवनका ऊर्जापूर्ण कदम ठहर गर्दै स्रष्टा केसीले निर्वाहमुखी बनेर अविरल कलम चलाउँदै गएका थिए। ग्रामीण समाजको मोपसलमा जन्मेका उनले बाङ्मय क्षेत्रमा कविता विधालाई पछ्याउँदै नेपाली माटोको लागि 9 कृतिहरू पस्केर छोडेका छन्। कृतिका नामहरू यस प्रकार छन्: मुटुको झिल्का, कविता संग्रह 2039 साल, गरिबी उस्तै छ लघु खण्डकाव्य र भैलो झ्याउरे 2040, गाउँले कविता संग्रह 2053, असौज बार्दैछन् कविताहरू कविता संग्रह 2061, विजय उन्मुख अक्षरहरू कविता संग्रह 64, समय तरङ्ग मुक्तक संग्रह 67 र समय तरङ्ग दोस्रो भाग 2068 रहेका छन्। अप्रकाशित गंगा जमुना महाकाव्य 2062 तयारी पाण्डुलिप रूपमा रहेको छ। आलोक खण्ड काव्यमा स्रष्टा आफैले लेखेर लोकलाई जानकारी गराइसकेका छन्। तयारी अवस्थामा रहेको काव्य अवश्य छापिने नै छ। 2050 सालतिर कवि कुलबहादुर केसीसँग पंक्तिकारको भेट भएको थियो। जसरी कविता मुक्त र मुक्तक र खण्ड काव्यहरू लेखेका छन्, त्यस्तै व्यवहारमा पनि प्रष्ट वक्ता स्वाभिमानका सतीसाल साहित्य प्रतिको उच्च अभिरुचि निडरपन देखेर केसी मेरा लागि सम्झिरहने व्यक्ति बन्न पुगेका छन्। उनले समाजमा रहेका विकृति र विसंगति, नेपाल सरकारको लापरवाही र भारतको हेपाई, नेपाली भूमि मिचाई र गरीब दिन दुखीको रुवाईलाई आफ्ना कवितामा हृदयंगम गरेका छन्। अब नेपाली जनताले के गर्नु पर्ला भन्ने बारे सल्लाह सुझाव समेत आफ्ना कृतिहरूमा पस्किसकेका छन्। उल्लेखित आदि कारणले गर्दा नै होला उनले विभिन्न संघ संस्थाहरूबाट मान सम्मान एवं माया पनि प्राप्त गरिसकेका छन्। श्रोता, हामी कार्यक्रम साहित्य सरोवर बोलिरहेका छौँ। आज हामीले नवलालित्य भन्ने पत्रिकाबाट छवि सुवेदी विजयको राष्ट्रवादी धरतीपुत्र भन्ने आलेखलाई यहाँ प्रस्तुत गरिरहेका छौँ। राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति लमजुङद्वारा नगद र सम्मान पत्र 2036 फागुन 7 गते स्रष्टा कुलबहादुर केसीले प्राप्त गर्नुभएको थियो। त्यस्तै अम्बा प्रतिभा पुरस्कार 2045 कार्तिक 19 गते दुधपोखरी प्रतिभा परिवार लमजुङबाट प्राप्त गर्नुभएको थियो। त्यस्तै गण्डकी साहित्य संगम पुरस्कार 2061 पोखराबाट, माछा पुस्त्रे एफएम पोखराबाट सम्मान 2061, हिमालय युवा क्लब बाटुले चौर पोखराबाट सम्मान 59, मर्स्याङदी बाङ्मय प्रतिष्ठानबाट सम्मान 59 फागुन 9 गते, श्री लेखनाथ साहित्य प्रतिष्ठानबाट सम्मान 60 पौष 15 गते, पोखरा पब्लिक बोर्डिङ स्कूलबाट सम्मान 2061 पौष 11 गते, श्री रातो बंगला पाटन ढोका ललितपुरबाट आयोजना गरेको अधिराज्यव्यापी छन्द कविता लेखन प्रतियोगितामा प्रथम स्थान 2062 असार 6 गते, त्यस्तै श्री जनसांस्कृतिक मञ्चकारको पोखराबाट सम्मान 64 पौष 11 गते र अन्य थुप्रै कदरपत्र गोष्ठी समारोहबाट पुरस्कृत हुनुभएको थियो। वास्तविक रूपमा नेपाल सरकारका तर्फबाट कुनै पनि सम्मान एवं सहयोग भएन। जुन देशमा लेखक, कवि, कलाकार, संगीतकार, साहित्यकार, वैज्ञानिक, दार्शनिक, नाटककार आदिलाई सरकारको तर्फबाट कुनै चासो र खाँचो राखिँदैन भने त्यो देशको गति अधो गतितिर गइरहेको भन्ने बुझिन्छ। संस्कार, संस्कृति र परम्पराका धरोहर हिजोका हाम्रा पुर्खालाई पनि खोजी नीति गरेर सम्मान गर्नु पनि पर्ने ठाउँमा अपमानित हुँदै गएको कयौं उदाहरणहरू छन् भनेर यहाँ लेखकले आफ्नो राय व्यक्त गर्नुभएको छ। न्याय र विवेकको खडेरी परेको हाम्रो अति सुन्दर देश नेपालबाट युवा जगत पलायन भएको देखेर विभिन्न साहित्यिक कार्यक्रमहरूमा स्रष्टा केसीले
गर्जना गर्दै आक्रोश पोखेका हुन्थे। विस्तारवादी साम्राज्यवादीका खोल उडेकाहरूले नेपाललाई नेपाली प्रति गरेको गलत व्यवहारलाई देखेर उनी आफै तीखा बाण बनेर प्रहार गर्थे। जनताको आवाज गुन्जेको हुन्थ्यो कि कवि कुलबहादुर केसीको कविता सुनेर मात्र घर जाने हो भनेर कार्यक्रम स्थलमै कुरेर बसेका हुन्थे। समानताको हिसाबले उत्थान होस् भन्ने नै उनको विशाल भावना थियो। पोखरेली साहित्य आकाशका एक धड्कन कुलबहादुर केसीको पछिल्लो समय 2067 सालमा प्रकाशित भएको यो उनको आठौं कृति आलोक खण्ड काव्यको भाव उल्लेखित भनाईमा सामेल भएको छ। जम्मा 40 पेजमा सजिएको डिभाई आकारको यो काव्य स्रष्टाले आफ्ना स्वर्गीय आमा र बाबाका नाममा समर्पण गरेका छन्। यसको मूल्य जम्मा ₹75 काम गरिएको छ। यो कृति छपाउन उद्योगी एवं स्वाभिमानी सामाजिक व्यक्तित्व चन्द्रकान्त बराल पारदी बिरौटा पोखराद्वारा प्रकाशित भएको पाइन्छ। यो काव्य कृति आलोक मिठो मिठो छन्दमा सक्षम पात्रहरूको बीचमा संवादका साथ नेपाली समाजमा उभिएर जनतालाई सचेतना गर्दै कथा व्यथा व्यक्त गर्न खोजिएको छ। यो कृतिको नाम खण्डकाव्यका मुख्य पात्र आलोकका नामबाटै राखिएको छ। अन्य पात्रहरू गंगा, यमुना, प्रभाकर, निशा समेत रहेका छन्। सबै पात्रहरू रीतिभित्रको थितिमा उभिएर आफ्नो कर्तव्य पूरा गरेका छन्। अग्रगतिमा पुग्नका लागि नेपाली जनताका पक्षमा खटेका देखिन्छन्। आलोक मुख्य पात्र बनेर अन्यायका विरूद्ध न्यायको पक्षमा चेतनाका बिउ छर्दै अभियन्ता बनेर राष्ट्रको भ्रमणमा निस्केका छन्। जात र भातको पर्खाल भत्काउँदै अन्धविश्वास किनारा लगाउँदै राष्ट्रमा अब नव संस्कृतिको जगेर्नाद्वारा स्वाभिमानी बनेर राष्ट्रलाई बलियो पार्नु नै आलोकको आलोकमा कवि मुख्य रूपमा स्पष्ट भएका छन्। यो विषयलाई यसरी प्रष्ट पार्न खोजिएको छ। चौतर्फ सोसिएका छन् श्रमिक समुदाय नै, रोगले भोकले ग्रस्त देखिन्छन् विश्वमा तिनै। यही मुख्य चुनौती छ सारा देश अघिल्तिर, त्यसैले वर्गमा चल्छन् नीति सिद्धान्त आखिर। नेपाल र नेपालीलाई निष्पक्ष रूपमा डुर्याउन एक असल नायकको खाँचोलाई पूर्ति गर्न आलोकले गंगा जमुना समेतलाई दिएको सन्देश यो माटोको लागि मुख्य भागो भन्ने पनि देखिन्छ। नेपाली जनता सिधा सादा र सज्जन छन्। ती सबैलाई उज्यालो बाटोमा डोर्याउन सके प्रगतिको वरदान पाएको देश नेपालले काँचुली फेर्न बेर लाग्ने छैन भन्ने मात्र व्यक्त भएको छ। तर कविको भावले धनी र गरीबका बारेमा यसरी बोल्छन्। धनीकै छ भने देखि गरिब निश्चय छक्कै, गरिब छ भने देखि धनी त्यो निश्चय छक्कै, परिवर्तन सिद्धान्त हुन्छ एक निरन्तर, अन्तर सम्बन्ध हो अर्को यसैमा हुन्छ अन्तर। आजको नेपाली समाज बाँचुन्जेल पेटभरि गाँस नपाउनेहरूका लागि त्यही भोको मानिस मर्दा ऋण काटेर गर्ने ठूलो खर्चको विरोध गर्नु मनासिब छ। सन्तानलाई ऋण डुबाएर अनावश्यक क्रिया कर्ममा बढी खर्च गर्नु व्यावहारिक अव्यावहारिक छ। तर यसका बारे सबैलाई चित्तबुद्ध संस्कार बसालेर नव संस्कृति खडा गर्नु पर्ने देखिन्छ। अझ भन्नुपर्दा वास्तविक र व्यावहारिक आलोक खडा भएर राष्ट्रभरि अभियान चलाउनु पर्ने आवश्यकता छ। मुख्य पात्र आलोक जस्तै समाज सुधारक अभियन्ता राष्ट्र उत्थानका लागि जिउँदो जाग्दो रूपमा लाग्नु पर्छ भन्ने मात्र कवि कुलबहादुरको मतमा पाउन सकिन्छ। श्रोता, हामी कार्यक्रम साहित्य सरोवर बोलिरहेका छौँ। रेडियो सामुदायिक रेडियो मर्सेङ एफएम 95 मेगाहर्जको ध्वनि तरङ्ग हो। जनतालाई धर्म र दर्शनका साथै नयाँ संस्कार संस्कृति बारे समय सापेक्ष बनाउन आलोकले प्रचार गर्दै छोटो भ्रमणका लागि अगाडि बढ्दै गरेको देखिन्छ। गंगा जमुना र उनका बाबुआमा एक निशा साथै प्रभाकर समेतलाई भोलिको मार्गदर्शन यथार्थ रूपमा अर्थ्याउँदै प्रस्ट्याउँदै हिँडेका छन्।
तरुल गिस्टा र भ्याकुरको स्वादिष्ट भोजन गर्दै दुःखलाई पनि सुख मान्दै राष्ट्र निर्माणका लागि समर्पित देखिन्छन् र निम्न अनुसारका पंक्तिहरूमा यस्ता विचारहरू पुग्छन्। मिठो त मिठो कन्दमूल खोजी गिठा भ्याकुर या तरुल खाएर नै जीवन धानिँदैछ यो दुःखलाई सुख मानिँदैछ। कवि कुलबहादुर केसीले व्यङ्ग्य गर्दै आजका युगमा पनि अबुझ बुजुर्गहरूको लागि निम्न अनुसार अक्षरका हतियारले प्रहार गर्दैछन्। वास्तविक कुरा के हो खोज गर्नु कहाँ कहाँ, वास्तविक कुरा के हो खोज गर्नु कहाँ कहाँ, हचुवा मान्यता राख्छन् अन्धभक्त बनी यहाँ, यो विश्व बुझ्न सामर्थ्य राख्ने दर्शन हुन्छ जो, भौतिक वाद भित्रको गृहवादी विचार हो, भौतिक वाद भित्रको गृहवादी विचार हो। यसरी कवि कुलबहादुर केसीले आफ्नो हृदय भावद्वारा राष्ट्रलाई डोर्याउनु पर्छ भन्ने निर्देश गरेका छन्। उल्लेखित वास्तविकतालाई आलोक नामका पात्रले समाजमा धेरै स्थानमा मात्र शङ्खनाद गर्दै हिँडेका देखिन्छन्। जातिवादका विरोधी स्रष्टाले पृथ्वीमा केवल दुई जाति मध्ये एक पुरुष र अर्का महिला मात्रै छन् भनेर वास्तविकतालाई प्रस्ताएका छन्। लाखौं वर्ष बितेका छन् गुप्पे छन् सहवासै, तासजै फिएका छन् मान्छेका जात भातै, आर्य मंगोलियन अफ्सी ककेसियन भने पनि तत्त्वमा एक छन् मान्छे छैनन् भिन्न कुनै पनि। यसरी असल र वैज्ञानिक विचारको प्रवाह गर्न खोजे तापनि ओजपूर्ण रूपमा खोतलेर समाजको व्याप्त अनावश्यक विषयलाई सम्पूर्ण रूपमा पस्कन सकेका छैनन्। उल्लेखित विषयलाई चेतनाको राको बालेर मुलुकभरि नै प्रचार प्रसार गर्न वास्तविक आलोक हिम्मतका साथ अगाडि बढ्नु पर्ने देखिन्छ। सामान्य विषयमा धेरै श्लोक र अक्षर खसिएर पनि बिम्बात्मक व्यङ्ग्यबाण पार गर्न सकेका छैनन्। जे जति स्वर्गीय कवि कुलबहादुर केसीले दिएर सदाको लागि अस्ताइसके यसैलाई बीज बनाएर हामी जीवित स्रष्टाहरू अगाडि बढ्नु पर्ने देखिन्छ। समग्रमा उनका सबै पुस्तकहरूको सारांश लिएर केलाउँदा स्वर्गीय स्रष्टा कवि कुलबहादुर केसीलाई यथार्थ परक प्रगतिशील कितामा राष्ट्रवादी धरती पुत्र भनेर उनको नाम दर्ता गर्न सकिन्छ। स्वर्गीय कविले धेरै अन्य स्रष्टाका पुस्तकहरू समीक्षा गरेका छन् भन्ने बुझिन्छ। ती सबै र केही निबन्धहरूलाई खोजी गरे एउटा पुस्तक प्रकाशन गर्न सके स्वर्गीय कविको अझै ठूलो सम्मान हुने थियो भनेर यो लेखकले लेखक छवि सुवेदी विजयले आफ्नो धारणा व्यक्त गर्नुभएको छ। र श्रोता र हामी कार्यक्रम साहित्य सरोवर बोलिरहेका छौं र आजको कार्यक्रममा हामीले नवलालित्य भन्ने पत्रिकाबाट सामग्रीहरू प्रस्तुत गरिराखेका छौं र यो पत्रिकालाई चाहिँ यो लेखनाथ साहित्य प्रतिष्ठान पोखराले प्रकाशन गर्ने गर्छ। र श्रोता र आउनुहोस् हामी अब एउटा कविता प्रस्तुत गर्दैछौ विकासमा लागौं भन्ने शीर्षकको धर्मराज पौडेल अल्पायुले लेख्नु भएको छ संगमटोल पोखरा 13 लालु पाते फूल फूले रंगिँदैछ धरती नयाँ जोस नयाँ जाँगर फैलिन्छ कि तुर्ती आयो नयाँ उत्साह यहाँ जाग्यो सुन्दर जग उज्यालो भो धरती सबै तात्यो सब रग श्रम सिप बिक्स यहाँ भोका हुन्नन् कुनै सबै प्राणी समान छन् देवता हुन्नन् कुनै ज्योति उन सबै तारी ज्योति हुन सबै टारी खेत फलाउन अन्न धेरै ज्योति हुन सबै टारी खेत फलाउन अन्न धेरै यही धरतीलाई सजाउन लागौं सबै सधैँ सफा बाटा खुले अब चल्छन् गाडी निकै दुर्गम अब कतै छैन फाँडिएर झाडी सबै गाउँ बेसी विकास भयो भए सबै सुखी धेरै अन्न फल्छ यहाँ कोही छैनन् दुखी मिलौं दाजु भाइ देशमा मिरमिरेमा जागौं विदेशी धन छाडी सुकर्ममा लागौं गर्न सके श्रम यहाँ सबै कुरा फुल्छ हामी असल बनेदेखि विदेश नै जल्छ हामी असल बनेदेखि विदेश नै जल्छ। श्रोताहरू यो कविता थियो धर्मराज पौडेल कवि धर्मराज पौडेल अल्पायुको विकासमा लागौं भन्ने शीर्षकको कविता र यसपछि हामी एउटा लघु कथा प्रस्तुत गरेर हामी आजको कार्यक्रमलाई बिट मार्नेतिर लाग्छौ र यो सत्य लघु कथा छ यसलाई शीर्षक छ मानसिकता भन्ने र यसलाई लेख्नु भएको छ
स्रष्टा तारा प्रसाद तिमल सिन्हाले संरक्षित असंरक्षित कति जनताको कति समानताका सन्तानका शालिक सर्पष्ट ठाडिएका छन्, ती सम्मानित असम्मानित रहेका छन्, कति भत्के र भत्काइए कति। नेपालमा जन्मे हुर्किएर जीवनभर केवल हातमुख जोड्नका लागि संघर्षरत गीत र संगीतको क्षेत्रमा आफ्नै विशिष्ट र छुट्टै प्रकारको योगदान दिएका, गरिबीका कारण अर्कैका लागि लडेका लडिरहेका, सन्तान र आफन्तलाई रुवाएर वीर बनेकाहरूको पीड़ाको गाथा मर्मवेदी प्रस्तुतिका कारण सदैव सबैको मनमा बसिरहन सफल अछुत मानिएका, दलित भनिएका एकजना स्रष्टाको शालिक बनाउने गप धेरै भएछ। राजधानीको छेउछाउमै समिति बनेछ, सहयोगी हात अगाडि बढेछ, तर बनेनछ साहित्यको राजधानी बनाइने भनिएको उसकै जन्म जिल्लामा। पुनः शालिक निर्माण गर्ने एक गफ भयो स्रष्टाको गाउँमा। पोखराकै विशिष्ट मानिएका बाङ्मय सेवीहरू उपस्थित भएर चिया चमेना खाएर यसपल्ट पनि शालिक बनेन। केही समयको अन्तराल पछि त्यही क्षेत्रका जनताको स्वतस्फूर्त मनले शालिक बनाउने अठोट गर्यो। एकजना बाहुनको अध्यक्षतामा शालिक निर्माण समिति गठन भयो, सहयोग जुट्यो, निर्माण कार्य प्रारम्भ भयो। कतिपय दुष्ट आत्माको मन रिसले जल्यो, उठ्ने बित्तिकै फलानाको मुख हेर्नु पर्ने भयो भनेर विरोध भयो। समितिको अध्यक्ष ब्राह्मणका बारे नकारात्मक चर्चा परिचर्चा भए, समितिलाई हतोत्साहित बनाउने प्रपञ्च रचियो, तर समितिले हार मानेन, सबैसँग सरसल्लाह गर्यो, संघर्ष गर्यो, उदार मन भएका कतिपय भद्रजनको सहयोग माग्यो। एउटा अस्पतालको आडमा उनकै पुर्खाले विभिन्न कार्यक्रम प्रयोग गर्दै आएको जग्गामा अर्धकदको शालिक बन्यो। वर्तमानमा पनि त्यत्तिकै सान्दर्भिक कालजयी आमाले सोधलिन् कि डरड गीतका परदेशमा गुन्जिरहेको छ, बिचरा कतिपय परिवारका आँखा रसाएकै छन् भनेर यो मानसिकता शीर्षकको लघु कथा तारा प्रसाद तिमल सिन्हाले यहाँ लेख्नु भएको थियो र श्रोताहरूलाई हामीले हाम्रो यो कार्यक्रम मार्फत यहाँ प्रस्तुत गर्यौं र यसको वास्तविक अर्थ र हाम्रो समाजमा रहेका व्यक्तिहरूको मानसिकता जातीय विभेदमा कस्तो रहेछ भनेर यसले छर्लङ्ग पारेको छ र श्रोताहरू हाम्रो कार्यक्रम साहित्य सरोवरको निर्धारित समय सिद्धिसकेको संकेत हाम्रो प्राविधिक बहिनी दिलुले दिइसक्नु भएको छ। त्यसैले हामी आजको कार्यक्रमबाट बिदा चाहन्छौ। आज्ञा दिनुहोस् माछी काँडेले छिकु डाँडेले आउँदा जाँदा लाउँलाई पिरती जदौ।

0: हेलो मर्संग एफएम 95 मेगाहर्ट्ज।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
8: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
9: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
8: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
9: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
8: छात्रवृत्तिको व्यवस्था,
9: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
8: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।

0: Laconia.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: पनि सुन्न सकिन्छ। सामाजिक सद्भाव कायम गर्न सरकार सक्रिय, सद्भाव बिगार्ने गतिविधिबाट टाढा रहन धार्मिक अगुवाको संयुक्त अपील। तनावग्रस्त क्षेत्रमा सुरक्षा कड़ा, अवस्था विस्तारै सामान्य हुँदै
2: सामान्यकरण हुँदैछ। सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ।
1: भ्रष्टाचार मुद्दामा बड़ी केदार गाउँपालिकाका पूर्व उपाध्यक्ष इन्द्र कुमारी बोहरा जेल चलान। मधेसको अवस्थाका कारण लोकसेवा परीक्षाको तालिका संशोधन। तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन।
3: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न, पीड़ितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु।
1: माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे माग सहित आमरण अनसन जारी। अपमानजनक शब्द सच्याउन सर्वोच्चको परमादेश। बर्खामा पहिरोको जोखिम बढ़दो, संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह।
4: विस्तारै बग्ने पहिरोमा छ भने रूखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ।
1: र स्पेनको एउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश। आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपमा विश्वकपका खेल 12 स्थानमा हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: हिन्दू धर्मावलम्बीहरूको दशैं तिहारको समयमा मुस्लिम समुदायका व्यक्ति कोही पाहुना भएर त कोही मित दाई मित भाई दिदी बहिनीको रूपमा स्वागत सत्कार गरिएका उदाहरण हाम्रै समाजमा भेटिन्छन्। मोहरम, इदल लगायत मुस्लिम समुदायको चाडबाडमा हिन्दू धर्मावलम्बी साथीभाइ बोलाउने रमाउने सदियौंदेखिको परम्परा जस्तै भइसकेको छ। जुनसुकै भाषा जाति धर्मको भए पनि नेपाली हुनुको नाताले सम्बन्ध साथ र सहयोग आदान प्रदान गरिरहेका बेला हाम्रो सोचाइ र बुझाइ सकारात्मक बन्दै जानु पनि महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
6: सुनसरी सहित केही जिल्लामा देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयमता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका छन्। राष्ट्रपा सभापति रवि लामिछानेसँग भेटपछि जारी गरिएको विज्ञप्तिमा धर्मको नाममा हिंसा, घृणा र उत्तेजना फैलाउने गतिविधिमा नलाग्न आग्रह गरिएको छ। संयुक्त विज्ञप्तिमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता र सामाजिक एकता भएको उल्लेख गर्दै सम्वाद सहकार्यबाट शान्ति कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरिएको छलफलमा सहभागी धार्मिक संगठनका अगुवा रामचन्द्र तिवारीले बताउनुभयो।
7: सुनसरी जिल्लाको देवानगंज क्षेत्रमा केही दिन अघि भएको दुखद घटना तथा सोही घटनाका कारण मधेस प्रदेशमा समेत सिर्जित असहज परिस्थिति प्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकता र पहिचानका आधार हुन्। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौं।
6: यसैबीच प्रधानमन्त्री भलिन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। छलफलमा वहाँले सुनसरी लगायतका जिल्लामा देखिएको संवेदनशील अवस्था समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताउनु भएको छ। मधेस प्रदेशका सत्तारूढ़ सांसदहरूसँगको छलफलमा वहाँले नागरिकको सुरक्षा, सामाजिक सद्भाव र घटनाको निष्पक्ष छानबिन सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभएको छलफलमा सहभागी नेताहरूले बताएका छन्। प्रधानमन्त्रीले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग सम्वाद गर्न, विश्वास बढ़ाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके रावतले बताउनुभयो।
8: प्रहरी र बल प्रयोगबाट मात्रै यस्तो कुरा चाहिँ समाधान हुँदैन भन्ने कुरा
4: यहाँका नेपाली सेना प्रहरीले पनि बुझ्नुपर्छ। यो चाहिँ संवादको मार्फत हुनुपर्छ र त्यसको लागि आज हामीले सुझाव पनि दियौं कि अन्तर धार्मिक काउन्सिल जस्तो हरेक जिल्लामा बनाउने, त्यसमा चाहिँ सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस् र हरेक समुदायमा के हुन्छ केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, त्यो चाहिँ हरेक महिना हुने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर रूपमा त्यहाँ लागू गर्न सकियोस्।
6: सांसदहरूले पनि स्थानीय तहमा संवाद, जनचेतना र अफवाह नियन्त्रणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सुनसरीको दिवानगंजमा भएको घटनापछि विरोध प्रदर्शन चर्कियसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्। सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। मधेसको सुरक्षा अवस्थाबारे सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भन्नुभयो,
2: पछिल्लो सुरक्षा अवस्था सामान्यीकरण हुँदैछ, सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षा अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोनसम्मले सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन
6: स्थानीय प्रशासनहरूका अनुसार पनि अवस्था क्रमश सामान्य बन्दै गएको छ। सबै जिल्लाका प्रमुख जिल्लाधिकारीले सामाजिक सञ्जालमा अफवाह वा भ्रामक सूचना नफैलाउन र सबैलाई स्वयम् अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगंज स्थित पूर्वी तराई मधेसका क्षेत्रमा भएका हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गर्नुभयो।
3: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न, पीड़ितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानूनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गर्दछु।
6: डोटीको बडिकेदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बहुरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको पूर्वाक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि आफै अदालतमा उपस्थित हुनुभएका बोहराले तारिखमा बस्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बोहरासँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको छ। अख्तियारले नदी जन्य पदार्थ उत्खननबाट उठ्नुपर्ने राजस्व संकलन नगरी राज्यलाई 14,10,240 रूपियाँ नोक्सानी पुर्याएको आरोपमा उनीहरू सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध संघर्षरत पीड़ितहरूले काठमाण्डुको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशन जारी रहेका छन्। 5 बुधे माग राख्दै उनीहरूले आमरण अनशन जारी रहेका हुन्। उनीहरूले वित्तीय शोषण अन्त्य, सामाजिक न्यायको सुनिश्चितता र सर्वोच्च अदालतको परमादेश अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज, ब्याज छूट सहित सहज ऋण, रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गर्नुभएको रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजालसले नागरिकको स्व पहिचान र सम्मानको अधिकारलाई आधार बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण, नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्दकोशमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण कुनै शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। साझा खबरमा अब विदेशका खबर। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थलमार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौं मानिस समुद्रमा पौडिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर वा भीड़मा च्यापिएर भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 12 खेल स्तर सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8, जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आईसीसीका प्रमुख कार्यकारी अधिकृत संजोग गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति, विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व सामू प्रस्तुत गर्ने बताउनुभयो। आईसीसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ।
1: नेपाल र चीन नाकामा अवरोध हुँदाको समस्या
8: 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित ढाँचा टाल्ने, भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो कैरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौं।
1: सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायीको गुनासो, रिपोर्ट, पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
10: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
11: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
9: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
10: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका 2 सातादेखि बन्द छ। 12 बजे तातोपानी सड़कमा पहिरोले आवागमन अवरूद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अलपत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ, लसुन लगायतका सामग्री कुहिन थालेका छन्। मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायी असन्तुष्ट छन्।
14: तातोपानी नाका 2 सातादेखि बन्द हुँदा व्यापार, राजस्व र स्थानीय जनजीवन प्रभावित भएको छ। 12 बजे तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ, घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65-70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी।
15: मान्छेले मोएर क्यालिदोरन गाह्रो पर्छ।
16: काठमाडौँदेखिको यति नजिकको नाका हो, देशलाई नै आमदानी हुने यति ठुलो नाका अहिले तपाईँको चाहिँ ठप्प नै छ।
14: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने:
8: यो पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको, यो लामो समय चाहिँ धेरै दुःख बिहोरिरहेको हो हामी व्यवसायीहरूले। यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हिउँदाभरि सुत्तिने, बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित ढाल्दा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
14: सड़क मर्मतका लागि गत आर्थिक वर्षमै 48.49 करोड रुपियाँको ठेक्का लागेर काम शुरू भएको थियो। तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रुपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
17: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरुद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बरसातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यही अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
14: तातो पानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14.52 अर्ब रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1.80 अर्ब रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोको कारण मानवीय क्रियाकलाप अपनाउनु पर्ने सावधानी:
4: पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ।
1: पहिरो विज्ञ संघको विशेष कुराकानी बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
19: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
20: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
21: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
20: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
22: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
23: कार्यक्रम साझा आवाज,
20: लैंगिक समानता, महिला अधिकार।

0: बाको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पहिरो र जोखिम कम गर्ने उपाय बारेको प्रसंग। मध्य बर्खाको समय छ, लगातार पानी पर्दा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ। यसै कारण नेपालमा सयौं व्यक्तिको मृत्यु हुने गरेको छ। पहिरोको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा पहिरो विज्ञ वसन्तराज अधिकारीसँग हामीले कुराकानी गरेका छौं।
4: कहिले काहीँ हामी कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि, तर वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौं वर्ष देखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारणले गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको, र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ
5: हुन्छ।
4: पहिरोका संकेतहरू हुन्छन्, जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि। कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न, अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
5: यो संकेत दिने पहिरो त ठिकै अगाडि पनि थाहा पाउन सक्थ्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
4: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, पुल्चोक क्याम्पसमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ, संस्कृति नै त्यसरी डेभलप भएको। तर हामीले विज्ञानलाई बुझ्नुपर्छ, त्यही भएर हामीले चाहिँ विज्ञानमा आधारित चाहिँ तथ्य र त्यसको नीति नियम बनाउने भनेर भनिरहेको छौँ। त्यस कारण प्राकृतिक प्रक्रियाहरू भगवानमा निर्भर हुँदैनन्, हामीसँग नबुझेपछि, जोखिमको जानकारी नभएपछि, पहिरो कहाँ जान्छ भन्ने थाहा नभएपछि अकस्मात हुँदाखेरि चाहिँ अब हामी चाहिँ भगवान भरोसे भएको हो, त्यो प्रार्थना भन्ने कुरा चाहिँ म चाहिँ एग्री गर्दैन, होइन, पटक्कै होइन।
5: अर्को ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ।
4: अब यो चाहिँ मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिन उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
5: उहाँहरूको फेसबुक छ होइन,
4: अनि अघिल्लो चोटि हाम्रो एकजना सर पनि आउनु भएको थियो मौसमको, होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ। र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ। तर अघि नै मैले भने जस्तो कसैको घर नजिकै अथवा चाहिँ पुल नजिक अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन।
5: त्यो भन्नाले अब आम नागरिक अथवा मैले चाहे भने लिन नसक्ने भए
4: तपाईँले तपाईँको घरमा

0: पहिलो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिलो जान सक्छ कि सकेन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन् होइन तर ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
1: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना महत्वपूर्ण हुने भयो हाम्रो लागि
0: एक्ज्याक्टली यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यो क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ। यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ अहिले हाम्रो चाहिँ यो विपद प्राधिकरण एनडीआरआरएमए छ उहाँले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ। अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ।
1: उहाँले पहिरोको जोखिम त छैन तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम डुबानको प्रबल सम्भावना बढ़ाएको छ। मानिसहरू सड़कको छेउ पक्के घर निर्माणमा वृद्धि र प्राकृतिक रूपमा जलको बहावले थुनिनु जस्तो चाहिँ लाग्छ भनेर लेख्नु भएको छ। उहाँले ठ्याक्कै एक्ज्याक्टली उहाँले अलिकति के यसलाई संकेत गर्न खोजिरहनु भएको छ केही भन्नुभएको जस्तो लाग्यो मलाई होइन तर पहिरोको भन्दा पनि यो चाहिँ डुबानको कुरा गर्नुभएको छ उहाँले। यो संरचनाहरू निर्माणले गर्दाखेरि पनि कतै कतै पहिरोको जोखिम पनि बढ्ने
0: हामीले सधैँ भन्दै आएको के भने उहाँले डुबानसँग लहर जोड्नु भयो तर त्यसलाई म अब पहिरोमा लहर जोड्दिन्छु। जस्तै हामीले के भनिरहेको छौँ भने यो आफ्ना पालिकाहरूमा सड़क निर्माणको क्रममा बिना इन्जिनियरिङ हामीले जुन सड़क निर्माण गरिरहेछौं त्यसले चाहिँ पहिरो निम्ताइरहेछ। मैले चाहिँ यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा जाँदाखेरि मेरो प्रस्तुति दिने बेलामा चाहिँ एउटा स्लाइड छ प्रेजेन्टेशनमा पहिरो छ पहिरोको बीचमा हामीले चाहिँ सड़क बनाएका छौँ त्यही भएर म त्यसलाई चाहिँ स्वर्ग जाने बाटो भन्छु कि
1: पहिरोको
0: बीचमा चाहिँ सड़क छ स्वर्ग जाने बाटो किनभने त्यहाँ गइसकेपछि पहिरो जान्छ पहिरो गएपछि गाडी खस्छ गाडी खसेपछि त अब सिधै स्वर्ग गइयो भनेर चाहिँ मैले त्यसलाई व्यङ्गात्मक रूपमा अलिकति चाहिँ स्वर्ग जाने बाटो भनेर चाहिँ मैले भनेको छु। भनेको त्यस्तो किसिमको विकास निर्माणहरू जुन हामी गरिरहेछौँ त्यसले गर्दा चाहिँ पहिरोहरू चाहिँ धेरै निम्तेको छन्।
2: विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील जारी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र रासुपा सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। विरोध प्रदर्शन चर्किएसँगै जनकपुरधाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्। तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन छ। माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे मार्ग सहित आमरण अनशन जारी छ। अपमानजनक शब्द सच्याउन सर्वोच्चले परमादेश जारी गरेको छ। बर्खामा पहिरोको जोखिम बढ़दो संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह छ। र स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश। आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपका खेल 12 स्थानमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार शुभरात्री।

0: प्राकृतिक सौन्दर्य मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
1: मर्चेन्डी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 मर्चेन्डी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
0: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: आदरणीय श्रोता नमस्कार, कार्यक्रम स्वास्थ्य सरोकारमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालिका शोभा ठकुरी। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ साप्ताहिक स्वास्थ्यमूलक कार्यक्रम स्वास्थ्य सरोकार, र यो कार्यक्रम एसडीसीएस नमूना सामुदायिक अस्पतालद्वारा सञ्चालन भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो। यस परियोजनाले नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता लमजुङका तीनवटै रेडियोहरू, रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेवडा 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ। साथै सम्बन्धित रेडियोहरूको फेसबुक पेज, वेबसाइट तथा हाम्रो पात्रो मार्फत पनि तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुनेछ। गएको हप्तामा हामीले तपाईँलाई सर्प दंशको बारेमा कुराकानी गरेका थियौं, जसको बारेमा जानकारी दिएका थियौं, र तपाईँहरूको एकदमै सकारात्मक प्रतिक्रियाको लागि म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। र आजको अंकमा हामी आम मानिसको दैनिक जीवनमा जोड़िएको विषय ज्वरो अथवा फिभरको बारेमा कुराकानी गर्न गइरहेका छौं, र यस विषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ डाक्टर विवेक पौडेल। उहाँलाई कार्यक्रममा स्वागत गरौं। डाक्टर साहब, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्कार अनि धन्यवाद। अनि रेडियो मर्स्याङ्गी, रेडियो चौतारी र रेडियो भोटेवडा सुनिरहनु भएका, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय श्रोता महानुभावहरूमा मेरो पनि नमस्कार। एसडीसीएस नमुना कम्युनिटी हस्पिटलको स्टेप अप र स्केल अप परियोजना मार्फत यसरी समुदाय स्तरमा स्वास्थ्य जनचेतना फैलाउने यो मञ्चमा जोडिन पाउँदा मलाई पनि धेरै खुसी लागेको छ। आज हामी आम मानिसमा धेरै भ्रम र डर रहेको विषय ज्वरोको बारेमा छलफल गर्दैछौ। आशा छ आजको यो बसाई हाम्रो श्रोताहरूको लागि उपयोगी र फलदायी हुन्छ।
0: हजुर, हामी चाहिँ यो ज्वरोको बारेमा कुराकानी गर्न लागिरहेका छौँ, र सबै मान्छेहरूको घरमा चाहिँ कसैलाई कसैलाई ज्वरो आउने बित्तिकै मानिसहरू चाहिँ धेरै आतिन्छ। यो सामान्य भाषामा हाम्रो श्रोताहरूले बुझ्ने गरी भनिदिनुहोस् न, वास्तवमा यो ज्वरो भनेको चाहिँ के हो? होइन, किनभने सबैले ज्वरो आयो भनेर चाहिँ सुनिरहेको हुन्छ, एकदम कमन वर्ड पनि सुनिन्छ, र ज्वरो भनेको चाहिँ खासमा के हो?
1: सबैभन्दा पहिले त हाम्रा श्रोताहरूले के बुझ्नुपर्छ भने, ज्वरो आफैमा रोग चाहिँ होइन, यो त शरीरको ढाल वा सुरक्षाको टोली भनौँ न, त्यस्तो खालको हो भने, अब हाम्रो शरीरमा भाइरस, ब्याक्टेरिया वा अन्य कुनै संक्रमणहरू प्रवेश गर्छ, हाम्रो प्रतिरक्षा प्रणाली जसलाई हामी इम्युन सिस्टम भन्छौँ, त्योसँग चाहिँ लडेर भगाउनको लागि चाहिँ शरीरले चाहिँ आफसे आफ तापक्रम बढाउँछ। सामान्यत 100 भन्दा माथि, 101 देखि होइन त्योभन्दा माथि डिग्री फरेनहाइटहरू, 38 डिग्री भन्दा वा 100 भन्दा माथि तापक्रम गएमा चाहिँ त्यसलाई चाहिँ बल्ल ज्वरो भनिन्छ। यसैले अब ज्वरो आउनु भनेको चाहिँ शरीरको रोगसँग लडिरहेको छ या फिर चाहिँ लड्ने प्रक्रियामा छ भन्ने चाहिँ प्रमाण हो। त्यही भएर तुरुन्तै सुरुमै चाहिँ आत्तिहाल्नु चाहिँ पर्दैन।
0: हजुर, अब भनेपछि ज्वरो आउनु भनेको त शरीरले चाहिँ राम्रोसँग रोगसँग लड्दैछ भन्ने बुझ्नु पर्यो। त्यसो भए डाक्टर साहब, अब घरमा चाहिँ कसैलाई ज्वरो आयो भने चाहिँ सुरुमा के कस्ता प्राथमिक उपचारहरू चाहिँ गर्न सकिन्छ?
1: अब मुख्यतः चाहिँ 3 वटा चाहिँ प्रमुख कुराहरू छन् होइन। अब त्यसमा चाहिँ पहिलो चाहिँ हामीले चाहिँ प्रशस्त मात्रामा चाहिँ झोलिलो पदार्थहरू पिउनु पर्यो। दोस्रोमा मनतातो पानीले चाहिँ टाउकोहरू पुछ्ने, स्पोन्जिङ भन्छौँ हामी त्यसलाई चाहिँ, हामीले पहिला पनि गरिराखेकै हो त्यो गाउँघरमा चाहिँ। त्यो चाहिँ अब मनतातो पानीले या फिर चाहिँ चिसो पानीले सकिन्छ भने त्यसले चाहिँ हल्का खुट्टाहरू, निधारहरू, काखीहरू यी कुराहरू चाहिँ पुछिदिने, मनतातोदेखि चिसो पानीले पनि मिल्छ। अनि चाहिँ हल्का कपडाहरू लगाउने, बाक्लो कपडाहरू, सिरकहरू त्यस्तो चाहिँ गुमुक्क परेर झन् गुम्स्याएर त्यस्तो चाहिँ राख्नु भएन। अब सबैभन्दा प्रमुख भनेको चाहिँ ज्वरो आउँदा चाहिँ शरीरबाट चाहिँ हाम्रो इलेक्ट्रोलाइटहरू होइन पानीको मात्राहरू चाहिँ कम हुने र खेर जाने भएको कारणले गर्दाखेरि चाहिँ पानी, दालको रसहरू, सुपहरू, मकैको खोले वा चाहिँ जीवन जलहरू चाहिँ यस्तो झुलिलो चिजहरू चाहिँ अलिक बढी चाहिँ खानुपर्छ।
0: हजुर, यो ज्वरो भनेको चाहिँ रोगसँग लड्ने क्षमता अथवा रोगसँग लड्दैछ भन्ने कुराहरू पनि बुझिन्छ भन्ने कुरा तपाईँले गर्नुभयो। अनि यो हाम्रो समाजमा जुन चाहिँ ज्वरो आउने बित्तिकै सोझै मेडिकलमा गएर अथवा औषधि पसलमा गएर चाहिँ एन्टिबायोटिकहरू किनेर खाने अथवा जथाभावी चाहिँ कडा औषधिहरू खाने चलन छ, अनि यसमा चाहिँ डाक्टर साहब कस्तो भनाई छ अथवा डाक्टरको हिसाबले चाहिँ यहाँको भनाई के छ?
1: हो, यो चाहिँ एकदमै खतरनाक र गलत अभ्यास चाहिँ हामी गरिरहेका छौँ है। धेरै जसो ज्वरो चाहिँ भाइरल ज्वरो हुन्छ, अब यसको कारण चाहिँ त्यो भाइरसकै कारणले गर्दा हो र अनि यसमा चाहिँ एन्टिबायोटिकको केही पनि रोल हुँदैन। अब कति खण्डमा चाहिँ हामी चाहिँ जथाभावी एन्टिबायोटिकहरू खान्छौँ अनि त्यसको कारणले गर्दा चाहिँ पछि एन्टिबायोटिक चाहिने हुँदाखेरि चाहिँ त्यसको रेसिस्टेन्ट भएको कारणले चाहिँ अझ ठुलो समस्या चाहिँ आउन सक्छ। अनि साथै हामीहरू डेङ्गुको संक्रमण भइरहेको बेलामा चाहिँ यो फ्लेक्सन आइबुप्रोफेन भन्ने चाहिँ यो औषधिहरू एकदम कडा पेन किलरहरू चाहिँ खाइराखेका हुन्छौँ। अब यस्तो बेलामा चाहिँ झन् भित्र ब्लिडिङ हुन सक्ने, शरीरभित्र चाहिँ रगत बग्ने चाहिँ जोखिम हुन सक्छ। अब त्यसैले अब पहिला चाहिँ डाक्टरको परामर्श अनि त्यसपछि सामान्य रगतको जाँचहरू नगरिकन उमेर र तौलहरू अनुसार नहेरिकन चाहिँ हामी चाहिँ यतिकै ज्वरो आउँदैमा गएर फार्मेसीहरूबाट गएर चाहिँ एन्टिबायोटिक खानु चाहिँ एकदमै गलत प्र्याक्टिस र एकदम जोखिमयुक्त कुरा हो। त्यसैले चाहिँ अब पहिला चाहिँ हामी चाहिँ एक राउन्ड चाहिँ गएर चाहिँ डाक्टरसित सल्लाह लिने, परामर्श लिने, त्यसपछि चाहिँ सामान्य रगतको जाँचहरू गराएर मात्रै यो औषधिहरू सेवन गर्दा चाहिँ ठिक हुन्छ।
0: हजुर, यो त एकदमै ठुलो कुरा, किनभने अस्पतालमा पनि हामी देखिरहेका हुन्छौँ सानो बच्चा हुन्छ, ज्वरो आएको हुन्छ, यति धेरै धेरै मेडिकलहरूमा गएर हाई डोजको चाहिँ एन्टिबायोटिकहरू बोकेर आइरहनु भएको हुन्छ होइन। यो चाहिँ ज्वरोहरू आउँदाखेरि अब डाक्टर साहबले चाहिँ घरमा बस्दा नै कस्ता कस्ता लक्षणहरू अथवा खतराका संकेतहरू देख्यो भने चाहिँ तुरन्त अस्पताल आउने अथवा डाक्टर कहाँ जानुपर्छ भनेर चाहिँ मान्छेहरूले सजिलो बुझ्ने भाषामा बताइदिनुहोस् न, यो चाहिँ ज्वरो त आयो अनि अब ज्वरो आएको सामान्य ज्वरो, यो लक्षणको ज्वरो नभनेको नै ज्वरो आयो एन्टिबायोटिक खान भन्दा अनि अब कति दिनपछि, कति घण्टापछि र कस्तो कस्तो अवस्थामा चाहिँ तुरन्त अस्पताल जानुपर्ने हुनसक्छ?
1: हजुर, अब यसमा चाहिँ कस्तो छ भन्दा अघि मैले भनिहालेँ ज्वरो चाहिँ अब आफैमा रोग त होइन, त्यसको संकेत हो, तर संकेत भन्दा भन्दै पनि ज्वरोलाई चाहिँ हामी सामान्य रूपमा लिएर ए शरीरले लड्दै जस्तो होला भनेर आफै यतिकै घरमा बसिराख्दा चाहिँ भएन। अब यसको चाहिँ डेन्जर साइन या फिर चाहिँ खतराका लक्षणहरू चाहिँ हुन्छन्, ज्वरो आइसकेपछि चाहिँ हाम्रो शरीरहरूले देखाउने लक्षणहरूलाई हेरेर अस्पताल जानुपर्ने या फिर चाहिँ अझै एक दुई दिन वेट गर्नुपर्ने कि या फिर आफै सन्चो हुने हो कि, त्यो कुराहरू चाहिँ अलिकति हामी विचार पुर्याउनु पर्ने हुन्छ। अब मुख्यतः चाहिँ अस्पताल जानुपर्ने डेन्जर साइनहरू चाहिँ के छन् भन्दाखेरि, फर्स्टमा त ज्वरो चाहिँ लगातार आइराख्ने, 3-4 दिनसम्म चाहिँ सामान्य पेन किलर या फिर चाहिँ केही आफ्नो घरेलु उपचार गर्दा गर्दै पनि ज्वरो चाहिँ आइराखेको छ भने चाहिँ अझ अलिकति डेन्जर साइनतिर जान सक्छ। अनि त्यसपछि अर्को भनेको छाती दुख्ने या फिर चाहिँ सास फेर्न गाह्रो हुने त्यस्तो भयो भने, अनि त्यसपछि चाहिँ हाम्रो चाहिँ बिरामीहरू चाहिँ यदि सुस्त हुँदै जानुभयो या बेहोस हुनुभयो, अलमल जस्तो कन्फ्युजन भएको जस्तो त्यस्तो भयो भने पनि यसलाई पनि हामी डेन्जर साइनमै राख्छौँ। अनि लगातार बान्ताहरू भइराख्ने, पेटको भागहरू दुख्ने त्यस्तो भयो, या फिर चाहिँ घाँटीहरू कडा हुने, टाउको दुखेको अवस्था भयो, या फिर चाहिँ शरीरमा निला राता दागहरू देखियो।

0: यस्तो भएको खण्डमा चाहिँ हस्पिटल चाहिँ एकचोटि चाहिँ जानै पर्ने हुन्छ, खतराको लक्षणहरू नै उनीहरू नै हो। त्यसपछि अर्को भनेको चाहिँ तीन महिनाभन्दा मुनिका बच्चाहरूलाई चाहिँ सासाना बच्चाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ 104.4 भन्दा चाहिँ माथि ज्वरो आएमा चाहिँ यो चाहिँ इमर्जेन्सी नै मानिन्छ। यी खण्डहरूमा यस्ता यस्ता कुराहरू भएमा चाहिँ हामी चाहिँ एकचोटि चाहिँ डक्टरलाई भेटेर या फिर चाहिँ अस्पताल गएर सामान्य रगतको जाँचहरू या फिर चाहिँ डक्टरले भनेको सल्लाह अनुसार चाहिँ रगतको जाँचहरू चाहिँ गराउनु पर्ने हुन्छ।
1: हजुर, एकदमै यो लक्षण अथवा चिन्ह देखेर तुरन्तै अस्पताल जानु पर्यो। अनि सामान्य भन्दाखेरि चाहिँ ज्वरो ज्वरो भनिरहेको हुन्छ, अब त हजुरले भन्नुभयो कतिवटा ज्वरोको लागि चाहिँ खासमा एन्टिबायोटिक पनि चाहिँदैन भनेर होइन। यो ज्वरोहरू चाहिँ अब एउटा यो टेम्परेचर नापिसकेपछि हामीलाई चाहिँ के थाहा हुन्छ भने यो चाहिँ तपाईँले भनेको अनुसार अब 100 भन्दा धेरै भयो भने चाहिँ ज्वरो हो भन्ने कुरा जानिन्छ। तर ज्वरो पनि धेरै प्रकारकोहरू हुँदो रहेछ, अन्त कति प्रकारको हुन्छ, कस्तो कस्तो ज्वरोहरू चाहिँ हुन्छ डाक्टर साहब?
0: सामान्यत चाहिँ ज्वरोहरू गराउने भनेको चाहिँ हाम्रो चाहिँ शरीरको एउटा प्रतिरक्षात्मक क्षमता या फिर चाहिँ इम्युन सिस्टमहरूकै रेस्पोन्सले गर्दाखेरि हुने हो। अब त्यो रेस्पोन्स गराउने चिजहरू के कस्ता हुन्छन् भन्दाखेरि तपाईँको सामान्यत हुने भनेको चाहिँ भाइरल फिभर हुन्छ होइन, भाइरसले गर्दाखेरि हुने ज्वरो हुन्छ। त्यसपछि आएर ब्याक्टेरियाहरू या फिर चाहिँ हाम्रो परजीवीहरूले गराउने ज्वरो हुन्छ। अब त्यसमा चाहिँ टाइफाइडको ज्वरो भयो या फिर चाहिँ हाम्रो आन्द्राहरूमा बस्ने किरा जीवाणुहरूले गराउने पनि ज्वरो हुन्छ। त्यसपछि आएर डेङ्गुको संक्रमण भइसकेपछि लामखुट्टेद्वारा सर्ने जुन रोग छ त्यो डेङ्गुको संक्रमणबाट पनि हुन्छ ज्वरो। अब क्यान्सरदेखि लिएर तपाईँको सामान्यता स्ट्रेससम्म हुँदाखेरि पनि शरीरले ज्वरो निकाल्ने गर्छ। ती सबैहरूमा चाहिँ कहिलेकाहीँ खतराको लक्षणहरू देखिन पनि सक्छन्, नदेखिन पनि सक्छन्। खतराका लक्षणहरू देखिएका छैनन् भने सामान्य ज्वरो मान्न सकियो, यदि खतराका लक्षण देखिएका छन् भने त्यही अनुसार चाहिँ खतरनाक ज्वरोतिर चाहिँ हामी चाहिँ जान सकिन्छ। त्यसको लागि गर्ने भनेको हामीले चाहिँ ब्लड टेस्ट नै हो। ब्लड टेस्ट गरिसकेपछि या फिर चाहिँ दिसा पिसाबको जाँचहरू गरिसकेपछि हामीलाई चाहिँ के कस्तो खालको प्रकारको ज्वरो छ र कसरी ट्रिटमेन्ट गर्ने त भन्ने हुन्छ। अब कुनै ज्वरोको लागि एन्टिबायोटिक चलाउनु पर्ने हुन्छ, कुनै ज्वरोको लागि नचलाउन पनि मिल्यो, अनि कुनै ज्वरोहरू चाहिँ अब हाम्रो दिसा पिसाबको खराबीहरूले गर्दाखेरि पनि आउने ज्वरो हुन्छ। कहिलेकाहीँ एपेन्डिसाइटिसहरू, पेटको खराबी, पेटमा कतै समस्या आइहाल्यो भने पनि ज्वरोहरू आउने हुन्छ। त्यही भएर ज्वरोको विभिन्न प्रकारहरू छन्। त्यही भएर ठुलो रोगदेखि लिएर सामान्य रोगसम्म पनि ज्वरो हुने भएको कारणले गर्दाखेरि चाहिँ पहिला रगतको जाँच र डाक्टरको परामर्श लिएपछि मात्रै हामीलाई थाहा हुन्छ कि ज्वरो कस्तो प्रकारको रहेछ र के कस्ता औषधिहरू चाहिँ खानुपर्ने रहेछ।
1: हजुर, भनेपछि चाहिँ ज्वरो चाहिँ सामान्यदेखि गम्भीर अवस्थासम्मको हुने रहेछ भन्ने कुरा हामीले आजको कार्यक्रममा थाहा पायौँ। र यो जुन मेडिकलमा गएर जथाभावी औषधि खानेहरूलाई बच्चादेखि बुढो मान्छेसम्मको मान्छेहरूलाई पनि आज यो कार्यक्रमले धेरै नै सहायता गर्छ जस्तो मलाई लाग्छ। र अन्तमा हामी चाहिँ कार्यक्रमको अन्तिम अन्तिममा आउँदै गर्दा हाम्रो सम्पूर्ण श्रोताहरूको लागि चाहिँ डाक्टर साहब के भन्न चाहनुहुन्छ?
0: अब सबैभन्दा महत्वपूर्ण कुरा बुझ्नुपर्ने कुरा तपाईँहरूले जनसमुदायले बुझ्नुपर्ने कुरा के हो भने चाहिँ ज्वरो आउँदैमा हात्तिहाल्नु परेन। यदि खतराका सङ्केतहरू छन् भने चाहिँ फार्मेसीबाट या फिर चाहिँ अन्य ठाउँबाट चाहिँ ज्वरोको उपचार गर्नतिर नलागेर पहिला चाहिँ रगतको सामान्य जाँच गराउने, रगतको जाँचहरू गराइसकेपछि चाहिँ के कस्ता औषधिहरू खानुपर्ने रहेछ भन्ने कुरा चाहिँ हजुरहरूले बुझ्नु पर्यो। अनि हाम्रो समुदायमा के छ भने ज्वरोहरू आयो या फिर चाहिँ कुनै रोगहरू लाग्यो भने चाहिँ धामी झाँक्री कहाँ जाने चलन छ, त्यो चाहिँ नितान्त गलत हो र गर्नु पनि हुँदैन, त्यसले झन् समय बर्बाद गर्छ। त्यो भएको कारणले चाहिँ एकचोटि चाहिँ ज्वरो आउँदैमा एकचोटि चाहिँ डक्टरसित परामर्श लिने, उहाँले रगतको जाँच गराउनु पर्ने छ छैन त्यो सबै कुराहरू पनि भनिदिनुहुन्छ। त्यसपछि चाहिँ गराउनु पर्ने रहेछ भने गराएर मात्र औषधि सेवन गर्ने चाहिँ गर्नुपर्छ। जताभावी औषधिहरू सेवन गर्दाखेरि चाहिँ हाम्रो शरीरमा ज्वरोले भन्दा या त्यो रोगले भन्दा चाहिँ अझ बढी हानि हुने कहिलेकाहीँ चाहिँ सम्भावना रहन्छ। यसैले चाहिँ सबैजनालाई सतर्क रहनुहोस्, स्वस्थ रहनुहोस् र प्रशस्त रूपमा चाहिँ पानीहरू पिउनुहोस्, स्वस्थकर खानाहरू खानुहोस् भनेर चाहिँ म सल्लाह दिन चाहन्छु।
1: हजुर, यो चाहिँ अब डक्टरलाई नै भेट्नु पर्ने। अहिले चाहिँ के ट्रेन्ड चलिरहेछ भने सामान्य समस्या के हुने बित्तिकै जुन च्याट जिपिटीलाई चाहिँ सोधिहाल्ने, च्याट जिपिटीलाई हेरेर चाहिँ मान्छेहरू चाहिँ आत्तिएर अथवा च्याट जिपिटीको अनुसार उपचारै गरेर चाहिँ धेरै समस्याहरू लिएर पनि हामीले अस्पतालमा आएको देखेका छौँ, त्यसलाई के भन्न चाहनुहुन्छ?
0: अब रोग भनेको कहाँ रोबोटले ठिक गरेर सक्छ त नि, त्यो त गलत कुरा भयो नि त, उसलाई त सबै

0: कुराको नलेज त छ, तर वास्तविक नलेज जुन चाहिँ रियल लाइफमा हुने नलेज त डक्टरसित नै हुन्छ। तपाईँले हामीले बिरामीलाई हेरेर उसको कन्डिसन कस्तो छ, के छ, उसको ब्याकग्राउन्ड पहिला के कस्तो थियो, पहिला पनि ज्वरो आइराख्ने हो होइन, होइन, अनेक अनेक कुराहरूले चाहिँ इभ्यालुएट गरेर मात्रै हामीले चाहिँ यो मान्छेलाई यस्तो हुन सक्छ है भनेर चाहिँ हामी बल्ल गर्ने हो। तर त्यो रोबोट या फिर चाहिँ तपाईँको च्याट जिपिटी यो जुन भनिन्छ तिनीहरूसित त पहिलाको नलेज, तपाईँको ब्याकग्राउन्डको नलेज पनि नहुन सक्छ। अनि अर्को भनेको उनीहरूले चाहिँ सबै इन्टरनेटमा भएको चिज जति सबै खोजेर गर्ने भएको कारणले गर्दा इन्टरनेटमा त धेरै खतरनाक खतरनाक कुराहरू पनि रहेको हुनाको कारणले उसले त तपाईँलाई एकैचोटि क्यान्सर भएको छ पनि भनिदिन सक्छ। अब कहिले काहीँ सामान्य भाइरसले गयो भएको ज्वरोलाई चाहिँ उसले तपाईँलाई क्यान्सरसम्म पुर्याइदिनु पनि सक्छ। त्यो भएको कारणले गर्दा एकदम मनोबल या फिर चाहिँ मानसिक स्वास्थ्य पनि तपाईँको खराब हुन सक्छ। त्यसै आत्तिने बानीहरू पनि बस्ने हुन सक्छ। सोही कारण चाहिँ एकचोटि चाहिँ डक्टरलाई नै भेटेको चाहिँ राम्रो हो।
1: हजुर, हामीलाई चाहिँ डाक्टर साहबले आज ज्वरोको बारेमा धेरै सरल र स्पष्ट रूपमा चाहिँ एकदमै महत्वपूर्ण जानकारीहरू दिनुभएको लागि एकदम धेरै धेरै धन्यवाद। आदरणीय श्रोता, अब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौं। यदि तपाईँको कार्यक्रमसँग सम्बन्धित कुनै जिज्ञासा, सुझाव वा प्रतिक्रिया भएमा एसडीसीएस नमूना सामुदायिक अस्पतालको सम्पर्क नम्बरहरू 0660-40-21-23, 0660-40-21-24 र 0660-590-448 तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ र तपाईँको प्रतिक्रिया, ताली गाली जे छन् हामीलाई दिन सक्नुहुनेछ। यो कार्यक्रम एसडीसीएस नमूना कम्युनिटी हस्पिटलद्वारा सञ्चालन भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो र परियोजनाले समुदायमा नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रबन्धन तथा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धिका लागि निरन्तर कार्यहरू गर्दै आइरहेको छ। र अन्तमा यो कार्यक्रम नियमित रूपमा प्रसारण गर्ने रेडियो मर्स्याङ 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेवडा 90.8 मेगाहर्ज साथै सम्बन्धित रेडियोका फेसबुक पेज, वेबसाइट तथा हाम्रो पात्र मार्फत पनि सुन्नुहुने सम्पूर्ण श्रोता महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। साथै आजको कार्यक्रममा सहभागी भई आफ्नो बहुमूल्य समय दिनुहुने डाक्टर विवेक पौडेलजीलाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद। यो उत्कृष्ट कार्यक्रम मार्फत लमजुङका गाउँठाउँका साथै देश विदेशमा रहनुभएका सम्पूर्ण श्रोताहरूमा ज्वरो सम्बन्धी महत्वपूर्ण सन्देश पुर्याउने अवसर दिनुभयो। एसडीसीएस नमूना कम्युनिटी हस्पिटल स्टेप अप तथा स्केल अप परियोजनालाई पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ज्वरो आउँदा नआत्तिउँ, सही हेरचाह गरौं र आवश्यक परेमा चाहिँ अस्पताल आउन चाहिँ ढिलो नगरौं। सम्पूर्ण श्रोता महानुभावहरूमा स्वास्थ्य र सुरक्षित रहनुहोला। सबैलाई शुभ दिन, नमस्कार।
1: हजुर, आजको लागि हामी बिदा हुन चाहन्छौ। फेरि अर्को हप्ता यसै समयमा यसै स्टेशनहरूमा स्वास्थ्यसँग सम्बन्धित फेरि नयाँ नयाँ जानकारीहरू साथै स्वास्थ्य सरोकार लिएर फेरि उपस्थित हुनेछौ। र आजलाई भने कार्यक्रम स्वास्थ्य सरोकारबाट म शोभा ठकुरी पनि बिदा माग्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र स्वास्थ्य सरोकार सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177746।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Mania Extreme Energy Drink.
1: 아니네 खुसी के खान्छौ आजकल त धनी फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्गानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्गानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 066-4021-23-4021-24 मोबाइल 98-41-45-14-48

0: extreme energy drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर सात लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
3: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850686780।
7: समिति चौदह क्या में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखा ही हमरो
8: खाई खाई बहु कोई लोटरी भर दिलवा
9: आई समझ लोटरी पर दी छाता ही गुदी
8: भर दी आ भर दी बा लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विषय खाई मई विश्वास आलन फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
9: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
10: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।

0: कृषि नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले बढाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसंगमा गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झण्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढ़ी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकै पटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई, अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पीकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 जना आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 जना अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिस पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलंका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 ईस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माउ कम्पनी मेटाका स्थानीय प्रमुख विरूद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट शुरू भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढ़ाएको देखिएको छ।

0: कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै संचारकर्मीहरूसँग भने,
1: त्यसमा सबै धर्म गुरुहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने के पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर रूपमा त्यहाँ लागू गर्न सकियोस्।
0: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे। संचारकर्मीहरूसँग उनले भने,
2: र यस्ता घटना यस्ता साम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौं र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौं भनेर उहाँले वचन दिनुभयो।
0: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आज छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रपका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिएको सो पार्टीले जनाएको छ। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
3: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली कांग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समान्य काम हो, आगो जस्तै लगाएर भए पनि निभाउने काम हाम्रो हो, हामीले त्यो समान्य शक्ति हामी भएको छ, जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो श्रेष्ठ काम गर्ने सबै साथीले काम गर्नु होला।
0: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपीलमा भनेका छन्,
4: यस संवेदनशील समयमा अफवाह उत्तेजना र घृणा भन्दा विवेक संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
0: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपील गरेका छन्। काठमाण्डुमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपील गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरूङले सुनसरी पुगेर देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टमपछि परिवारले बुझेका हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरूङले बिहिबार राति देवानगंज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने तथा मृतकका परिवारलाई सरकारले जनाही 10 लाख रूपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
5: सामान्य बन्दै गइरहेको छ, ठिक छ। अब यहाँ पीड़ित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीजी आफै आएर चाहिँ एक किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेको छ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
5: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि कुकुरले हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ

0: परीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने,
1: मैले उस्तै छ हिजोको भन्दा सिरियस चाहिँ भएको छैन, उस्तै छ अनि अब थप दुःख पट्टाहरू चाहिँ केही भएको छैन, तर अब पर्सि सत्तरी पनि लाएर तिनवटा जिल्लामा पत्ता सिरा सत्तरीमा पर्सि छ, भन्सामा पर्सि छ, अनि पर्सामा चाहिँ निषेधाज्ञा तर पछि पटनाहरू भइ नै रहेको छन् अनि सत्तर
0: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिरा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिराको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाई बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विशेष संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 थुमका 44 वर्षीय पुरूषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढ़ाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटामा प्रवेश गरेका अधिकारीहरूले बताएका छन्। बिहिबार हजारौं मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त शहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय संचार माध्यमहरूले दिएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढ़ेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए। हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कड़ा पार्न सशस्त्र बल परिचालन गर्यो। मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ। अधिकारिक तथ्याङ्क अनुसार सिउटामा
2: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ। एक्सट्रिम इनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीवीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: दिदी, अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
5: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98564-76486।
5: ओहो दाई, तपाईँले कति टाढो घर पनि छोडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
7: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
5: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एन्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
6: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
8: हामी कहाँ यूपीवीसी तथा आल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एन्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463-38518 98463-38518।
9: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
10: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
9: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
11: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665-20-497।
9: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
12: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
13: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
12: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
13: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
14: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार छ लमजुङ। सम्पर्क फोन 0664021230 2121, मोबाइल 9841454448।
15: यो मोबाइलले पनि तनावै दियो भने
16: हैन, के तनाव दियो ए खुशी?
15: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
16: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
17: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
16: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: र अब दुलाले दुलाईलाई औठी लगाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 98573375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: सूर्य काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
7: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
6: धन्यवाद काका।
7: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
6: किन नहुनु नि काका? क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
7: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
6: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
7: हजुर हजुर,
6: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
8: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: यो मोबाइलले पनि तनावै दियो भने?
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
13: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: ल अब दुलाले दुलाईलाई औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 98-5-13-375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania?
1: Extreme energy drink.
2: यी बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
3: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
2: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
3: अब यो फोहोर के गर्ने त?
2: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
3: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
4: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय भुजुङ।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
4: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
4: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
4: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो, कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39-157।
4: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
7: कृषि ज्ञान केन्द्र लमजुङको अनुरोध।
5: सन्तुलित मलको प्रयोग बाली उत्पादनको प्रमुख आधार हो। रासायनिक र प्राङ्गरिक मलको सन्तुलित प्रयोग गर्नाले उत्पादनमा वृद्धि गर्न सकिन्छ। माटो परीक्षण पश्चात मलखादको मात्रा सिफारिस गरिने भए तापनि साधारणतया पहाड़ी क्षेत्रमा लगाइने खुल्ला स्थित जातको मकै खेतीका लागि प्राङ्गरिक मल 500 केजी, युरिया 11 केजी, डीएपी 7 केजी र म्युरेट अफ पोटास 4 केजी सिफारिश गरिएको छ। यसै गरी वर्णशंकर जातको मकै लगाउँदा प्राङ्गरिक मल 500 केजी, युरिया 14 केजी, डीएपी 7 केजी र म्युरेट अफ पोटास 5 केजी प्रयोग गर्नुपर्दछ।
6: प्राङ्गारिक मल, डीएपी र म्युरेट अफ पोटासको सिफारिश गरिएको पूरै मात्रामा र युरिया पूरा भागको 1/3 मात्र जमिन तयारीको समयमा हाल्नुपर्दछ। बाँकी युरियाको मात्रालाई 1/3 बाली लगाएको 25-30 दिनपछि र बाँकी 1/3 55-60 दिनपछि प्रयोग गर्नुपर्छ।
7: सार्वजनिक हितका लागि कृषि ज्ञान केन्द्र लमजुङ।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लम्छौ।
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी लागि सम्पर्क 0665909999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
9: गुड मर्निङ मिस,
4: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
10: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
4: भेरी गुड, डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
11: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
5: हो, सानो लापरवाहीले
3: ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
0: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजोङ।
12: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
13: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
12: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
13: ल भइहाल्छ नि नानी।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
15: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
14: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेचिसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: प्राकृतिक सौन्दर्य मनोरंजन र सांस्कृतिक उत्सव को अनुपम संगम
1: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झर्न संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजित छैटौं हामखोला झर्न महोत्सव 2083 मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झर्न संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजित छैटौं हामखोला झर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
0: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आउनुहोस् प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौ र हामखोला झरना महोत्सव 2083 लाई उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ। के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर 7 लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो।

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन संचालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौ।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सेङ्गी 95 MHz

0: Media Extreme Energy Drink.
1: Extreme Energy Drink. Time check. अहिले ठीक 10 बजेको छ.
2: Extreme Energy Drink. Taste the difference. Feel the energy.
3: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ. अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ. हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्. भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ. शुभरात्री.